0: खेलाड़ीहरूले अन्तर्राष्ट्रिय मञ्चमा पाएको सफलताको चर्चा गरिरहँदा छुटाउनै नहुने नाम हो भेटरान ओलम्पियन म्याराथन धावक हुद्दा वैकुण्ठ मानन्दर अवकाश प्राप्त। उहाँको नाम नेपाली खेलाड़ीहरूका लागि आदर्श र प्रेरणाको स्रोत बन्दै आएको छ। दक्षिण एसियामा नेपाल चिनाउन उहाँले दिनुभएको योगदान सदैव अविस्मरणीय रहनेछ।
1: सन् 1983 आयोजित प्रथम दक्षिण एसियाली खेलकुदमा सहभागी हुनुभएका मानन्दरले पहिलो, दोस्रो र तेस्रो संस्करणसम्म म्याराथनमा लगातार स्वर्ण पदक जितेर कीर्तिमान रच्नुभयो। उहाँ दोस्रो दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने एकमात्र नेपाली खेलाड़ी हुनुहुन्थ्यो। यसै गरी उहाँले सन् 1987 भारतको कोलकातामा सम्पन्न म्याराथनमा बनाएको 2:15:03 कीर्तिमान आज झण्डै 4 दशक पुग्न लाग्दा पनि कसैले तोड्न सकेको छैन। नेपाली सैनिक धावकले यो सफलता कसरी प्राप्त गर्यो त? म्याराथन धावक हुद्दा वैकुण्ठ मानन्दर अवकाश प्राप्त आफ्नो खेल जीवन सम्झँदै भन्नुहुन्छ,
2: अहिले जस्तो खेलाडीहरूले त धेरै सुविधा पाएको छ, धेरै राम्रो भएको छ, तर क्रिकेटको हेरेर चाहिँ छैन, खेलाडी हुँदैमा सबैले पाउँछ भन्ने पनि छैन, त्यस खेलाडीले मात्रै अलिकति केही पाइराखेको छ। त्यो हाम्रो समयमा म भन्दा अगाडिकोले झन् धेरै दुःख पाएको छ होइन, तर उनीहरूभन्दा म चाहिँ भागीमानी हो। ओलम्पिक 1976 खेल्दा चाहिँ त्यो बेला नेपालबाट क्यानाडा जानलाई भिसा दिनलाई नेपालमा दिल्लीमा पनि थिएन रहेछ, न्युयोर्कमा रहेछ, त्यहाँ गएर भिसा दिनु पर्ने रहेछ। 3 महिना अगाडि त्यहाँ भिसा दिएँ अनि भाग लिन गएँ। म भाग्यमानी खान्छु, मैले 7 गेम्समा मेरो रेकर्ड हो, फर्स्ट 7 गेम म पहिलो गोल्ड मेडल, सेकेन्ड 7 गेममा नेपालको एउटै मात्र गोल्ड मेडल, थर्ड 7 गेममा मेरो रेकर्ड अहिलेसम्म ब्रेक भएको छैन, लगभग 39 वर्षै हुन लागि छैन, त्यो मेरो रेकर्ड चाहिँ नेपालले नै ब्रेक गर्छ जस्तो मलाई लाग्छ।
0: विश्व मञ्चमा सहभागी हुँदा बज्ने राष्ट्रिय गान अनि फरफराइने राष्ट्रिय झण्डाले जो कोहीलाई पनि गौरवान्वित बनाउँछ। यस्तो क्षण सैनिकले खेलाड़ीका रूपमा राष्ट्रकै प्रतिनिधित्व गर्न पाउनु थप गौरवको विषय बन्नु स्वाभाविकै हो। यस्तै अवसर पाउनुभएकी महिला सैनिक मध्ये एक हुनुहुन्छ अमलदार सरस्वती भट्टराई। उहाँले सन् 2016 ब्राजिलको रियो डी जेनेरियोमा सम्पन्न ओलम्पिक खेलमा 1500 मिटर दौड़ 4:33.94 पूरा गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो। उक्त खेलको समापन सत्रमा राष्ट्रिय झण्डा बोकेर मैदानमा मार्च पास्ट गर्ने अवसर पाएको क्षण राष्ट्र र संस्थालाई झलझली सम्झेको ओलम्पियन धावक अमलदार सरस्वती भट्टराई बताउनुहुन्छ।
3: ओलम्पिकमा सहभागी हुन पाउँदा चाहिँ एकदमै आफूलाई चाहिँ गर्व त मैले मान्य नै भए, किनभने म एउटा देशको प्रतिनिधित्व गरेर मेरो नेपाली सेनाको नामलाई अगाडि लिएर म गइरहेको थिएँ। त्यसमा चाहिँ हरेक खेलाड़ीको एउटा सपना बोकेको हुन्छ, मैले ओलम्पिक खेल्न पाए हुन्थ्यो, मैले ओलम्पिकको महाकुम्भमा पाइला टेक्न पाए हुन्थ्यो भन्ने हुन्छ। मैले पनि त्यो सपना बोकेर हिँडिरहेको थिएँ, जो म सफल भए त्यसमा चाहिँ म एकदमै खुसी क्षण त्यो मेरो जीवनको अविस्मरणीय क्षेत्र रहनेछ। मैले चाहिँ एकदमै ओल्ड रेकर्ड होल्डर इथोपियाको डिबाबा भन्ने लेडिज हुनुहुन्थ्यो, उहाँलाई चाहिँ भेट्ने मेरो धोको थियो, जुन चाहिँ मेरै हिटमा पर्नुभयो उहाँ र मैले चाहिँ सँगै दौड़िने मौका पाएँ उहाँसँग, र उहाँसँग दौड़िँदै गर्दा मैले पनि 26 वर्ष पुरानो नेपालको नेशनल रेकर्ड ब्रेक गर्न सफल भएँ म पनि 1500 मिटरमा। त्यसमा चाहिँ म आफ्नो ठूलो उपलब्धि चाहिँ मान्छु त्यसलाई चाहिँ।
1: जितबहादुर केसी, वैकुण्ठ मानन्दर र सरस्वती भट्टराई त उदाहरण मात्रै हुन्। उहाँहरू जस्तै राष्ट्रकै नाम उचो बनाउने सैनिक खेलाड़ीहरू धेरै छन्। पछिल्लो समय विक्रम सम्वत 2046 स्थापना भएको त्रिभुवन आर्मी क्लब र 2072 स्थापित नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको व्यवस्थापकीय र अभिभावकीय भूमिकाले राष्ट्रिय खेलाड़ी उत्पादनमा थप सहयोग पुगेको छ। पछिल्ला खेल उपलब्धि केलाउँदै नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महासेनानी श्री मदन जङ राणा,
4: 13 7 गेममा खेलाड़ी संख्या नेपालबाट टोटल 554 जना थियो, त्यसमा 186 जना मात्रै नेपाली सेनाबाट थियो। नेपालले प्राप्त गरेको कुल पदक संख्या 51 गोल्ड, 59 रजत र 94 काँस्य गरी 204 पदक प्राप्त गरेको थियो, जसमा 23 स्वर्ण, 31 रजत र 49 काँस्य गरी जम्मा 103 पदक चाहिँ नेपाली सेनाका खेलाड़ीहरूले प्राप्त गरेका थिए। अनि त्यसले गरेर गत वर्ष सञ्चालन भएको विभिन्न खेलविधाहरूको राष्ट्रिय तहमा चाहिँ अब 95 चाहिँ सञ्चालन भएको रहेछ भने 11 चाहिँ अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन भएको रहेछन्। त्यसमा नेपाली सेनाको विभिन्न खेलविधाका खेलाड़ीहरूले राष्ट्रियतर्फ 135 स्वर्ण, रजत चाहिँ 118 काँस्य 92 पदक प्राप्त गरेका थिए भने यो चाहिँ ओभरअल अब टिम गेमहरू र बिग इभेन्टहरूमा भयो। यो बाहेकको अरू चाहिँ इन्डिभिजुअल लेभलको गेमहरू पनि भइरहेको हुन्छ होइन, त्यो छुट्टै छ।
0: त्रिभुवन आर्मी क्लब अन्तर्गत हाल 36 भन्दा बढ़ी खेल विधाका खेलाड़ीहरूलाई नियमित प्रशिक्षण दिने गरेको छ भने यस क्लबका खेलाड़ीहरूले उत्कृष्ट सफलता समेत हासिल गर्दै आएका छन्। गत वर्षको साउन

0: हालसम्म 45 जना सैनिक खेलाड़ीले कुस्ती, उसु, कराते, एथलेटिक्स, बास्केटबल र रग्बी जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा 12 स्वर्ण, 7 रजत र 6 कास्य पदक जितिसकेका छन्। त्यसै गरी सन् 1951 शुरू भएको एसियन गेम्समा मात्रै हालसम्म 97 जना सैनिक खेलाड़ीहरूले देशको प्रतिनिधित्व गरिसकेका छन्।
1: सैनिक खेलाड़ीकै उपलब्धिको चर्चा गर्दा ओलम्पियन भारोत्तोलन खेलाड़ी मानार्थ उपसेनानी श्री कमल बहादुर अधिकारीको नाम पनि स्मरणीय छ। 4 एसियन, 4 साफ, 1 ओलम्पिक र 3 एसियन च्याम्पियनशीप प्रतियोगितामा सहभागी भइसक्नुभएका उहाँले देशका लागि स्वर्ण र रजत पदक जित्नु भएको छ। आफ्ना सबै उपलब्धिको श्रेय नेपाली सेनालाई दिँदै ओलम्पियन मानार्थ उपसेनानी श्री अधिकारी भन्नुहुन्छ,
2: यो खेलमा पाएको सबै उपलब्धिहरू सर्वप्रथम त नेपाली सेनालाई दिन्छु। नेपाली सेनाले मलाई खेल सेनाको प्रतिनिधित्व गर, राज्यको प्रतिनिधित्व गर भनेर समय मौका नदिएको भएदेखि त म आज यो ठाउँमा पुग्थेन होला नि। पुग्नुको कारणले नेपाली सेनाले ल सेनाको नाम राख्ने, देशको नाम राख्ने भनेर खेल्ने समय अपर्च्युनिटी दिएको कारणले गर्दाखेरि आज मैले जे जति खेलमा उपलब्धि हासिल गरेँ त्यो सबै नेपाली सेनाले गर्दाखेरि नै, नेपाली सेनाले दिएको समयको कारणले नै आज म यो ठाउँमा पुगेँ।
0: ओलम्पिक गेममा हालसम्म नेपाली सेनाका 27 जना खेलाड़ी सहभागी भइसकेका छन् भने पारा ओलम्पिकमा समेत सैनिक खेलाड़ीहरू सहभागी भएको तथ्याङ्क छ। एउटा सामान्य व्यक्तिलाई प्रशिक्षण दिएर उत्कृष्ट खेलाड़ी बनाउने मात्र होइन, घाइते तथा अपाङ्गता भएको व्यक्तिलाई पनि ऊर्जा र प्रेरणा दिँदै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी गराउनु सैनिक खेलकुदका विशेषता हुन्। यसैका उदाहरण मध्ये एक हुनुहुन्छ उपसेनानी श्री विक्रम राणा। देश सुरक्षार्थ खटिने क्रममा विद्रोहीले थापेको एम्बुसमा परि पूर्ण रूपमा दृष्टि गुमाउनु भएका उपसेनानी श्री विक्रम राणा आफ्नो खेल जीवन र प्राप्त सफलतालाई यसरी सम्झनुहुन्छ।
3: डिसेबिलिटी भएको व्यक्तिले पनि खेल खेल्न सक्छ र राष्ट्रको नाम अन्तर्राष्ट्रिय रूपमा पनि फैलाउन सक्छ भन्ने हेतुले मैले चाहिँ यो डिसेबिलिटी भइसकेपछि नेसनल पारोलम्पिक कमिटी अन्तर्गतबाट खेलकुदको शुरूआत गरे। 2063 मैले खेलकुदमा क्रिकेटबाट शुरू गरियो, 65 मैले चाहिँ पारा एथलेटिक्सबाट शुरू गरे र यो दुईटा खेलकुद मैले सँगसँगै लगेर पारालम्पिक र अनि प्लान क्रिकेटको वर्ल्ड कपहरू खेल्न सफल भएको। एथलेटिक्सबाट मैले 2010 गन्जाउ पारा एसियन गेम भन्छ र 2014 पारा एसियन गेम दक्षिण कोरियाको इन्चोनमा 2 एसियन र अनि अर्को 2012 लन्डन प्याराओलम्पिक खेले, 100 मिटर रनिङ, 200 मिटर रनिङमा पार्टिसिपेट गरेँ त्यहाँ र अर्को 2016 रियो जेनेरियो ब्राजिलमा 100 मिटरमा पार्टिसिपेट भएको। म 2080 सालमा इन्डियामा ओपन इन्टरनेसनल च्याम्पियनसिप भएको थियो, म 400 मिटरमा सेकेन्ड मेडल पनि लाथे मैले।
1: उपसेनानी श्री विक्रम राणाको यो अनुभवले पनि नेपालको खेलकुद क्षेत्रको विकासमा सैनिक प्रयासलाई प्रस्ट्याएको छ। यसै गरी नयाँ प्रतिभाहरूको पहिचान र नयाँ नयाँ विधामा खेलाड़ीहरूलाई क्षमता अभिवृद्धिका अवसर दिइनु सैनिक खेलकुदको थप उपलब्धिहरू हुन्। नेपाली सेनाकी ओलम्पियन सुटिङ खेलाड़ी प्युट कल्पना परियार,
4: ओलम्पिकमा जानको लागि त हामीले नेसनल सेलेक्सन दिएर हुँदैन, इन्टरनेसनल दिनुपर्छ नि त। लास्ट टाइमको सेलेक्सन कतारमा दिएको थिएँ, राम्रै थियो सेलेक्सन। पछिको अब स्कलरसिप पायो, स्कलरसिपमा बसेर ट्रेनिङ गर्यो, फाइनल्ली अब ओलम्पिकमा जाने भनेर नाम आउँदाखेरि त कुरै नगर्नु। उहाँबाट खेल्दाखेरि पहिले पनि खेलिरहेको भएर डर चाहिँ लागेन, ओलम्पिक खेल्न पाउँदा खुसी चाहिँ लागिरहेको थियो। त्यसरी मैले रेकर्ड गरेको थिएँ, स्कोर राम्रो थियो। राइफल पिस्तोलको हामीले हाने गोलीको स्कोर हुन्छ, मेरो आफ्नो स्कोर चाहिँ मिट गरेँ मैले। सुटिङमा चाहिँ आर्मीको खेलाडीले चाहिँ राम्रोसँग टाइम दिन सकेर राम्रोसँग आफूले खेलाडीले मेहनत गर्यो भने चाहिँ चान्स छ, किनभने पहिलेको भन्दा अहिले सबै हात हतियार नै आइसक्यो, ड्रेस आएको छ, गोलीहरू पनि दिइरहेको छ। त्यो भएको भएर चाहिँ पहिलेको भन्दा अहिले खेलाडी पनि राम्रो निस्केको छ। जस्तै मेरो पालाउ जुन लेभलको खेलाडी हो त्योभन्दा अझै हाई लेभलको खेलाडीहरू निस्किनु भएको छ है भाइ बहिनीहरू।
0: एउटा आम मानिसलाई सिपाही बनाउन अनि सिपाहीलाई खेलाड़ी बनाउन मात्र होइन, खेलाड़ीलाई सफल बनाउन समेत नेपाली सेनाले ठूलो मेहनत गरेको छ। नेपाली सेनाको यो प्रयासले राष्ट्रको खेल कूटनीतिलाई समेत प्रवर्धन गरिरहेको छ। यसै क्रममा नेपाली सेनाले फ्रेन्डशिप थ्रू स्पोर्ट्सको अवधारणा अनुसार खेलकुदको विकासका लागि नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद लगायतका निकायसँग गरेको समन्वय र सहकार्य सराहनीय रहेको बताउनुहुन्छ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्री जीवन राम श्रेष्ठ।
5: अहिले नेपालको खेलकुदको विकास र खेलाडीहरूको टिकाउको पक्षबाट चर्चा गर्नु पर्दाखेरि नेपाली सेनाको महत्वपूर्ण योगदान रहँदै आएको छ। नेपाली सेनाले जुन खेलाडीहरूलाई आबद्धता गर्ने र उनीहरूलाई निरन्तर रूपमा अभ्यास गर्ने कुराहरूले गर्दाखेरि ती खेलाडीहरूले आफ्नो एउटा स्तर उन्नत गर्ने र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि सहभागी हुने एउटा स्तरमा आफूलाई विकास गर्ने मौकाहरू पाइरहेको छ। यो हिसाबले हेर्दाखेरि नेपाली सेनाको महत्वपूर्ण योगदान रहिरहेको कुरामा हामी चाहिँ स्पष्ट छौं।
1: नेपाली सेनाले युनिट स्तरदेखि वाहिनी पृतना हुँदै केन्द्रीय तहसम्म विभिन्न प्रतियोगिता सञ्चालन गरी राष्ट्रिय स्तरका खेलाड़ी तयार गर्दै आएको छ। यस्तो प्रयासले नयाँ नयाँ प्रतिभाहरू चिन्न र उनीहरूको क्षमता विस्तार गर्न सहज भएको छ। त्यसैले नेपाली सेनाको संस्थागत प्रयासले नेपाली खेलकुद क्षेत्रको श्रीवृद्धि गरेको बताउनुहुन्छ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव श्री रामचरित्र मेहता।
6: नेपालको खेल जगतको विकासको विस्तारको र अन्तर्राष्ट्रिय स्तरमा खेललाई किनाउने एउटा आधारको रूपमा चाहिँ नेपाली सेनाका विभागीय टिमहरू छ खेलका, होइन, उहाँहरूप्रति सरकारको लगानी पनि छन्, सरकारले आशा पनि गरेका छन्, सरकारले भरोसा पनि गरेका छन् र यसले अहिले जुन विभिन्न खेलमा चाहिँ सहभागिता जनाएको छन् त्यहाँबाट पुरस्कार पाएका छन्। यहाँदेखि लिएर तपाईँको अन्तर्राष्ट्रिय स्तरसम्म पनि आफ्ना जुन एक किसिमको प्रभुत्व खेल क्षेत्र सबै नेपाली चाहिँ सकारात्मक रूपले नै हेरिरहेको छ र नेपाली सेनाहरूले जुन आफ्नो एउटा स्कुल एजका बाल बालिकाहरू बच्चाहरूमा पनि क्लास रूपमा पनि खेलाडीहरू उत्पादन खेलाडीहरूमा जुन लगानी गरिरहेका छन्, होइन, लिमिटेड रिसोर्सको कारणले गर्दाखेरि उहाँहरूले उत्पादन गर्न खोज्नु भएको छ, त्यो पनि एकदमै राम्रो लिग क्षेत्रलाई, होइन, र समग्रमा नेपाली सेनाले खेल क्षेत्रमा देखाएको पर्फर्मेन्सलाई बेस्टको रूपमा लिन सकिन्छ।
0: रामचरित्र मेहताले भन्नुभयो चाहिँ राष्ट्रको आशा र भरोसा नै सैनिक खेलाड़ीहरू हुनु खुशीको विषय त हो नै, यो भरोसालाई जोगाइराख्ने चुनौती पनि नेपाली सेनाको काँधमा छ। यस्ता चुनौतीप्रति नेपाली सेना सचेत र सतर्क पनि छ। यसका लागि नेपाली सेनाले के गरिरहेको छ त? पुनः नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महासेनानी श्री मदन जंगराडा।
7: हामीले चाहिँ इन्टरनेसनल लेभलमा नै कम्पिट गर्न सक्ने अथवा मेडल हासिल गर्न सक्ने गेम के छ त्यसलाई अब त्यही अनुसारको फोकस गर्ने, त्यस्तै गरेर एजिएन अथवा चाहिँ स्टाफको उसमा चाहिँ के कुरामा चाहिँ हामीले चाहिँ नतिजा हासिल गर्न सकिन्छ हो त्यसमा पनि त्यसरी नै फोकस गरेका छौँ। त्यस्तै गरेर राष्ट्रिय लेभलमा खेल्ने गेमहरू के हो त्यसलाई त्यसरी वर्गीकरण गरेर त्यही अनुसारको हाम्रो चाहिँ तयारी र सीमित साधनहरू छ त्यसलाई चाहिँ हामीले डिस्ट्रिब्युसन गरिरहेका छौँ र भविष्यको लागि अहिलेको मोडर्न अब स्पोर्ट्सहरू स्पोर्ट्स साइन्स भन्छ जानेको मान्छेहरू इभन डायटहरू न्युट्रिसन को पनि त्यसको आफ्नो उहरू छ, एक्सप्लोसिभ गेमहरूमा कस्तो किसिमको डाइट पाउने भने चाहिँ त्यो हरेक गेम अनुसार फरक छ, यो कुराहरू बुझेको। त्यस्तै गरेर अहिले चाहिँ अब हामी थेरापी सेन्टर पनि हामीले निर्माण गर्यौँ। त्यस्तै गरेर अर्को कुरा चाहिँ यो पर्फर्मेन्स एनहान्समेन्टको लागि पनि हामीले जोड गर्नुपर्छ। अब अहिले हामीसँग भएको जिमलाई एडभान्स रूपमा लैजाने अनि यो क्रसफिट एक्सर्साइजहरूको लागि क्यालिस्थेनिक अब ट्रेनिङ हलहरू बनाउने पनि योजना छ, प्लस अहिले भइरहेको संरचनाहरू छ त्यसको आधुनिकरण गर्दै अनि खेलाडीहरूलाई चाहिँ अलिकति नयाँ टेक्नोलोजीहरूसँग चाहिँ हामीले चाहिँ इन्ट्रोड्युस गर्दैछौँ जसले गर्दाखेरि भविष्यमा राम्रो रिजल्ट आउन सक्छ।
1: सैनिक खेलाड़ीहरूले प्राप्त गरेको उपलब्धि र भावी रणनीतिले नेपालको खेलकुद क्षेत्रलाई थप समृद्ध बनाउने विश्वास लिएको छ। ओलम्पिक खेलकुद प्रतियोगितामा भाग लिएका अग्रज खेलाड़ीहरूले नेपाली सेनाप्रति देखाएको कृतज्ञता र खेलकुद क्षेत्रका विज्ञहरूले प्रस्तुत गरेको विश्वासले सैनिक खेलाड़ीहरूलाई अझ मेहनत गर्न अभिप्रेरित गर्ने नै छ। सम्पूर्ण खेलाड़ीहरूप्रति नेपाली सैनिक रेडियो कार्यक्रमको तर्फबाट सम्मान गर्दछौ।
8: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हौस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक अमलदार धनसरा मास्कोटी पनि विदा हुन्छु। नमस्ते।
9: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
10: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz
1: 35 अर्ब खर्च गर्नुपर्ने चुनौतीको प्रसंग।
2: सरकारले भुक्तानी गर्न पाउने समय 9 दिन मात्रै बाँकी रहँदा खर्च गर्न बाँकी बजेट भनी 5,35,32,82,00,00,000 रूपियाँ देखिएको छ। महालेखा नियन्त्रणको कार्यालयले सार्वजनिक गरेको 16 असारसम्मको तथ्याङ्कले यस्तो देखाएको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 अनुसार आर्थिक वर्ष सकिनुभन्दा एक साता अघि भुक्तानी रोकिनुपर्छ। विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकम बाहेक भुक्तानी दिनुपर्ने अन्य रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा एक साता अगावै भुक्तानी दि निकासा र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने नियम 30 को उपनियम 1 मा भनिएको छ। असारको महिना 32 दिनको रहेका कारण सरकारले 25-25 गतेसम्म भुक्तानी गर्न पाउँछ। सरकारले चालू आर्थिक वर्षका लागि 19,64,11,00,000,000 रूपियाँको बजेट कार्यान्वयन गरिसकेको छ। त्यसमा 16 असारसम्म 14,28,78,18,00,00,000 रूपियाँ बजेट खर्च भएको छ भने जुन लक्ष्यको 72.24% हो। तर सरकारले यो खर्च लक्ष्य अनुसार बजेट खर्च भने गर्न सकिरहेको छैन। आगामी आर्थिक वर्षको बजेट वक्तव्य अनुसार यो वर्ष 16,96,32,68,00,000,000 रूपियाँ खर्च हुने संशोधित अनुमान रहेको छ।
1: यसैबीच आगामी आर्थिक वर्ष 2083/84 को बजेट तोकिएको समयमै नगरसभा र गाउँसभामा पेश नगर्ने 23 वटा स्थानीय तहसँग सरकारले स्पष्टीकरण माग गरेको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार संचालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था पालना नभएको भन्दै सम्बन्धित स्थानीय तहलाई 3 दिनभित्र जवाफ दिन निर्देशन दिएको हो। मन्त्रालयले बजेट तर्जुमा प्रक्रिया अहिले कुन अवस्थामा छ, तोकिएको समयभित्र बजेट पेश गर्न किन सकिएन र आगामी कार्यतालिका के छ भन्ने विवरण उपलब्ध गराउन पत्रचार गरेको संघीय मामिला शाखा प्रमुख दीपक ढकालले सीआईएनसँग बताउनुभयो।
3: असारको 10 गतेभित्र सबै स्थानीय तहहरूले बजेट वार्षिक बजेट कार्यक्रम पेश गर्नुपर्छ कानून, त के स्थानीय तहहरूले पेश गरेको पाइएन, के समस्या भयो, किन पेश गर्न सकिएन, के छ अब आगामी सेड्युल सभाको सेड्युल, जसले बजेट पेश गर्ने पास गर्नेसम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाएको थियो। इन्फर्मेसन 3 दिनभित्र पठाइदिनु है भनेका छौँ। अब अहिले बजेटको काम पेमेन्टहरूको कामले गर्दा अब कतिले रेस्पोन्स गर्ने ल्याउनु भएको छ ल्याउनु भएको छैन, बल्ल भोलि पछिसम्मलाई छ हाम्रो समय, त्यो नहुँदा नि सेड्युलहरूले पठाइदिनु भयो भने 3 दिनभित्र पठाइदिनु भनेर भनेर पठाएको छौँ हामीले।
1: मन्त्रालयले स्थानीय तहलाई असार मसान्तभित्र बजेट पारित गरी कानूनी व्यवस्था कार्यान्वयन गर्न समेत आग्रह गरेको छ।
2: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन्, जसका कारण काठमाडौँ उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बन्द हुँदा सरकारी निकायद्वारा संचालित पम्पहरूमा सवारी साधनको लामो लाइन लागेको थियो। उपभोक्ताले भने निजी पम्पको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। नेपाल आयल निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टीतेलमा 30 रूपियाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य घटेकाले उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको निगमले जनाएको हो। तर निजी पेट्रोल पम्प संचालकहरूले मौजदात पेट इन्धनमा ठूलो घाटा हुने भन्दै देशभर इन्धन बिक्री वितरण बन्द गरेका थिए। बन्द रहेका पेट्रोल पम्पहरू अविलम्ब खोल्न सरकारले ताकेता समेत गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुरले यस्ता पेट्रोल पम्पहरूलाई कार्यवाही प्रक्रिया अघि बढ़ाएको बताउनुभयो। हिजो केही पेट्रोल पम्पहरूलाई निगमले सील समेत गरेको छ। यसैबीच हवाई इन्धनको मूल्य घटेसँगै नेपालमा चल्ने आन्तरिक हवाई उडानको फ्यूल सरचार्ज घटाइएको छ। यससँगै यात्रुले हवाई टिकटमा केही राहत पाउने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै आन्तरिक वायु सेवा कम्पनीलाई नयाँ दर अनुसार इन्धन शुल्क लिन निर्देशन दिएको छ। यो नयाँ व्यवस्था हिजोदेखि लागू भएको हो। निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 40 रूपियाँ घटाएपछि प्राधिकरणले पनि यात्रुबाट उठाउने इन्धन शुल्क घटाएको छ। इन्धनको मूल्य करिब 15% घटेको प्राधिकरणले जनाएको छ। यसअघि हवाई इन्धनको मूल्य प्रति लिटर 269 रूपियाँ थियो, अब घटेर 229 रूपियाँ कायम भएको छ। काठमाडौँ धनगढ़ी उडानमा सबैभन्दा बढ़ी 1765 रूपियाँसम्म इन्धन शुल्क घटेको छ। काठमाडौँ माउन्टेन रूटमा 1375, काठमाडौँ नेपालगंजमा 1305, काठमाडौँ भद्रपुरमा 1205 र पोखरा भद्रपुरमा 1620 रूपियाँसम्म शुल्क घटाइएको छ।
1: वर्षौं अघि सड़क सञ्जालसँग जोड़िएको भए पनि यातायातको कुनै सुविधा नपुगेको हुम्लाको दुर्गम मानिएको स्याडा गाउँमा पहिलो पटक गाड़ी पुगेको छ। सिमकोट गाउँपालिका 8 स्थित यो गाउँमा गाड़ी पुगेसँगै स्थानीयवासीमा हर्षोल्लास थाएको छ। पहिलो पटक आफ्नै गाउँमा गाड़ी देख्न पाउँदा उत्साहित भएका सर्वसाधारणले गाड़ी आएको दिन फूलमाला बाजा गाजा सहित स्वागत कार्यक्रमको आयोजना गरेका थिए। गाउँपालिका कर्मचारी, जनप्रतिनिधि, चालक तथा निर्माणमा संलग्न व्यक्तिलाई स्थानीयले सम्मान गरेका थिए। गाउँपालिकाले आर्थिक वर्ष 2082-83 स्याडा याङखो सड़क खण्डमा 1,12,00,000 रूपियाँ बजेट विनियोजन गरी हाल गाउँमै गाड़ी पुग्न शुरू गरेको हो। स्थानीयले अब सड़क सञ्जालमा जोड़िएपछि खाद्यान्न, निर्माण सामग्री, औषधि तथा अन्य अत्यावश्यक वस्तु सहज रूपमा गाउँसम्म पुग्ने अपेक्षा गरेका छन्।
2: बागमती प्रदेश सरकारले प्रदेशका समस्याग्रस्त घोषणा गरिएका 5 सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने प्रक्रिया तत्काल शुरू गर्ने भएको छ। प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले उपस्थितिमा हिजो बसेको बागमती प्रदेशको सहकारी क्षेत्रको वर्तमान अवस्था तथा समस्याग्रस्त सहकारी व्यवस्थापन सम्बन्धी उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको छ। बैठकले समस्याग्रस्त सहकारीहरूको सम्पत्ति बिक्री तथा ऋण असुलीबाट प्राप्त हुने रकम प्राथमिकताका आधारमा फिर्ता को प्रक्रिया अघि बढ़ाउने निर्णय समेत गरेको छ। 5 समस्याग्रस्त सहकारीका 14,000 भन्दा बढ़ी बचतकर्ताको 22,38,00,000 रूपियाँ भन्दा बढ़ी रकम जोखिममा रहेको छ। बैठकले हाल व्यवस्थापन प्रक्रियामा रहेका 30 सहकारीबाट तत्काल बचत फिर्ताको प्रक्रिया अगाडि बढ़ाउने समेत बताएको हो।
1: पहिरोको जोखिममा रहेको मुगलिन नारायणगढ़ सड़क क्षेत्रमा अत्यावश्यक उपकरण सहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। वर्षातको समयमा सड़क खण्डको विभिन्न स्थानमा निरन्तर पहिरो जाँदा आवत जावतमा हुन सक्ने अवरोधलाई ध्यानमा दिँदै पूर्व तयारीलाई व्यवस्थित गरिएको हो। मुगलिन नारायणगढ़ सड़क खण्डको तुइन खोला, नाम्सी खोला, काली खोला लगायतका स्थानमा अत्यधिक पहिरो खसेर सवारी साधन अवरूद्ध हुने गरेको छ। यस स्थानमा सुक्खा र पानी परेको समयमा लेदो सहितको पहिरो आउने गर्छ। गत वर्ष मात्रै पहिरो खसेपछि पन्छाउन नसक्दा 56 घण्टा लगातार यातायात अवरूद्ध भएको थियो। त्यस्तो अवस्था आउन नदिन पूर्व तयारी गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभयो। यसैबीच केही समय अघि लागेको वन डढेलोका कारण कालीकोटका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा रहेका रूख नराम्रोसँग सुक्न थालेका छन्। डढेलोले रूखको बोक्रा, हाँगा र जरामा क्षति पुर्याएपछि हराभरा देखिने रूख विस्तारै सुक्दै गएका हुन्।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जनप्रतिनिधिलाई खबरदारी गर्ने सवालमा नागरिक समाजको भूमिका,
4: ती सार्वजनिक जवाबदेहितामा पदमा बस्नुभएका जो जो हामीले निर्वाचित गर्नुभएका गरेका या नगरेका ती मानिसहरूले के काम कसरी गरिरहेका छन् भन्ने कुरो चाहिँ निरन्तर खबरदारी चाहिँ जे जति गर्न सकिन्छ त्यो चाहिँ गर्नै पर्छ।
1: संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा, धनुषाका किसान रासायनिक मलको विकल्पमा ढैचा प्रयोग गर्दै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
6: हाम्रा विशेषताहरू
5: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोर्खापत्रको पहिलो पृष्ठमा संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा शीर्षकमा खबर प्रकाशित छ। यसलाई वीरेन्द्र ओलीले लेख्नु भएको छ। सरकारले संविधान संशोधनका लागि गठन गरेको कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको छ। गत चैत्र 16 गते प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह नेतृत्वमा कार्यदल गठन भएको थियो। कार्यदलले सबै सरकारवाला पक्षसँग सुझाव लिएपछि प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको हो। संविधान संशोधन कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले असार मसान्तसम्म प्रतिवेदन बुझाउने जानकारी दिनुभएको छ। संविधानका प्रावधानसहित प्रत्येक बुदा धारामा गएर कार्यदल सदस्यसँग आगामी बिहिबार छलफल गरेपछि प्रतिवेदनलाई अन्तिम रूप दिने उहाँले बताउनु भएको छ। उहाँले भन्नुभयो, हामीले सबै सरकारवाला निकायका सुझाव संकलन गर्यो, सबैले सुझावको विश्लेषण गरियो, अब कुन कुन धारालाई संशोधन गर्ने, कुन कुन धारालाई कसरी संशोधन गरेर व्यवहारिक बनाउन सकिन्छ भन्ने विषयमा धारागत रूपमा कार्यदलले छलफल गर्छ। बिहिबार कार्यदलका सदस्य बीच धारावाइज रूपमा छलफल भएपछि प्रतिवेदनलाई अन्तिम रूप दिने उहाँले बताउनु भएको छ। त्यस्तै विपन्न बालबालिकालाई विद्यालय ल्याउनै सकस शीर्षकमा सूर्यप्रसाद पाण्डेले खबर लेख्नु भएको छ। विद्यालय शिक्षामा सबै बालबालिकाको समतामूलक र समावेशी पहुँच सुनिश्चित गर्न सरकारले कार्यान्वयनमा ल्याइएको विद्यालय शिक्षा क्षेत्र योजना प्रभावकारी देखिए पनि योजनाले लक्ष्य अनुसार उपलब्धि हासिल गर्न सकिरहेको छैन। त्यस्तै गोर्खापत्रको भित्रपृष्ठमा रासायनिक मलको विकल्प बन्दै ढैंचा शीर्षकमा खबर प्रकाशित छ। मिथिला नगरपालिकाका कृषि शाखा प्रमुख संजय कुमार महतोले माटोको उर्वरा शक्ति बढ़ाउन ढैंचा मल प्रभावकारी उपाय भएको बताउनु भएको छ। न्यून खर्चमा तयार हुने ढैंचा मलको प्रयोग गर्न सकियो भने रासायनिक मलको मलमाथिको निर्भरता हट्ने समेत उहाँले बताउनु भएको छ। कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख रामचन्द्र यादवले किसानलाई ढैंचा मल प्रयोगमा आकर्षित गर्न केन्द्रले अनुदानमा बिउ वितरण गर्दै आएको जानकारी समेत गराउनुभयो। उहाँका अनुसार चालू आर्थिक वर्षमा 1 क्विन्टल 3 किलो ढैंचाको बिउ उत्पादनमा वितरण समेत गरिएको अनुदानमा वितरण समेत गरिएको छ। उहाँले किसानको माग बढ़दै गएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा ढैंचाको बिउ वितरणको परिणामलाई अझ प्रभावकारी बनाउ समेत बताउनु भएको छ। यता कारोबारमा कृषि वन तथा वातावरण मन्त्रालयले साउन महिनासम्म 2,10,000 मेट्रिक टन रासायनिक मल आयात सुनिश्चित भएको जनाएको छ। कृषि विकास महाशाखाका सहसचिव रामकृष्ण श्रेष्ठका अनुसार साउनसम्म उक्त परिणामको मल नेपाल भित्रिने भएका छन्। बाँकी 90,000 टन मल पनि आपूर्तिको प्रक्रियामा रहेको समेत उहाँले बताउनु भएको छ। त्यस्तै गोर्खापत्रकै भित्रपृष्ठमा पहिलो पहिरो जाने स्थानमा उपकरण सहित जनशक्ति शीर्षकमा खबर प्रकाशित छ भने एक सातामै परीक्षा फल सार्वजनिक शीर्षकमा खबर छ। त्यस्तै मुगु र हुम्ला जोड्ने पुल 5 वर्षदेखि अल्पत्र शीर्षकमा पनि खबर प्रकाशित छ। यसलाई यो खबर सुखेतबाट लेखिएको, मुगु र हुम्ला जोड्ने कर्णाली नदीमाथिको दोमुख मोटरेबल पुल निर्माणको काम 5 वर्षदेखि अल्पत्र अवस्थामा छ। एक साताभित्र बनाइसक्न मन्त्री तथा सचिवहरू युवाहरूको दबाव रहेका छन् भने पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले कामको शुरूआत नै नगरी अल्पत्र रूपमा छोडेको बताइएको छ।
1: कारोबारको पहिलो पृष्ठमा यस्तो बन्यो नागढुङ्गा सुरुङ मार्ग साउनबाट शुरू शीर्षकमा खबर छापिएको छ। नेपालको पहिलो सड़क सुरुङ मार्गको रूपमा निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्ग आगामी साउन महिनादेखि सञ्चालनमा आउने तयारी अन्तिम चरणमा पुगेको छ। सञ्चालन अघि आवश्यक प्राविधिक तयारी अन्तर्गत सुरुङ मार्ग प्रयोग हुने अपरेशन तथा मेन्टेनेन्स सवारी साधनको परीक्षण पूरा भएको खबरमा उल्लेख रहेको छ। यस्तै पहिलो पृष्ठमै देशभरका 966 स्टार्टअप उद्यम परियोजना सहुलियतपूर्ण कर्जाका लागि सिफारिशमा परेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका 966 परियोजनालाई सहुलियतपूर्ण कर्जाका लागि सिफारिश गरेको खबरमा उल्लेख रहेको छ। भित्री पृष्ठमा विमान अभावले पोखरा भैरहवा उडानमा चुनौती शीर्षकमा खबर छापिएको छ। नेपाललाई आरोग्य वेलनेस पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित सरकारले आरोग्य पर्यटन दशक मनाउने तयारी थालेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले बताउनु भएको छ। हिजो सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो जानकारी दिनुभएको हो। मन्त्री पौडेलका अनुसार आगामी आर्थिक वर्षलाई आरोग्य पर्यटन प्रवर्धनको संरचनागत र नीतिगत आधारमा निर्माण गर्ने वर्षको रूपमा अघि बढ़ाइनेछ। तर विमान अभावले पोखरा भैरहवा उडानमा चुनौती रहेको समेत उहाँले बताउनु भएको खबरमा उल्लेख रहेको छ। यस्तै फोहोरबाट मल उत्पादन शीर्षकमा अर्को खबर समेत रहेको छ। फोहोर व्यवस्थापन अधिकांश स्थानीय तहका लागि चुनौतीको विषय भइरहेका बेला नवलपरासी बर्दघाट सुस्तापूर्वको मध्यबिन्दु नगरपालिकाले घर घरबाट संकलन हुने जैविक फोहोरलाई वैज्ञानिक रूपमा प्रशोधन गरी जैविक मल उत्पादन गर्दै आमदानी समेत गर्न थालेको खबरमा उल्लेख रहेको छ। बाजो जग्गारहित पालिका घोषणाको अभियानमा सिन्जा गाउँपालिका शीर्षकमा अर्को खबर रहेको छ। त्यस्तै गरी म्याग्दी पूर्ण खोपयुक्त घोषणा शीर्षकमा अर्को खबर पनि छापिएको छ भने कर्णालीका 33 स्थानीय तह अझै मौसम मापन केन्द्र विहीन शीर्षकमा हेमन्त केसीले लेख्नु भएको खबर समेत रहेको छ। तनहुँका सामुदायिक विद्यालय रुद्राक्ष विद्यालयमा तनहुँका सामुदायिक वनमा रुद्राक्ष रोप्न थालियो शीर्षकमा खबर रहेको छ। त्यसै गरी नागरिकको पहिलो पृष्ठमा राहदानी एक सातालाई भन्ने शीर्षकमा अर्को खबर रहेको छ। यो खबर भुवन शर्माले लेख्नु भएको। राहदानी विभागसँग अब करिब 33,000 थान मात्रै राहदानी मौजदात रहेको खबरमा उल्लेख रहेको छ। यसले लगभग एक साता मात्र धान्नेछ। विभागका एक उच्च अधिकारीका अनुसार विभागले हरेक दिन करिब 5,000 राहदानी वितरण गर्ने गरेको छ। अब करिब 33,000 राहदानी मात्र विभागसँग मौजदात रहँदा यसले करिब एक साता मात्रै धान्ने खबरमा उल्लेख रहेको छ। त्यसै गरी रासोपाको प्रदेशसभा खारेजी प्रस्तावले तरंग शीर्षकमा अमर खड्काले इटहरीबाट लेख्नु भएको खबर छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रदेश संरचना खारेजी र संहिताको पुनर्संरचना गर्ने तयारीप्रति विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक क्षेत्रका अगुवाले असहमति जनाउँदै त्यस्तो भए देशमा मुठभेड़ निम्तिन सक्ने बताएका छन्। उनीहरूले त्यस्तो परिस्थिति निर्माण भएमा जिम्मेवारी रासोपाले नै लिनुपर्ने चेतावनी समेत दिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी रासोपाले 18 वर्ष मुनिकालाई सदस्य बनाएकामा मानवाधिकार आयोग ले थाल्यो अध्ययन शीर्षकमा जयसिंह महराले काठमाडौँबाट लेख्नु भएको खबर छ। 18 वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा सत्तारूढ़ रासोपालाई राष्ट्रिय मानवाधिकार आयोगले हिजो पत्र काटेको थियो। आयोगले हिजो लेखेको पत्रमा 18 वर्ष मुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गर्नु प्रचलित नेपाल कानून र नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने स्मरण गराउँदै पार्टी सदस्यताबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भनिएको थियो। यसबारे रासोपाले विज्ञप्ति जारी गर्दै स्पष्टीकरण पेश गरिसकेको छ।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिका इजरायलद्वारा इरान विरूद्ध सञ्चालन गरेको युद्धका क्रममा इरानको मिनावस्थित एक प्राथमिक विद्यालयमा क्षेपास्त्र प्रहार हुँदा अधिकांश बालबालिका सहित ठूलो मानवीय क्षति भएको खुलासा भएको छ। घटनाको 120 दिनभन्दा बढ़ी समय बितिसक्दा पनि उक्त आक्रमणमा वास्तवमा कति मानिस मारिएका थिए भन्ने आधिकारिक विवरण सार्वजनिक नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अधिकांश मृतक बालबालिका रहेको बताइए पनि अन्तिम तथ्याङ्क भने अझै स्पष्ट छैन। द एसोसिएट एसोसिएट प्रेसका अनुसार अमेरिकी रक्षा मन्त्रालयले घटना सम्बन्धी रहेको अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक गरेको छैन। अन्तर्राष्ट्रिय समाचार संस्था एपीले खुला स्रोतका तथ्य, भिडियो सामग्री, मानव अधिकार सम्बन्धी प्रतिवेदन तथा इरानभित्र र बाहिर रहेका अनुसन्धानकर्ता र सर्वसाधारणसँगको अन्तर्वार्ताका आधारमा घटनाको पुनर्निर्माण गरिरहेको समेत जनाएको छ। युद्धले दक्षिण लेबनानका धेरै बस्तीमा व्यापक भौतिक क्षति पुर्याएको छ। पुनर्निर्माण र सामान्य जनजीवन पुनर्स्थापना अझै चुनौतीपूर्ण बनेको स्थानीयलाई उद्धृत गर्दै अल जजिरामा खबर छ। युद्धले दक्षिण लेबनानमा धेरै गाउँ र शहरलाई पूर्ण रूपमा ध्वस्त बनाएको हो र म्यानमारमा सन् 2021 सैन्य कार्यवाही शुरू भए यता गृह युद्धमा मृत्यु हुनेको संख्या 1,00,000 नागेको छ। द्वन्द्व सम्बन्धी घटनाको अभिलेख राख्ने संस्था सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्कका अनुसार सबै पक्षबाट हालसम्म कम्तीमा 1,14,000 जनाको ज्यान गएको विश्लेषण गरिएको छ।
1: खेल खबरमा फिफा विश्वकप 2026 को नकआउट चरण अन्तर्गत अहिले अमेरिका र बोस्निया बीच रोमाञ्चक प्रतिस्पर्धा जारी छ। नेपाली समयअनुसार बिहान 5:45 शुरू भएको खेलमा अन्तिम 16 स्थान बनाउन दुवै टोली जीतका लागि संघर्षरत रहेका छन्। यो खेलको विजेताले अन्तिम 16 बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि सम्पन्न खेलमा बेल्जियमले विश्वकपकै स्मरणीय पुनरागमन मध्ये एक गर्दै सेनेगललाई 3-2 पराजित गरी अन्तिम 16 सुरक्षित स्थान बनाएको छ। C8 स्टेडियममा भएको खेलमा सेनेगलले 2 गोलको अग्रता बनाएको थियो। खेल सकिन 5 मिनट मात्रै बाँकी रहँदा पनि बेल्जियम 2-0 पछि थियो तर अन्तिम मिनटहरूमा 2 गोल फर्काउँदै खेललाई अतिरिक्त समयमा पुर्याएको बेल्जियमले पेनाल्टी मार्फत विजयी गोल गर्दै सेनेगललाई स्तब्ध बनाएको थियो। त्यसअघि एटलान्टा स्टेडियममा भएको अर्को खेलमा कप्तान ह्यारिकेनको 2 गोलको मद्दतमा इंग्ल्याण्डले डीआर कंगोलाई 2-1 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो। यस खेलमा 2 गोल थपेपछि ह्यारिकेनले जारी विश्वकपमा आफ्नो गोल संख्या 5 पुर्याउनु भएको छ। उहाँ नर्वेका एर्लिङ ह्यालान्डसँग संयुक्त रूपमा दोस्रो स्थानमा रहनु भएको छ भने फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनल मेस्सी समान 6 गोलसहित गोल्डेन बुटको दौड़मा अग्रस्थानमा रहेका छन्। नकआउट चरण अन्तर्गत बाँकी खेलहरूमा आज राति 1:45 स्पेन र अस्ट्रिया आमने सामने हुनेछन्। त्यसपछि बिहान 4:45 पोर्चुगल र क्रोएसिया बीच प्रतिस्पर्धा हुनेछ। भोलि बिहान 9:00 स्विजरल्याण्ड र अल्जेरियाले अन्तिम 16 अर्को टिकटका लागि खेल खेल्नेछन्। यस्तै भोलि बिहान 4:00 अस्ट्रेलिया र इजिप्ट बीच अर्को नकआउट चरणको खेल हुनेछ।
2: निर्वाचित गरेर पठाएका जनप्रतिनिधिप्रति नागरिकको आशा र उत्तरदायी भूमिकाको अपेक्षा, खबरदारी र सुधारको पक्ष कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
2: साझा खबरमा अब शासकीय सुधारमा नागरिक समाजको खबरदारीको कुरा. निर्वाचित गरी पठाएका जनप्रतिनिधिको उत्तरदायित्वको प्रश्न उठ्दै गर्दा नागरिक खबरदारीको आवश्यकता कति हुन्छ भन्ने प्रश्न सधैँ सुनिने गरिन्छ. मतदान गरी चुनिएर पठाएका जनप्रतिनिधिको नागरिकका सवालमा गम्भीरता कति छ भन्ने विषयमा नागरिकले खबरदारी गर्नुपर्ने भूमिका पनि उत्तिकै हुने गरेको छ. साथै दीपक आचार्यले संहिता विज्ञ नागरिक समाजका प्रकाश रेग्मीसँग कुराकानी गर्नुभएको छ.
3: ती सार्वजनिक जवाबदेहितामा पदमा बस्नुभएका जो जो हामीले निर्वाचित गर्नुभएका गरेका या नगरेका ती मानिसहरूले के काम कसरी गरिराखेका छन् भन्ने कुरो चाहिँ निरन्तर खबरदारी चाहिँ जे जति गर्न सकिन्छ त्यो चाहिँ गर्नैपर्छ. निर्वाचित एउटा प्रतिनिधित्व इलेक्टेड डेमोक्रेसी रिप्रेजेन्ट प्रतिनिधिमूलक प्रजातन्त्र एउटा भयो, सँगसँगै फेरि सहभागितामूलक प्रजातन्त्र पनि सँगसँगै चाहिन्छ. त्यसमा नागरिकहरू त्यो सरकारको योजना भनौं न सरकारको निर्णय प्रक्रियामा निर्णयहरू कसरी लिए र निर्णयहरू कार्यान्वयन कसरी गरियो भन्ने कुरा सबभन्दा महत्वपूर्ण छ. के निर्णय लियो कसरी लियो त्यसमा चाहिँ सहभागितामूलक प्रजातन्त्र पनि सँगसँगै आउँछ. जस्तै वडाले एउटा चाहिँ बाटो बनाउन पर्यो भने त्योसँग सम्बन्धित सरकारवालाहरूसँग छलफल गरेको छ कि छैन. जस्तै अहिले नै तपाईँले संघीय सरकारका पनि ठूल्ठूला परियोजनाहरूमा हामीले काठमाडौँ तराई जोड्ने चाहिँ द्रुत मार्गमै अहिले चाहिँ यत्रो वर्ष हामी सम्पन्न हुने बेलासम्म हामीले चाहिँ 0 किलोमिटर कहाँ पर्छ भनेर खोकनाकी उसमा चाहिँ अहिलेसम्म विवाद भएको छ. त्यो भएको किनभने यो सहभागितामूलक प्रजातन्त्रको हामीले चाहिँ फेरि के गरेनौं भनेदेखि त्यसलाई अभ्यासमा चाहिँ राम्रोसँग लगेनौ. सरकारवाला को को हुन् उनीहरूको समस्या के हो पहिला नै सुनेर त्यसलाई समाधान गर्नेतिर लगियो भने के हुन्छ भने राज्यको स्रोत साधन पनि बच्छ अनि सँगसँगै त्यसलाई समयमा नै हामीले चाहिँ सेवा सुविधा पनि प्रदान गर्न सक्छौ. सरकारले पनि त्यसलाई सक्छ.
4: संहिता लागू भएपछि तीन तहको सरकार र त्यसको सरकारका कामहरूको बाँडफाँड गर्ने बेलादेखि नै रहिरहँदाखेरि सिंहदरबारको सम्पूर्ण शक्तिहरू चाहिँ अब गाउँ टोलसम्म पुग्छ स्थानीय सरकारसम्म पुग्छ भन्ने कुरा. तर सरकार त पुग्यो पछि चाहिँ सिंहदरबार जस्तै भ्रष्टाचार मात्रै आइपुग्यो हाम्रो सेवा सुविधा आइपुगेन भनेर नागरिकहरू फेरि दुखित पनि भए. अब यसमा चाहिँ यो तीन तहको सरकार बीचको त्यो समन्वय सहकार्य र नागरिक प्रतिको उत्तरदायित्वलाई कसरी सन्तुलित गर्ने.
3: संघीयता आइसके पछाडि भ्रष्टाचार मात्रै तल आयो भन्ने कुरा चाहिँ होइन. कहिले मलाई मेरो व्यक्तिगत विचारमा फेरि हामी कहिलेकाहीँ त्यो कुनै पनि विषय या समस्यालाई यति धेरै सामान्यीकरण गरिदिन्छौं कि त्यसले गर्दा मूल विषय र मूल प्रश्न जहिले पनि बहसमा आउँदैन या अनुत्तरित नै रहन्छ. र मेरो एउटा अनुरोध यहाँहरूलाई पनि के हो भने त्यो विषयलाई उठाउँदाखेरि अलिकति हामीले त्यसलाई ठ्याक्कै के विषय हो त्यो समस्यालाई त्यही रूपमा नै उठाइदिनुपर्छ. फेरि के कुरा हो भने भ्रष्टाचार पनि सँगसँगै बढ़ेको छ र जति मात्रामा भ्रष्टाचार नियन्त्रण हुनुपर्ने त्यो पनि सुशासनमा चाहे जुनसुकै शासन व्यवस्था होस् भ्रष्टाचार त कहिले पनि हुन भएन. त्यो कुरा चाहिँ अझ बढ़ी विकेन्द्रित भयो कि हिजो केन्द्रीय संरचना हुँदा केन्द्रमा मात्रै हुन्थ्यो तल हुन्थेन भन्ने आम धारणा विशेष गरेर मीडियाहरूमा पनि पाइन्छ. तर त्यसलाई फेरि हामीले अलिकति त्यसलाई गुणात्मक रूपमा हेर्यौं भने या संख्यात्मक रूपमा हेर्यौं भने त्यस्तो पनि होइन. हिजो पनि भ्रष्टाचार तल पनि हुन्थ्यो. हिजो चाहिँ त्यो केन्द्रीय सरकारको प्रतिनिधिको रूपमा मात्रै हुन्थ्यो होला या चाहिँ त्योसँग सम्बन्धित मात्रै हुन्थ्यो भने अहिले स्थानीय सरकारहरू पनि थपिए होला. निकै राम्रा कामहरू पनि भएका छन्.
5: नागरिक समाजका अगुवा प्रकाश रेग्मीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
2: हुम्लाको सारा गाउँमा पहिलो पटक गाड़ी पुग्यो. इन्धनको मूल्य घटेसँगै बन्द रहेका पेट्रोल पम्प खोल्न सरकारको ताकता. बागमतीका समस्याग्रस्त सहकारीबाट बचत फिर्ता शुरू गरिने.
5: चालू आर्थिक वर्ष सकिन 14 दिन बाँकी. सरकारलाई 5 खर्ब 35 अर्ब खर्च गर्नुपर्ने चुनौती. समयमै बजेट पेश नगर्ने 23 स्थानीय तहलाई सरकारको परिपत्र.
2: संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा. धनुषाका किसान रासायनिक मलको विकल्पमा धैचा प्रयोग गर्दै जनप्रतिनिधिलाई नागरिक प्रति उत्तरदायी बनाउन खबरदारी आवश्यक.
5: अमेरिका इजरायलद्वारा इरान विरूद्धको कार्यवाहीमा विद्यालयमा आक्रमण. म्यानमारमा द्वन्द शुरू भएता 1 लाख मानिसको मृत्यु. युद्धले दक्षिणी लेबनानमा पुननिर्माणको चुनौती.
2: र विश्वकपमा अहिले अमेरिका बोस्निया बीचको खेल जारी. बेल्जियम र इंग्ल्याण्ड अन्तिम 16मा. आज राति र भोलि 4 खेल हुने. साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिका राष्ट्रिय दैनिकबाट रवि मिश्रले कर्नर किक शीर्षकमा लेख्नु भएको बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ दुईजना व्यक्तिको कुराकानी जस्तो देखाइएको छ। एउटा ठूलो ज्यान भएका र काँधमा लौरो बोकेका व्यक्ति छन् र उनको पछाडि सरकार लेखिएको छ भने अघिल्लोपट्टितिर होल्डिङ सेन्टर लेखिएको छ। त्यहाँ एकजना नागरिक जस्ता व्यक्ति हात जोड्दैछन् र त्यो सरकार जस्तो लेखेका व्यक्तिले केही भन्दै गरेको माथि लेखिएको छ। यस्तो भनिएको छ, त्यहाँ घर भत्के बंगलामा बस्नु, बंगला नभए अपार्टमेन्ट किनेर बस्नु। हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई सुशीला श्रेष्ठ र सन्तोष गन्धर्व विदा भन्। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: देश विदेशको सार्वजनिक यातायात हुनुपर्छ भन्ने कुरा गर्ने थुप्रै बसकर्ताहरूले पनि यो कुरा बुझ्नुभएको छ। त्यस बारेमा नेपालको सार्वजनिक यातायात क्षेत्रमा अत्यन्त ठूलो लगानी गरेका नेपालका एक मात्रै नेपाली जनताको मात्रै लगानी भएको अत्यन्त स्वरोजगारले लगानी गरेको यो सार्वजनिक यातायातलाई व्यवस्थित र मर्यादित पार्न हामी कठिन घडीबाट हामी हिजोका दिनबाट अगाडि हामी
1: तपाईँहरूलाई पनि आरोप लाग्छ नि त सिन्डिकेट कायम छ होइन सिन्डिकेटको अन्त्य गर्न भनिएको छ अदालतले पटक पटक पनि होइन अहिले विभिन्न नाममा चाहिँ सिन्डिकेटहरू कायम भएको आरोप पनि लागिरहेको हुन्छ तपाईँहरू किन चाहिँ एकदम जनमैत्री हुन किन नसक्या हो भनेर क्या व्यवसायहरू
0: मैले फेरि पनि भने तपाईँलाई एउटा कुरा भन्न अप्ठ्यारो लाग्ला आम क्षेत्रलाई भन्न अप्ठ्यारो पनि लाग्ला तर के भन्छ भने मूलनीति राजनीति रहेछ यो कुरा हामी तपाईँ हामीले प्रष्ट बुझिरहेको छौँ। तपाईँ संचारकर्मीहरूको नीतिको विषयमा पनि अहिले ठुलो बहस चल्यो नि सबैको बहस चलेको छ समानान्तर ढङ्गबाट मुलुकको अहिलेको भदौ 23 र 24 पछिको जेन आन्दोलन पछि आएको अहिले निर्वाचित सरकार जो द्वितीय बराबरको बहुमत भएको सरकार छ ऊ सरकारले पनि थाहा पाएको छ र त्यसकारणले कसलाई कता आरोप लाग्यो के लाग्यो किनभने सबैभन्दा ठूलो अभिभावक नै हो राज्य हो सरकार हो मुलुक यो मुलुक धेरै लामो समयदेखि नै राजनीतिक दलहरू राजनीतिक पार्टीहरूले नै मुलुक चलाए तर मुलुक चलाइरहँदा सबैभन्दा समस्या भएको क्षेत्र कुन हो र कुनलाई पहिलो प्राथमिकता दिन्छु भन्ने दिमागमा कहिले पनि हिजोका दिनका सरकार राखेन तर अहिले पछिल्लो अवस्थामा अहिले आएको जुन बाट अहिले अहिले निर्वाचित भएर आएको सामान्य प्रधानमन्त्री बालन शाहको नेतृत्वमा आएको सरकारले सबैलाई समानान्तर ढङ्गबाट मुलुकका सबै समग्र समस्याहरूमा चाहिँ नै छलफल बहस कुराकानी र अगाडि बढ्ने नीति लिएको छ। त्यसमा सार्वजनिक यातायात क्षेत्र पनि हाम्रो पनि पर्छ। तपाईँले भनिहाल्नुभयो अन्तर्राष्ट्रिय क्षेत्रको ठुलो ठुलो चाहिँ युद्धको कारण पेट्रोलियम पदार्थको धेरै ठुलो चाहिँ के भन्छ भने
1: घटेको मूल्य होइन पर लिटर चाहिँ 20 रुपियाँ 25 रुपियाँ घटिरहेको छ। अब तपाईँको भाडा पनि घट्यो सरोजी जनताले
0: यहाँलाई म प्रश्न पार्नको लागि यो बिहानको अत्यन्त पपुलर रेडियो नेटवर्क मार्फत हाम्रो आवाज सम्पूर्णले सुनि पनि रहनु भएको छ र सबै क्लियर हुन पनि जरुरी छ। म क्लियर पार्ने प्रयास पनि म गर्नेछु र अन्तर्राष्ट्रिय क्षेत्रमा जुन भारी मूल्य चाहिँ बढेर आयो नेपालमा पनि इतिहासले सबैभन्दा महँगो डिजेल पेट्रोल र ग्यासहरू जे जे किन्नु पेट्रोलियम पदार्थ हामीले खरिद गर्नु पर्यो यो नेपाली आम नेपाली जनतालाई असर पर्यो। त्यसमा अब पेट्रोलियम र डिजेलबाट चल्ने सवारी अहिले पनि ठुलो संख्यामै छ त्यो त्यस त्यो सवारीलाई चाहिँ पेट्रोलियम र डिजेल खपत गर्दै गर्दा धेरै चाहिँ मूल्यवृद्धि चाहिँ भएर गयो। मूल्यवृद्धि भइरहँदा पनि सरकारलाई हामीले पटक पटक भनेको कुरा के हो खेमजी भने वैज्ञानिक भाडा भनेर 2065 सालमा नेपाल सरकारले ल्याएको यो कसै हामीले ल्याएको होइन यसलाई चाहिँ के भन्छ भने हामीले पटक पटक धेरै पटक तपाईँहरूले सुन्नुभएको यो चाहिने नचाहिने किसिमको बहस राज्यले हिजोका दिनमा गराएको छ। यो चाहिँ के भन्छ भने समायोजन गर्नुपर्ने भाडा समायोजन गर्नुपर्ने राज्यको दायित्व हो। वार्षिक रूपमा समायोजन गर्ने 65% 35% तेलको चाहिँ 13 सूचक मध्ये एक सूचक 35% हो। त्यो समायोजन पेट्रोलियम पदार्थको अपडाउन हुँदा त्यसलाई अटोमेटिक रूपमा समायोजन गर्ने जो क्लियर रूपमा सरकारको इन्डिकेटर सरकारको नीतिमा प्रष्ट ऐन कानूनमा छ तर त्यो नगरिदिएको कारणले यति कुरा तपाईँले सोध्न पाउनुभयो त्यसको लागि धन्यवाद पनि हो सोध्नु पनि पर्यो। र अब अहिले तपाईँले भन्छ अस्तिको दिन 30 रुपियाँ डिजेलमा र पेट्रोलमा 20 रुपियाँ जो घट्न गयो त्यो असाध्य राम्रो पनि गयो अझ बेसी घट्नुपर्ने परिस्थिति छ। तपाईँहरूले राज्यले त्यसको विषयमा सूक्ष्म ढङ्गबाट हेर्दै पनि छ र घटाउने छ र घटिसकेपछि अटोमेटिक रूपमा मैले भने सुन्नुहोस् न अहिले अस्तिको दिन सोमबार घटेको जुन पेट्रोलियम पदार्थ 30 र 20 रुपियाँको लागि मैले हिजो बिहानै मात्र बिहानै राति घटिसकेपछि 7 बजे मैले फेसबुक स्टार्टर मार्फत मैले तत्कालै लेखेर पनि दिएको थिएँ र हिजो त्यो सबै संचार माध्यममा सबै चाहिँ तपाईँ संचारकर्मी मिडिया सामाजिक सञ्जालमा यसले ठूलो प्राथमिकता पनि पाएको थियो र यो के भन्छ सामाजिक सञ्जालमय बनेको थियो कि सरकारले यसको भाडा क्लियर रूपमा समायोजन गरिदिनुपर्ने सरकार हो। प्राविधिक रूपमा सरकारसँग यसको अथोरिटी हुन्छ यसको चाहिँ निकाय हुन्छ वैज्ञानिक ढङ्गको स्वचालित प्रणालीलाई स्वचालित निर्णय गरिदिने काम पनि सरकारको हो। चाहे जुनसुकै समयमा पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि हुँदा वैज्ञानिक भाडाको चाहिँ वार्षिक रूपमा सहित आएर समायोजन गर्नुपर्ने कुरामा यो सरकारले नै गरिदिएको हो। तपाईँले हेर्नुभएको छ हामी ल्याउनु पर्ने र तपाईँ संचारकर्मीहरूले के भन्नुभएको थियो मैले भने इतिहासमै यस पटक नेपाली सेवा राष्ट्रिय महासंघले पहिलो पटक भाडा समायोजन गरिदिनु पर्यो। राति चाहिँ पेट्रोलियम पदार्थको मूल्य चाहिँ बढेको छ मूल्य बढिरहँदा चाहिँ हिजो चाहिँ के भन्छ बढेको मूल्यलाई पनि कन्टिन्यू ढङ्गबाट अहिलेको नयाँ सरकारले पनि समायोजन गर्ने कुरामा केही परिस्थितिमा कम्प्रोमाइज गर्नुपर्ने भएको थियो र अहिले बढेको कुरालाई तत्कालभन्दा तत्काल समायोजन गरिदिनु भन्न हिजो हामीले भनेका छौँ। आशा छ आज हिजो आजसम्म यसको समायोजन आउँछ भन्ने प्रतीक्षामा हामी पनि छौँ।
1: वर्षा लाग्यो होइन, बर्खा लाग्यो, पानी आउन सुरु भयो, गाडीहरू चाहिँ सबै सुस्त दुरुस्त छन् कि छैनन्, कन्डिसनमा छन् कि छैनन्, अब दुई चार पैसा कमाऊ भन्ने उद्यमीलाई पनि लोभलाभ हुन्छ होइन, यावत कुराले गर्दाखेरि यात्रुहरू असुरक्षित बन्ने एउटा परिस्थिति पनि छ, यसको चाहिँ कसरी निगरानी हुन्छ तपाईँहरूको चाहिँ
0: असाध्यै राम्रो प्रश्न उठाउनु भयो खेमजी, कि वास्तवमै सार्वजनिक यातायात क्षेत्रले सवारीले दुई पैसा आर्जन गर्नुपर्ने कन्डिसन छ, किन ब्याङ्कको ठूलो लोन, ब्याङ्क वित्तीय संस्थाहरूबाट ठूलो लोन लिएको छ, हेर्दा जति सजिलो बाहिर छ सार्वजनिक यातायात क्षेत्रले छिटो छिटो आर्थिक रकम कमाइरहेको भन्ने हुन्छ, तर यहाँ चाहिँ भद्रगोल ढङ्गको सार्वजनिक यातायात क्षेत्रको नीति र स्थिति नबसेको कारणले गर्दा, स्पष्ट रूपको नीति नबनेकै कारण, म त एकै शर्तमा काहीँ पनि नपन्छिकन मैले के शर्त पुरा गर्छु भने, सरकारले प्रश्न रूपको सार्वजनिक यातायात सम्बन्धीको यात्रुवाहक होस् मालवाहक होस् यसको नीति नबनाइदिएको, प्रश्न नीति नबनाइदिएको कारणले पनि ठूलो अन्यल भयो, तर अहिले पछिल्लो अवस्थामा नीति बन्ने कुरामा बहसको विषय र छलफलको विषय पनि बन्दैछ, र सार्वजनिक सवारी साधनले कमाउनेको त तपाईँ कल्पनै नगर्नु, यो बर्सातको समय, मौसमको समय, विपद प्राधिकरणसँग पनि पटक पटक हाम्रो बैठक बस्दैछ, विभिन्न ठाउँमा मौसमहरूले दिने, विभिन्न ठाउँमा मौसमविदहरूले दिने विभिन्न किसिमका आँकडाहरू, विभिन्न किसिमका अनुसन्धानहरू गरेर त्यसको विश्लेषण गरेर पब्लिकमा फाँक्ने काम पनि गर्दैछ, र मेची महाकाली अहिले तपाईँ र हामी कुरा गरिरहँदा पनि नेपालका विभिन्न भूभागहरूमा, तराई पहाड विभिन्न स्थानहरूमा वर्षा बारी र आदि इत्यादिको अत्यन्त जोखिम मोलेर सार्वजनिक सवारी साधन यात्रु बोकेर हिँड्नु पनि परेको छ, कति ठाउँमा पहिरो आएर सवारी समेत चालक यात्रु समेतलाई पनि कति ठाउँमा चाहिँ घाइते हुने, मृत्यु हुने पनि तपाईँले परिस्थिति देख्छ, यो प्राकृतिक प्रकोपको विषय, तर उच्च यो अहिलेको प्राकृतिक प्रकोप र अहिलेको मौसम र लाई पनि उच्च प्राथमिकतामा का साथ राखेर विपद प्राधिकरणले पनि उच्च प्राथमिकता साथ राखेर चाहिँ यसलाई अध्ययन गर्दैछ, तयारी गर्दैछ, त्यसमा हामीले पनि सहकार्य नेपाली अधिवेश राष्ट्रिय महासंघसँग सरकारले अत्यन्त ठूलो यसको सहकार्य पनि गर्दैछ, त्यसकारणले यो विपदको घडी पनि छ, र त्यसकारणले अब यो आज असारको चाहिँ तपाईँको अठार गते भइसकेको छ, र चाहिँ क्रमशः रूपमा वर्षा बढ्ने अवस्था हुन्छ, र यात्रुको चहलपहल असाध्यै कम हुन्छ खेमजी, किनभने बर्सातको समयमा कृषिका सबै कृषकहरू चाहिँ आफ्नो खेतबारी खेतहरूमा चाहिँ खेत रोप्ने, यो असारको महिना, साउनको महिना नै भदौको महिना, यी दुई तिन महिना चाहिँ असाध्यै गाह्रो बीचबाट हामीले चाहिँ अगाडि बढ्नु परिस्थिति छ, यो परिस्थितिलाई सामना गर्दै सार्वजनिक यातायात क्षेत्र नेपालका कुना कन्दरा पहाड ताकुरा सबै ठाउँमा सहर तराई मधेस पहाडमा सबै ठाउँमा सञ्चालन छ गरिरहेका छौँ, तर साह्रै विपत्तिको बीचबाट हामी अगाडि बढ्दैछौँ।
1: अब एउटा कुरा के छ भने नि, अब यो विपत्तमा बाढी पहिरोको जोखिमका बेला वर्षायाममा चाहिँ अलिकति अब यो उद्यमीहरूलाई, उद्योगीहरूलाई, व्यवसायहरूलाई पनि तपाईँहरूले क्लास दिनु पर्यो क्या, यस्तो अवस्थामा चाहिँ होइन जबरजस्ती नगर्नुहोस्, यात्रुहरूलाई नबोकाउनुहोस् होइन, यसलाई चाहिँ अलिकति आफ्नो चाहिँ ज्यानको सुरक्षा राखेर चाहिँ काम गर्नुहोस् भन्ने ढङ्गमा उहाँहरूको त्यो नपुग्या हो, त्यो चाहिँ शिक्षा नपुग्या हो,
0: नै असाध्यै राम्रो कुरा पक्कै पनि, यो यसको विषयमा पटक पटक तपाईँको रेडियो मार्फत, सम्पूर्ण सञ्चार माध्यम मार्फत, सामाजिक सञ्जाल मार्फत, विभिन्न गोष्ठी सेमिनार मार्फत, संघीय प्राधिकरण सिंहदरबारले पटक पटक, म आफू स्वयं नै अहिले अध्यक्ष भएर आएर धेरै पटक प्राधिकरणको बैठकमा पनि गएको छु, साथै प्रदेशमा महासंघको चाहिँ संरचनाहरू, संघ प्रदेश र के अरे स्थानीय जिल्लाको तीनवटा संरचनाहरू छ, अहिले सबै नेपाली अधिवेश राष्ट्रिय महासंघका सबै जिल्लाहरूलाई एक्टिभ गर्ने र चलायमान बनाउनको लागि महासंघले पत्रचार गर्दैछ, सर्कुलर गर्दैछ, प्रदेशहरू सबै एकदम एक्टिभ रूपले चलायमान गर्नको सर्कुलर गर्दैछ, त्यस विषयमा नेपाल सरकारको स्थानीय तहमा रहेको सरकार, जिल्लामा रहेको सरकारले हाम्रा नेपाली अधिवेश राष्ट्रिय महासंघका जिल्ला समितिहरूसँग, प्रदेश समितिहरूसँग, प्रदेश जिल्लासँग धेरै ठूलो प्रशिक्षण तालिम कक्षहरू, कार्यकक्षहरू, चालकहरू राखेर सवारीका भनी र महासंघका सदस्य संस्थाहरू समेत राखेर, सरकारवाला सबै निकाय राखेर छलफल र यसलाई गर्नुपर्ने न्यूनीकरण र यसमा जोखिमहरूलाई चाहिँ जोखिम नबलिकन होसियारीपूर्वक ढङ्गबाट सवारी चलाउनु पर्ने विषयमा निरन्तर रूपमा हामी यसमा संवादमा छौँ, छलफलमा छौँ, जानकारी गराइरहेका छौँ, विभिन्न सामाजिक सञ्जाल मार्फत पुर्याएका छौँ। म फेरि पनि यो पपुलर रेडियो नेटवर्क मार्फत पनि म यो बिहानको समयमा असारको 28 गते म सम्पूर्णलाई म अनुरोध गर्न चाहन्छु, नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका मातहतमा रहेका सबै सदस्य संघ संस्था कम्पनी प्रादि महासङ्घका दिने प्रदेश समितिहरू जिल्ला समितिहरूलाई म फेरि पनि अनुरोध गर्न चाहन्छु र सबै सवारी चालक सहचालकलाई म फेरि पनि अनुरोध गर्न चाहन्छु कि एउटा यो अहिलेको बर्सातको समय छ, हामीले हिजोको जोखिमका परिस्थिति हामीले हेरेका छौँ, हामी अलिकति अटेर गर्दा अलिकति रिस्क मोल्दाखेरि ठुला ठुला क्षति भएका छन्, दुर्घटना भएका छन्। हिजो घटेको सिमलतालमा भएको ठुलो के अरे 80 सालमा भएको 81 सालमा भएको घटनाबाट पनि र चाहिँ नागडुङ्गा नजिकमा चाहिँ 35 जना यात्रु सहित सवारीलाई छेद विच्छेद बनाएर मृत्यु भएका लगायत बिपी राजुङ्ग लगायत नेपालका विभिन्न इलाम पूर्वाञ्चलको इलाम त्यसै गरेर पश्चिमाञ्चलका विभिन्न स्थानहरूमा भएको क्षतिको कुरालाई पनि हिजोको सिको सिकेर यसलाई असाध्यै होसियारीपूर्वक ढङ्गबाट सवारी सञ्चालन गर्न पनि म सम्पूर्ण चालक सह चालक र व्यवसायलाई म फेरि पनि अनुरोध गर्न चाहन्छु र स्थानीय निकायको जिल्ला प्रशासन कार्यालय नेपाल सरकारको सुरक्षा सबै निकाय संयन्त्रसँग समन्वय गर्न र चाहिँ स्थानीय सरकारसँग समन्वय गर्न स्थानीय सरकारले पनि जिल्ला प्रशासन कार्यालय चाहिँ व्यवस्थापन समिति 77 जिल्लामा हुन्छ त्यो व्यवस्थापन समितिले सबै निकायलाई ल्याएर पटक पटक छलफल अझ प्रभावकारी गर्न र जान नसक्ने ठाउँमा कसैले पनि रिस्क नबोल्न र सुरक्षा निकाय ट्राफिक प्रहरी नेपाल प्रहरी सबै सशस्त्र प्रहरी सबैले चाहिँ यसलाई दत्तक चित्तका साथ जान नसक्ने ठाउँमा पहिल्यै नै होसियारीपूर्वक सावधानीपूर्वक सवारी साधनलाई रोक लगाइदिन पनि म अनुरोध गर्न चाहन्छु। यदि बर्सात र बाढी यदि हुने सम्भावित ठाउँहरूमा छ भने गाडीहरूलाई चाहिँ मौसमविदले भनिसके अहिले मौसमविदको कुराहरू मौसमबाट आएका कुराहरू धेरै मिल्न गएको छ, विगतको समयभन्दा धेरै कुराहरू मिलेर आएको छ। मैले अस्ति विपद प्राधिकरणको चाहिँ बैठकमा सिकन्दराबादमा मैले त्यो भनेको पनि थिएँ, मौसम प्राधि मौसमविदलाई चाहिँ हाम्रो महाशाखालाई धन्यवाद पनि दिएको थिएँ कि तपाईँले भनेको कुरा धेरै पुग्न थालेको छ, वैज्ञानिक ढङ्गबाट पुग्न थालेको छ। त्यस कारणले यो सुनेर सबैले होसियारीपूर्वक सवारी साधन चलाउन पनि नेपाल एडिभेस्ट राष्ट्रिय महासङ्घ सबैलाई अनुरोध पनि गर्दछ, अपिल पनि गर्दछ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद सर श्रीलाजी, नमस्कार।
0: सर्वप्रथम खेन बमजी लगायत सम्पूर्ण पत्रकार तपाईँ संचारकर्मी प्राविधिक मित्र र सम्पूर्ण आम फेरि पनि आम यात्रु उपभोक्ता बिहानको यो श्रोताहरूलाई सबैलाई धन्यवाद र म नमस्कार पनि भन्न चाहन्छु।
1: हस्, थ्याङ्क यू। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिथौला। आदरणीय श्रोता, अहिलेको अवस्थामा यातायातको अवस्था, सड़कको अवस्था, गुणस्तरको अवस्था बर्खा लाग्न थाल्यो। गाड़ीहरू गाड़ी धनीलाई कमाउने रहर हुन्छ, लोभ हुन्छ, किस्ता चाल्नुपर्ने हुन्छ, तर यात्रुहरूको ज्यानको जोखिमलाई पनि ध्यान दिनुपर्दछ। मौसम हेरेर मात्रै यात्रुहरूले पनि यात्रा गर्नुपर्दछ। बर्खाको समयमा सबैको यात्रा सुरक्षित होस् भन्ने कामनासहित हामीले यो कार्यक्रमलाई आजको बहसलाई यातायात व्यवसाय महासंघतर्फ जोड़ेका थियौं। छोटो विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: Bonus Channel, back is Bonus Pound.
1: It's a top 10 Nordish home. Here's the much of the home.
0: भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिस होमको कस्टमर सपोर्ट 01421766

0: विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईबी बैंक सबैका लागि बैंक डिसोम फाइबरनेट
1: यतिकै हाम्रो बेसमा जसपा नेपालका प्रवक्ता एवं मधेस प्रदेशका प्रदेश सभा सदस्य मनिष सुमन हुनुहुन्छ। सुमनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ, धन्यवाद खेमजी।
1: सुमनजी, के छ अहिलेको अवस्थामा? राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन भव्यताका साथ सम्पन्न भयो, यहाँका अध्यक्ष पनि त्यहाँ पुग्नु भएको थियो। उहाँको प्रस्तावनामा त अब संघीयता को विषयलाई रिफर्म गर्ने, प्रदेश संरचना खारेज गर्ने र स्थानीय तह दलविहीन बनाउने गरी राष्ट्रिय स्वतन्त्रताबाट अगाडि बढ़्यो, यसमा तपाईँहरूको भनाइ के छ?
2: त्यो राष्ट्रपाको महाधिवेशनलाई सबै नेपाली जनताले बरु माइन्युटली देखेका छन्, हामी राजनीतिक दलहरूले पनि त्यसरी नै ध्यानपूर्वक देखेका छौं। महाधिवेशन सफलताको र शुभकामना नै गरेका छौं, सफल पनि भयो। तर हामीले के देख्यौं भनेपछि सभापति रवि लामी छानेको प्रस्तावमा त्यस्तो कुनै दोख लाग्ने, कसैलाई अपमान गर्ने जस्तो कुरो त छैन। तर त्यही वर्तमान अर्थमन्त्री र अहिलेको उपसभापति उपाध्यक्ष स्वर्णिम वाग्लेजीको प्रतिवेदनमा चाहिँ हाम्रो ल्याकत र के भन्छ संख्याबल पुगेको दिन भनेर भन्नुभएको छ। संख्याबल र ल्याकत दुवै पुगेकै छ, त्यो दिन यसरी यसरी गरौंला, त्यसमा एउटा लेख्नु भएको छ संहिता खारेज गरौंला भन्ने शब्द लेख्नु भएको छ। प्रदेशसभा खारेज गरौंला लेख्नु भएको छ, संहिता प्रदेशसभा खारेज गरौंला र संहिताले रूपान्तरण गरौंला भन्ने जस्ता कुराहरू लेख्नु भएको छ। संख्याबल पनि पुगेकै छ, ल्याकत पनि पुगेकै छ। अब यही कुरो सभापतिको प्रतिवेदनमा किन थिएन भन्ने मनमा प्रश्न उठेको छ। त्यो एउटा आर्थिक प्रतिवेदनमा त्यो लेखेर ल्याइयो, तसर्थ त्यसका ती फेरि महामन्त्री विपिन आचार्यको हिजो अस्ति कहीँ सुन्दै थिए, होइन हामीले सभापतिले पारित गरेको दस्तावेज मात्र आधिकारिक हो भनेर भन्दै हुनुहुन्थ्यो। अर्थात उपाध्यक्षले उपसभापतिले पारे प्रस्तुत गर्नुभएको त्यो दस्तावेज त बारे केही थाहा छैन। फेरि महाधिवेशन कस्तो देख्यौं भनेपछि उहाँहरू निर्वाचन मुख्य हुनुभयो, निर्वाचन सत्रप्रति सबैको ध्यान, यस्तो यो प्रस्तावहरू पारित गर्नेतिर धेरै ध्यानपूर्वक गरेको भने देखिएन। पछि के प्रचार गरिरहेछ भनेपछि सर्वसम्मतिले पारित गरियो, त्यो भइ नै हाल्छ। त्यो महाधिवेशनहरूमा नेताहरू आफू कसरी उम्मेद्वार हुने, कसरी निर्वाचित हुने तर्फबाट ध्यान दिन्छन्, यसलाई माइन्युटली देख्दैनन्। मैले देखेको उहाँको महाधिवेशनको रूप मैले तपाईँलाई चित्रण गरेको थिएँ, तसर्थ पनि हामीले त्यसलाई धेरै यसरी नै लिएका छौँ। तर एउटा के छ भने नि गम्भीरताका साथ लिनुपर्दछ, त्यसको कसैले राष्ट्रपाभित्र खासै विरोध पनि गरेको छैन। संघीय लोकतान्त्रिक गणतन्त्र माफ्ने कुरोमा सबै एकमत जस्तै देखिन्छ राष्ट्रपाभित्र, होइन किनकि कसैले विरोध गरेन। त्यो पढ्न जब हामी अलग पृथक पार्टीको साथीले यसरी पढ्यौं र ध्यान दियौं भनेपछि ती पार्टीका महाधिवेशन प्रतिनिधिहरूले त ध्यान दिनु पर्थ्यो होला। पछि सुन्दा अब विपिन आचार्यजी तिनका महामन्त्रीजीहरू नै त्यसप्रति विमति प्रकट गर्नुहुन्छ, तर त्यहाँ त त्यो विमति सहमति देख्नु भएन नि, ध्यान दिनु भएन नि। यस्तो भएको बेलामा भोलि त्यो राष्ट्रपाभित्र त्यस्ता तत्वहरूले प्रदेश सभा खारिज, त्यो प्रदेश सभा खारिज मात्र होइन प्रतिनिधि सभा खारिज गरेपछि संहिता खारिज भयो कि भएन, त्यस्तै हो। प्रदेश सभा खारिज गरेपछि तपाईँलाई संहिता खारिज भयो।
1: अब उहाँहरूको भनाइ के छ, संहिताले खासै यसको औचित्य पुष्टि हुन सकेन, प्रदेश सभा पनि निकम्मा नै भए, राम्रोसँग काम गर्न पनि सकेनन्, स्थानीय तहमा पनि भ्रष्टाचार बढ़्यो, व्यतिथि बढ़्यो, अब चाहिँ हामीले चाहिँ यसलाई अलिकति रिफर्म गर्नुपर्दछ, प्रदेश संरचनालाई चाहिँ सुधार्नु पर्दछ भन्ने लाइनमा गयो क्या राष्ट्रपा मनिषजी?
2: खेमजी, संहिता उनको बुद्धि विलासको विषय होइन। कोही विद्वान मान्छे अमेरिकाबाट आउँछ र यहाँ बुद्धि विलास गर्छ भनेपछि त्यसको बुद्धि विलासको विषय होइन। संहितामाथि धेरै अध्ययन, धेरै अनुसन्धान, ठूलो त्याग, ठूलो बलिदान, सैकडौं व्यक्तिको शहादत, हजारौं व्यक्ति घायल, होइन त्यो सबै पश्चात प्राप्त गरेको अत्यधिक अध्ययन गरेर लामो समय छलफल गरेर प्राप्त गरेको एउटा उपलब्धि हो। तसर्थ त्यो केही होइन, त्यसलाई त त्यो त कामै लागेन भन्न सकिन्न। हामी पछिल्लो 8-9 वर्ष त्यसदेखि त्यसका अनुभव गरिरहेका छन्। कोही प्रदेशको कुनै मन्त्रीले भ्रष्टाचार गर्दैमा सिङ्गो प्रदेश सभा खराब छ, संहिता पद्धति नै खराब छ, कुनै प्रदेश सभाको मा कुनै मुख्यमन्त्रीले जवाब दिन नसकेमा, कुनै एउटाको कुकृत्य देख्दैमा, कहीँ कसैको व्यतिथि

0: हृदयमा सिङ्गो प्रणाली नै खराब छ भन्ने चित्रण गर्नु बुद्धिविलासको विषय होइन. यो प्रणालीलाई हामीले यसका धेरै सकारात्मक पक्ष पनि छन्, धेरै नकारात्मक पक्ष पनि छन्. नकारात्मक पक्ष एकदम थोर छन् तर सकारात्मक पक्ष धेरै छन्. अहिले तपाईँलाई मध्य प्रदेशको एकजना जनताले काठमाडौँ मात्र त्यो हो भन्ने केन्द्र हो, काठमाडौँका मात्र हामी नागरिक हौ, त्यसका मात्र आदेश मान्छौ भन्ने भानबाट उन्मुक्त भएर होइन, हामी आफ्नै गाउँठाउँमा पनि हाम्रो त्यो उपस्थिति छ, जनकपुर हाम्रो राजधानी छ होइन, मेरै गाउँमा तपाईँलाई के भन्छ राज्यको उपस्थिति छ भन्ने एउटा भान आएको छ. यो राज्यप्रतिको आत्मानुभूति हो, नभए पहिला एकल शासन एउटै राजाको बेला भनिन्थ्यो नि, एउटै राजा एउटै देश एउटै भाषा एउटै भेष, त्यो एउटै मात्र थियो कि अहिले विविधतालाई झल्काएको छ त्यो. आज एकजना मुसलमानको छोरो यो देशमा राज्यको प्रमुख हुन पाएको छ, प्रधानमन्त्री नभए पनि कमसे कम मुख्यमन्त्री हुन पाएको छ. एकजना महिला अष्टलक्ष्मी शाक्य यो देशमा तपाईँलाई के भन्छ नेवारकी छोरी यो देशमा मुख्यमन्त्री हुन पाउनु भएको थिइन्, भले प्रधानमन्त्री हुन पाइनन्. तर कस्तो थियो भने नि, बालेन्द्र शाह भन्दा पहिले 43 जना 44 जना प्रधानमन्त्रीहरू भए, कोही पृथक समुदायका भएनन्, पृथक लिङ्गका भएनन्, सबै एकै समुदाय एउटै लिङ्गका भएका भए. यस्तो अवस्थामा आम नेपाली जनताले मेरो पनि प्रतिनिधित्व, म जस्ता देखिने व्यक्तिको प्रतिनिधित्व हुनु पर्यो भन्ने भान्ने पनि संहिता ल्याएका हुन्. वर्तमान संघीय संरचनाबाट हामी पनि सन्तुष्ट छैनौ. यसले साँच्चै हामीले त आर्थिक सम्भाव्यता, भाषा, संस्कृति यीका आधारमा प्रदेशका सीमाङ्कनहरू हुनुपर्दछ भन्ने मान्यता प्रस्तुत गरेका छौं. तर बनाउनेहरूले मेरो गाउँ गोठ कता हुन्छ, मेरो ससुरालीको गाउँ कता पर्छ भनेर तपाईँलाई बनाए, नभए यसो त्यो संरचनासँग हामी पनि
1: होइन. अब प्रधानमन्त्री बालेन्द्र शाहले त अब मध्य प्रदेशमै गएर पनि त्यहाँको मञ्चमा होइन, निर्वाचनभन्दा अगाडि अब काठमाडौँ जाने भनेको चाहिँ खालि पशुपति दर्शन गर्न घुम्न मात्र जाने हो भन्ने खालको आशय सहितको भाषा व्यक्त गरे. तर अहिले प्रस्तावनामा आउँदाखेरि चाहिँ फरक प्रस्ताव आयो. अब यसलाई कसरी बुझ्नु भएको?
0: एकदम एकदम ठिक भन्नुभयो तपाईँले. मैले भनिसके बालेन्द्र शाहको त्यो हामीसँग मत मागेको बेलाको त्यो भाषण पनि बल्कर बनाउँछु काठमाडौँ घुम्न मात्र जानु भन्ने जस्ता उनको भाषण र सभापति रवि लामी छानेको प्रस्तावमा पनि कतै संहिता मास्ने कुरो छैन, बरु प्रदेश सभा संहितालाई झन बलियो बनाउँछु भन्ने एउटा प्रत्याभूत छ. तर एकजना तिनका नेता जसको प्रतिवेदन हतारमा पढ्दैन पढी ध्यानै नदी होइन, त्यसमा त्यो लेखिया रहेछ ल्याकत र संख्या बल भएको बेला भन्ने कुरो हो, त्यो चाहिँ पारित भएको छ. तसर्थ हामीले उहाँहरू यत्रो अघोर कदम उठाउनुहुन्छ, प्रदेश सभा विघटन गर्नुहुन्छ भन्ने कुरोमा प्रत्यार गर्दैनौ. यद्यपि गरिहाल्नु भएको छ भने मैले तपाईँलाई निवेदन गरिसके, त्यसका नेताहरू निर्वाचनमुखी भए, निर्वाचनमा कसरी केन्द्रीय सदस्य होला कसरी महासचिव होला भन्ने जस्ता तर्फ ध्यान दिए, त्यो प्रतिवेदनलाई खासै ध्यानै नदिएर पारित त गरिसके. पारित भएपछि दस्तावेज त भइसक्यो होइन, भोलि तपाईँलाई कसैले होइन हाम्रो त पारित दस्तावेज हो भनेर त्यही पार्टीमा बोल्यो भने अन्यले त्यसलाई काट्न सक्ने वातावरण छ कि छैन, विपिन आचार्यजीहरूले बोलेको कुरो तपाईँ साँच्चै भोलि लागू हुन्छ कि हुन्न, तपाईँको कुरोसँग म एकदम सहमत छु. तसर्थ पनि मैले हामी सजग छौं, सचेत छौं होइन. प्रदेश सभा विघटन गर्नु भनेको संहिता विघटन गर्नु हो, प्रदेश सभा तपाईँलाई संहिताको प्राणवायु हो. तसर्थ यसो अकल्पनीय काम गर्नुहुन्न भने हामीले आशा मात्र गरेका छौं. कदन कदाचित उहाँहरूले स्वर्णिम वाग्ले प्रस्तुत गरेको त्यो प्रतिवेदन अनुसार साँच्चै संहितालाई मास्ने प्रयास गर्नुभयो भने अकल्पनीय आन्दोलन हुन्छ, विश्वास गर्नुहोस्.
1: होइन, अब यो संहिता देशका लागि त अलिकति भारी भएको छ नि त होइन, यसको चाहिँ उपाध्ययता हुन सकेका छैन. मधेस प्रदेशकै कुरा गरौ न, मधेस प्रदेशमा चाहिँ इन्ट्रेस्ट नमिल्ला साथ चाहिँ हेर्नुहोस् न, त्यो सरकारको अदली बदली अब हेर्नुहोस् त, यहाँको मुख्यमन्त्री कहिले पनि हिजो मुख्यमन्त्री छ आज बिहान हटिसकेका छ, यस्तो परिस्थिति सिर्जना भएन भने
0: केन्जी लोकतन्त्र तपाईँलाई धेरै राम्रो पद्धति म भन्न सक्दिन, तर लोकतन्त्रको विकल्प पनि त छैन. यस्तो लोकतन्त्रमा तपाईँलाई साथै
1: होटेलबाटै शपथ ग्रहण गरेर मुख्यमन्त्री भएका होइन मधेस प्रदेशमै,
0: त्यो त जनताले मानिदिएन नि. 26 दिनपछि 28 दिनपछि त्यस्ता होटल पानसबाट मुख्यमन्त्री बनेकाको सजाय त सम्मानित अदालतले पनि दियो, जनताले पनि दियो, र तत्क्षणका विवेकशील सरकारले पनि दियो. त्यसरी शपथ गराउने प्रदेश प्रमुखलाई गल हत्याएर पदमुक्त गरियो, त्यसरी शपथ गरेको तपाईँले के भन्छ मुख्यमन्त्रीलाई सम्मानित सर्वोच्च अदालतले निष्कासनै गरिदियो, र त्यसरी सम्मानित शपथमा सामेल भएको सभामुखलाई त्यहाँका प्रदेश सभाको बहुमत सदस्यले तपाईँलाई के भन्छ इम्पिचमेन्ट लाएर निष्कासितै गरिदियो, पदमुक्तै गरिदियो. अर्थात् बेचिती गर्नेले हठात कहिले गरे होला, तर त्यसलाई व्यक्तिले स्वीकार गरिदिएन, त्यहाँको जनताले स्वीकार गरिदिएन, सिस्टमले स्वीकार गरिदिएन, अदालतले स्वीकार गरिदिएन, तसर्थ त्यो व्यथिति नै थियो भनेर हामी कति दिन हाँसी गर्छौँ. त्यसलाई जसले पराजित गर्यो त्यसको वीरतामा पनि त गाथा छ नि, त्यसलाई पराजित गर्नेहरूको वीरतामा. जस्तो मैले तपाईँलाई के निवेदन गरेको भनेपछि नि, केही अवयव होला, लोकतन्त्रकै धेरै अवयव छ नि, त्यहाँ जनताले प्रतिनिधि चुन्छन्, प्रतिनिधिले प्रधानमन्त्री चुन्छन्, त्यसरी नै प्रदेशमा जनताले प्रदेश सभाका सदस्य चुन्छन्, प्रदेश सभाका सदस्यहरूले आफ्ना मुख्यमन्त्री चुन्छन्, फेरि मुख्यमन्त्रीले आफ्ना मन्त्री चुन्छन्. यो पद्धतिको वैकल्पिक कुनै राम्रो पद्धति छ भने त्यो भनौँ, नभए यो पद्धति तपाईँलाई अहिलेसम्म प्रयोग भएका सबभन्दा राम्रा पद्धति हुन् र यसका यो अवयव हो, यसको यो केही अवयव पनि हो. त्यो अवयव भनेको साँच्चै मुख्यमन्त्री भन्दा हुने त छार नछार केन्द्रमै, अहिले पो 182-183 एउटा पार्टीलाई आएपछि स्थिर सरकार हामीले देखिरहेका छौँ. यो पनि भोलिका दिनमा के होला, नभए हिजो धेरै लामो समयसम्म कसैको एकल बहुमतमा आएपछि दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउँथे, त्यस्तो बनाएका क्षणमा तपाईँलाई के भन्छ तछार मछार हुन्थ्यो नै, त्यो प्रधानमन्त्री नियुक्त हुन्थे, तर विधिमा त्यही लेखा थियो, त्यही विधि अनुसार हुन्थ्यो. तसर्थ त्यहाँ मुख्यमन्त्री बन्ने पद्धतिकै खातिर संहिता नराम्रो, प्रदेश सभा नराम्रो भन्नु एकदम किमार्स गलत हो खेमजी.
1: र जाँदा जाँदै अब बालेन शाहप्रति तपाईँको भन्नु के छ, प्रधानमन्त्रीप्रति अस्तिको टिप्पणी र त्यस पछाडि राष्ट्रपतिले पारित गरेको यो प्रस्तावनालाई जोडेर?
0: हामीले त उहाँलाई रहस्यकै रूपमा लिएका छौँ, हामीले मात्र नाम नेपाली जनता नै उनलाई रहस्यकै रूपमा.
1: रहस्य भने बालेन शाहले के चाहन्छन् यो देशमा, त्यसो भए
0: अहिले के चाहन्छन् के गर्छन् धेरै जनतालाई थाहा छैन. उहाँ रहस्यमय जस्तै अहिलेसम्म प्रस्तुत हुनुभएको छ, कम मान्छेलाई भेट्ने, धेरै थोर बोल्ने, होइन बोल्दैन बोल्ने भन्दा पनि हुन्छ,
1: बोलिसकेपछि व्यत्यासै पर्छ नि त नि,
0: धेरै थोर बोल्ने र एक्सन गर्ने. त्यही भएर आशलाग्दो त छ, आशा छ. हामीले प्रधानमन्त्री हुन्, एउटा विधिका हिसाबले चुनिएका प्रधानमन्त्री हुन्, आशा छ, हेरौँ. तर उनलाई हेर्दा हेर्दै हाम्रो वैदेशिक सम्बन्धहरू समापन भइहालोस्, उनलाई हेर्दा हेर्दै उनको मूल्याङ्कन गर्दा गर्दै हाम्रो आर्थिक अवस्था एकदम जर्जर नभइहालोस्, सिस्टमहरू भत्किन हालोस्, त्यो हामीलाई एउटा डर चाहिँ छ. सतर्क छौँ, आम नेपाली जनता सतर्क छ. उनको लोकप्रियतामा पनि कमी आइरहेको छ, ध्यान दिनुहोला खेमजी. जुन लोकप्रियता फागुन 21 गते थियो त्यो अहिले आएर हेर्नुहोस्, घरि भन्नुहुन्छ सुकुम्बासी लाई खाली गराउनुहुन्छ, घरि त्यो सेल्टरबाट गएर त्यहाँ निकाल्नुहुन्छ. भारतीय सीमाहरूमा तपाईँलाई 500 रुपियाँ भन्दा बढीको सामानै ल्याउन नसक्ने, भारत नेपालको सम्बन्धैलाई तपाईँले समाप्त गर्न सक्नुहुन्छ. बोल्दाखेरि बोल्दा बोल्दै सीमाको बारेमा हुँदैन भएको कुरो बोलेर तपाईँले बेकारको चर्चामा ल्याइदिनुहुन्छ, यस्ता गलतीहरू गर्दै हुनुहुन्छ. तसर्थ हामी सतर्कताका साथ सामान्य प्रधानमन्त्रीजीको काम कर्तव्यलाई
1: निहालिरहेका छौँ. नेपालका प्रवक्ता एवं मधेस प्रदेशका प्रदेशसभा सदस्य मनिष सुमन, आजले श्रोता नेपाली बसको समय सकिएको छ. खेमबम बिदा चाहन्छु, नमस्कार.

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिना का लागि मात्र 3300 रुपैयाँमा साथमा आईपीटीवी मात्र 250 प्रति महिना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
5: तपाई सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु, यति सजिलै? अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
4: विशेषताहरू,
3: विषय विज्ञद्वारा अध्यापन गराइने,
4: अत्याधुनिक प्रयोगशाला,
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: सरकारका अनुसार अहिलेसम्म झण्डै 1500 साना बचतकर्ताहरूलाई 59 लाख रूपियाँ फिर्ता गरिएको छ। त्यसै गरी समस्याग्रस्त सहकारीबाट झण्डै 3,54,00,000 रूपियाँ ऋण असुली गरिएको छ। यी प्रक्रिया निरन्तर अघि बढ़ाउँदै थप बचतकर्तालाई चरणबद्ध रूपमा रकम फिर्ता गर्ने सरकारको योजना छ। यद्यपि चुनौती भने अझै ठूलो छ। 46 अर्ब रूपियाँ भन्दा बढ़ी रकम फिर्ता गर्नुपर्ने, कानूनी प्रक्रिया लामो हुनु, सम्पत्ति बिक्री र ऋण असुलीमा समय लाग्नु र सबै पीड़ितलाई छिट्टै राहत दिन आवश्यक स्रोत व्यवस्थापन गर्नु सरकारका लागि चुनौतीपूर्ण बनेको छ। कार्यक्रम बदलिदो नेपालमा आज हामी सहकारी क्षेत्र सुधारका लागि सरकारले गरिरहेका प्रयासबारे कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्ण।
1: स्वागत छ यहाँलाई उज्यालो रेडियो नेटवर्कमा।
2: धन्यवाद।
1: नयाँ सरकार आए पछाडि र यो प्राधिकरण स्थापना भए पछाडि चाहिँ मुख्य गरी सहकारीको क्षेत्रमा भएका कामहरूलाई सरले कसरी मूल्याङ्कन गर्नुहुन्छ, के भयो सुधारहरू?
2: यस्तो भयो सर, यो 74 ऐन आयो होइन, सहकारी ऐन 2074 आएको थियो। त्यो 74 आइसके पछाडि प्राधिकरण जब गठन भयो, 1 वर्ष अगाडि भर्खर गठन भएको, त्यो बेला पनि यो सहकारी नियमन प्राधिकरण गठन गर्दाखेरि 103 ज बमेजिम भनेर भनेको छ। सहकारी ऐनको भित्रै चाहिँ नि ऐनमा एउटा चाहिँ नि सानो एउटा ज भन्ने बुद्धा राखेर चाहिँ नि राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने गरिनेछ भनेर भन्यो। त्यसै अनुसारको चाहिँ नि प्राधिकरणको एउटा स्ट्रक्चर त खडा गरियो, तर म्यान पावरहरूको अब व्यवस्थापन गर्न नसकेकोले त्यो बेला अब नियुक्तिहरू पनि गर्न पर्ने स्थिति थियो, पोलिटिकल नियुक्तिहरू पनि थियो माथि। तर त्यो गर्दा गर्दै सरकारलाई, पुरानो सरकारले त्यो करिब करिब 5-6 महिना त्यसरी नै गए। त्यो गइसके पछाडि चाहिँ नि अब यसलाई गति दिनलाई अगाडि बढाउनु पर्यो भनेर पछिल्लो तपाईँको करिब करिब यो नयाँ सरकार आउनुभन्दा अगाडि प्राधिकरणको गो अध्यक्ष चाहिँ नि हाम्रो खगडा डाक्टर खगडा शर्मा आउनु भएको थियो, अनि विज्ञ चाहिँ नि तपाईँको रमेश चौलागाई भन्ने आउनु भएको थियो, अनि उहाँहरू बस्नुभयो। तर नयाँ सरकारको यो परिवर्तन पश्चात चाहिँ यो राजनीति अलिकति अब उभएपछि चुनाव भइसके पछाडि अर्को सरकार आइसकेपछि प्राधिकरणले गर्नुपर्ने मुख्य काम कर्तव्य त के लेखिएको छ भन्दाखेरि, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संघ संस्थाहरूलाई तपाईँको अनुगमन नियमन सुपरिवेक्षण गर्ने र त्यसलाई सुशासनमा कसरी ल्याउने हो। अहिले देखिएका जति पनि व्यतिथिहरू छन् पीड़ित बचतकर्ताहरूका लागि चाहिँ हकितमा चाहिँ यसले चाहिँ काम गर्नुपर्छ भनेर खास यसको मुख्य उद्देश्य त्यही हो। त्यसै अनुरूप विगतमा ऐन आयो, तर ऐनमा चाहिँ त्यस बेलामा खासै गरेर विगत सरकारले भनौँ न, विगत सरकारबाट ऐन आउँदाखेरि त्यो ऐनमा खासै चाहिँ प्राधिकरणलाई अधिकार दिएको अवस्था थिएन। प्राधिकरणले आफूले चाहँदा चाहँदै पनि केही मापदण्डहरू जारी गरेको अवस्था रह्यो, तर त्यसलाई दण्डात्मक व्यवस्था अनि त्यसपछि तपाईँको त्यसलाई तत्काल चाहिँ त्वरित कार्यान्वयन गर्ने अवस्थामा जानुपर्ने स्थितिमा प्राधिकरणसँग चाहिँ आफूले के गर्ने त्यसलाई तत्काल पुलिसलाई लेख्न पर्यो भने पनि त्यो पनि अधिकार नभएको, एउटा जरिवानाको मात्रै व्यवस्था छ, जरिवाना तिरे पनि तपाईँको के हुन सक्छ, त्यो नतिरे पनि उसले तिर्दैन भने के गर्ने त, त्यो पनि व्यवस्था नभएको कारणले प्राधिकरण त्यो बेलामा अलिक सुस्तै सुस्तै टाइपले
1: समग्रमा यो क्षेत्र भने हल्का रूपमा लिएको,
2: हल्का रूपमा लिएको अवस्था थियो। व्यतिथि त तपाईँको व्यापक रूपमा अहिले हजुर हामी तपाईँ हेरिरहेकै छौँ, बचत तथा खास गरेर बचत त्यो ऋणकै कारोबार गर्ने संस्थाहरूमा यो अहिले चाहिँ देखिएका समस्याहरू छन्। तर अब यत्रो सहकारीहरू 33,000 भन्दा बढी सहकारीहरू छन्, त्यसमध्ये पनि अब हाम्रो अनुमान के छ भने 17,000-17,500 करिब करिब बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरू, जसलाई हामी बचत तथा ऋण सहकारी संस्था भन्छौँ। बहुद्देशीले पनि त्यही काम गर्छ, कृषिले पनि त्यही काम गरेछ, कृषिको पर्पज भए पनि उसले तपाईँको बचत ऋणकै कारोबार गर्ने, साना किसान कृषि सहकारी छ तिनीहरूले पनि बचत ऋणकै कारोबार गर्छन्। त्यहाँ पनि तपाईँको अब भनौँ न गैर ब्याङ्किङ ऊहरूमा गएर अचल सम्पत्तिहरूमा गएर लगानी गरिदिने होइन, अब संस्थालाई चाहिँ नि सहकारीको मूल्य मान्यता र सिद्धान्त विपरीत चाहिँ नि गएर तपाईँको त्यो सहकारी सञ्चालन गर्ने र दक्ष जनशक्तिको अभावको कारणले पनि सहकारी संस्थाहरू यो यसरी अहिले चाहिँ व्यतिथि भएको अवस्था छ। तर वर्तमान सरकार आइसके पछाडि एउटा राम्रो काम के गरेको के देखिन्छ भन्दाखेरि, अध्यादेश यो पहिलो संशोधन अध्यादेश आयो, मलाई लाग्छ यो 2017 हो कि जस्तो लाग्छ, 2017 गते आइसके पछाडि यो प्राधिकरणलाई चाहिँ नि एकदम सक्षम र तपाईँको डेलिभर गर्ने चाहिँ एउटा निकाय बनाउनुपर्छ भनेर अहिलेको मन्त्रीज्यू लगायत भनौँ सरकारले चाहिँ त्यसलाई राम्ररी बुझेर अहिले चाहिँ अधिकार चाहिँ दिएको अवस्था छ। अहिले चाहिँ म्याक्सिमम तपाईँको अब काम पनि हामीले यसलाई अगाडि चाहिँ बढाएका छौँ। अहिले अब प्राधिकरणको ल यही यस्तो छ प्राधिकरण भन्ने बित्तिकै तुरन्तै मान्छेहरू तत्काल चाहिँ तपाईँको कारवाही गर्छ भन्ने चाहिँ एउटा मान्छेमा एउटा त्यो धारणा चाहिँ बनेको छ। र यहाँ अब यो अफिसमा म्याक्सिमम आउने भनेको बचत फिर्ताको लागि हो। जस्तो अफिसको बचत कर्ताहरू चाहिँ नि मलाई फलानु सहकारीले चाहिँ नि बचत दिएन, बचत फिर्ता भएन, कति ऋण सम्बन्धी मुद्दाहरू पनि आउँछन् होइन, गुजुरीलाई गुनासो नै हामी लिने गरेका छौँ। र केही सहकारी संस्थाहरू तपाईँको कस्तो छ भने अब बचतकर्ताको वर्ता बचत फिर्ता दिन नसक्ने, ऋणले ऋणीले अब यिनीहरूले ऋण नतिर्दिने, उतातिर केही सम्पत्ति अरू पनि जति लगानी भएको छ त्यो लेन्डिङहरू जति सबै गैर ब्याङ्किङ क्षेत्रमा लगानी हो, जग्गामा भयो, अरू कहीँ सेयरमा राखे, अरू केमा राखे, अनि त्यसरी संस्था यो सञ्चालकहरू तपाईँको त्यसरी भाग्दै हिँड्ने, लुक्ने, कोही विदेश गइदिने होइन, यस किसिमको चाहिँ व्यतिथि देखिएको हुनाले अहिले अब त्यसै उसलाई चाहिँ टेकेर अहिले अध्यादेशको पहिलो संशोधन जुन आएको छ त्यसले चाहिँ नि अहिले के गरेको छ भने अब यो करिब करिब हामीले अध्यादेशमा आए पछाडि अहिले डिभोर्सै गरेको श्रीमती छ भने पनि तिनलाई पनि मुद्दा चलाउने अधिकार दियो, परिवारको परिभाषै अलिकति फराकिलो बनाइदियो। त्यो त्यसले गर्दाखेरि अहिले सञ्चालकहरू पनि तपाईँको भागेको अवस्थामा पनि तपाईँको विदेश यात्रा रोक्ने भनिदियो, तुरन्तै तपाईँको अब धितोपत्र बोर्डमा यदि कारोबार गरेको छ उसले तपाईँको कारोबार गर्यो अथवा चाहिँ कुनै सेयर खरिद गरेको छ तत्काल रोका गर्ने, ब्याङ्क खाता रोका गर्ने, के अरे पुलिसलाई लेख्ने, यी सबै यावत तपाईँको अधिकार तपाईँको प्राधिकरणलाई दिएको हुनाले अहिले हामीले त्यसै तर्फ चाहिँ अगाडि पनि बढाएका छौँ। करिब करिब हामीसँग यो सहकारी नियमन प्राधिकरणमा अहिले उजुरी समस्याग्रस्त सहकारी घोषणा गरिदेऊ भनेर मलाई लाग्छ करिब करिब 150 जति फाइल आइसकेका छ। त्यो 150 फाइल मध्ये हामीले विगत सरकारले को समयमा अहिले पीडित महासंघ भन्ने एउटा छुट्टै छ सर, त्यहाँबाट आएको 16 फाइल थियो, हामीले पटक पटक मन्त्रालय दुईचोटि पठायौं, तर यो सरकार आइसके पछाडि एउटा पोजिटिभ पक्ष के गर्दै हो तपाईँहरू प्राधिकरणमै पहिला फर्स्ट स्टेप चाहिँ स्टेप तपाईँहरूको के हो, कुन कुन चरण हो, 103 104 कदेखि 6 व्यवस्था तपाईँको तपाईँहरूले गर्नुभयो कि गर्नु भएन भनेर पहिला त अधिकारै थिएन, त्यसकारण हामी खालि पठाइदिन्थ्यौँ मात्र। संस्थाहरू बन्द भएको अवस्था छ, त्यसको वित्तीय अवस्था अध्ययन पनि गर्न नसक्ने, संस्थाको सञ्चालक को छन् त्यो पनि थाहा नपाइने, ती यावतहरू समस्या भएर हामीले पठाउनु त पठायौँ तर मन्त्रालयले होइन यो विधिवत रूपमा चाहिँ गर्नुपर्छ भनेर फेरि चाहिँ नि त्यो 16 हामीले पठाएको 16 फाइल फिर्ता भएर आएको अवस्था छ। त्यसमा हामीले चाहिँ नि अहिले चाहिँ नि कारवाही सुरु गरिसकेका छौँ। त्यो कारवाही चाहिँ करिब करिब हाम्रो 16 फाइलको यो महिनाभित्रमा मन लाग्छ, करिब करिब हाम्रो अध्ययन गर्नेदेखि लिएर वित्तीय विश्लेषण गर्ने, त्यसपछि त्यसको सम्पत्ति कहाँ छ, सम्पत्ति रोका गर्ने, त्यो विदेश यात्रा रोका गर्ने, यी धितो पत्र बोर्डमा पनि हामीले लेखेर पठाइसकेको अवस्था, राष्ट्र ब्याङ्कमा पनि सबै खाता तत्ता हामीले रोका गरेर अहिले एक प्रकारको चाहिँ हामीले काम चाहिँ अगाडि बढिरहेका छौँ। र बचत फिर्ताको हकमा पनि हामीले के गर्छौँ, पीडितकर्ता कोही 10,000, कोही 5,000, कोही 20,000 त्यस्ता पनि छन्, मेरो 20,000 दिएन, अलिक 25,000 दिएन, हामी उजुरी लिन्छौँ, उजुरी लिएपछि तत्कालै हामी तपाईँको सञ्चालकलाई फोन गर्छौँ, जुन संस्था खोलेको छ त्यो संस्थाका सञ्चालकलाई बोलाउने, अध्यक्षलाई बोलाउने, यहाँ बोलाएर सहमति गराइदिने, तुरन्त देऊ भन्ने, अनि त्यस किसिमले त्यस्ता फाइलहरू पनि हामीले धेरै फर्सुट गरेको अवस्था छ। अब त्यो यति नै गएर यति उति भन्ने
3: पनि समग्रमा काम भइरहेको छ। आज हामीसँग कार्यक्रम बदलिँदो नेपालमा हुनुहुन्छ राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्ण। विशेष गरी हामी सहकारी क्षेत्रको वर्तमान अवस्था र यसको सुधार प्रक्रिया, बचतकर्ताको हित र राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिकाका विषयमा कुराकानी गरिरहेका छौँ। अब सरले भन्नुभयो जस्तो कुनै पनि सहकारी चाहिँ फाइल पेश गरेर हामीलाई चाहिँ समस्याग्रस्त घोषणा गरिदिनु पर्यो भन्ने, त्यसमा चाहिँ उहाँहरू समस्यामा छ भन्ने चाहिँ हामीले मापदण्ड के हुन्छ, त्यस्तो खालको
2: मापदण्ड के छ भने नि सर, अब संस्था बचतकर्ता 10% ऐनले के भनेको छ भने 10% जति सेयर सदस्य छन् त्यहाँ सदस्य अथवा बचतकर्ता चाहिँ कति छन् त, जस्तै 4,000 सहकारी कुनै सदस्य छ भने कुनै संस्थाको, त्यसमध्ये 10% सदस्यहरूले मेरो बचतकर्ता दिएन भनेर यहाँ हामी कहाँ उजुरीमा आउँछन् भन्ने कति गरी 400 मान्छे भयो, 400 बचतकर्ता अथवा सेयर सदस्य यदि तपाईँको हामी कहाँ उजुरी लिएर आयो भने त्यसलाई हामीले इन्टरटेन गर्नुपर्ने हो। त्यो इन्टरटेन गर्दाखेरि 10% सेयर अब कसरी त त्यो 10% हो कि होइन भन्ने कुरो, कति संस्था त फेरि बन्दको अवस्था पनि छ, कति चाहिँ खुल्या पनि छन्, खुल्याको हकमा चाहिँ हामीले तुरुन्तै त्यसको लागतै माग्छौँ होइन, त्यो हामीले सेयर सदस्यको सङ्ख्या ल्याऊ भनेर। त्यहाँबाट पनि हामीलाई उपलब्ध भयो भने एउटा सहकारी विभाग छ, एउटा सफ्टवेयर छ सर, त्यो के अरे कुपोमिस भन्ने, कुपोमिसबाट हामीले तपाईँको त्यहाँ उनीहरूले विवरण भरेकै हुनुपर्छ। प्रत्येक सहकारीले आफ्नो चाहिँ विवरण चाहिँ हरेक वर्ष त्यहाँ चाहिँ विवरण बुझाएकै हुन्छ। त्यो कुपोमिसबाट हामीले चाहिँ सिआर सदस्य कति छ भन्ने कुरो त्यहाँबाट हामीले थाहा पाउँछौँ, अनि त्यसको 10% चाहिँ हामीले छुट्याएर 18% चासे हो भनेपछि, हामीलाई चासे हो भनेपछि त्यो कोपोमिसको सही तपाईँ प्रमाण राखेर त्यो फाइललाई चाहिँ नि अब घोषणा गर्न मिल्ने भन्नेको पहिलो चरणको चाहिँ नि त्यो अवस्था हो। त्यो पहिलो चरण भइसके पछाडि अनि त्यसपछि चाहिँ संस्थाको अनुगमन के अरे निरीक्षण गर्ने, मुचुल्का गर्ने, त्यहाँ भएको वित्तीय कारोबार बन्दको हकमा त गर्न सक्ने स्थिति भएन, मुचुल्का गर्ने बाँकी उपाय छैन, सञ्चालक पनि भागे कहाँ कहाँ के भयो, फेरि त्यो त फेरि अब पुलिसको प्रहरीतिर जाने स्थिति रह्यो। जो खुलेको हकमा चाहिँ नि खोलिरहेको संस्था छ तर त्यो समस्याग्रस्तमा अवस्था आइसकेका छ भने त्यही स्पट नै गएर हामीले त त्यसको सिस्टमदेखि लिएर टोटल वित्तीय अवस्था कस्तो छ, त्यसको खाता पाता माइनुटदेखि लिएर सबै कुरो हेर्छौँ। त्यहाँ सञ्चालकलाई पनि राख्ने, कर्मचारीको बदमासी भयो कि कहाँ के भयो कि कहाँ ल्याकिङ गरेका छ भनेर हामीले चाहिँ हामी कहाँ एक्सपर्ट राष्ट्र ब्याङ्कको पनि साथीहरू हुनुहुन्छ, हामीसँगै काम गर्छौँ, फेरि हामी तिन थरी कर्मचारी छौँ त्यसलाई। अनि त्यो सबै साथीभाइ हामी त्यहाँ गएर चाहिँ एउटा कमिटी बनाएर त्यहाँ गएपछि एउटा रिपोर्ट आउँछ, सघन अनुगमनबाट एउटा रिपोर्ट आउँछ, त्यो रिपोर्ट आइसके पछाडि अनि त्यसपछि त्यसलाई विश्लेषण गरेर पठाउन पर्यो सम्बन्धित निकायमा, हामीले कि त स्थानीय निकायमा पठाइदिनु पर्यो कि त तपाईँको प्रदेशमा पठाउनु पर्यो कि त सङ्घमा पठाउनु पर्यो। त्यसरी पठाएर समस्याको सिफारिस गर्ने मात्रै हाम्रो अधिकार छ, त्यो हामीलाई त्योभन्दा बढी अधिकार छैन। घोषणा गर्ने अधिकार छैन नेपाल सरकारलाई, संघीय सरकारलाई छ कि प्रदेश सरकारलाई छ कि स्थानीय सरकारलाई छ। अलिक बुढामुना कस्तो आयो सर, म सानो कुरा अलिकति बढी बोले जस्तो लाग्छ। बुढामुना के आयो भन्दाखेरि सहकारी ऐन बनाउनु पर्छ भनेर तपाईँको अब संविधानमै छ, स्पष्ट छ, अनुसूचीमै राखेको कुरो हो त्यो। यो सहकारी भनेको तिनटै सरकारलाई चाहिँ अधिकार दिएको स्थिति छ, संघीय उतातिर प्रदेश र तपाईँको स्थानीय। स्थानीयले पनि हतार हतारमा कस्ता ऐन बनायो भन्दाखेरि संघीय ऐन हेरे बनाउने तर उसँग स्रोत साधन छ छैन, भोलि तपाईँको त्यसको मोनिटरिङ गर्नलाई सहकारी भनेको त सर अलिकति भेग विषय छ नि, त्यो टेक्निकल विषय पनि हो। अब आफूसँग एक्सपर्टी छैन मोनिटरिङ गर्नलाई, उसले एउटा सहकारी शाखा हेर्नलाई इन्जिनियरलाई नियुक्त गरिदिन्छ, एउटा तपाईँको के अरे भेटनरी परेको के अरे कर्मचारीलाई उसले राखिदिया हुन्छ, समस्या त्यस्तो छ। अनि यदि समस्याग्रस्त घोषणै गर्न पर्यो ल, हामीले घोषणा गरेर सर हाम्रो एउटा प्राधिकरणको एक्सपर्टी संस्था हो भन्न पाइयो, त त्यो गर्दाखेरि पनि तपाईँको त्यो हामीले यहाँबाट तपाईँ घोषणा गर्यो ल तैँले अब कसरी निकाल्छ गर नि त अब घोषणा गर भन्यो भने उसलाई अब त्यो पनि थाहा छैन, केही पनि बुझाएको छैन। तर ऐन चाहिने बनाएर घोषणा गर्नेछ गरिनेछ भनेर समस्याग्रस्त घोषणा गरिदिन्छ भनेर लेखेर त भएन नि। उसले आफूले आफ्नो कार्यक्षेत्रभित्र रहेको सहकारी सङ्घ संस्थाहरू कति छन् संस्थाहरू, ती संस्थाहरूको पनि मात्रै मोनिटरिङ गरे पनि गरिदिए भए पनि धेरै समाधान हुन्थ्यो कि,
4: भन्नाले तिनै सरकार बीचको समन्वयको पनि अभाव, कानुन बाज्यो अथवा
2: कानुन
4: बाँधेको
2: जनशक्ति चाहिँ नभएको कारणले उनीहरूले आफूलाई जुन हिसाबले अनुगमन गरिदिनु पर्यो, निरीक्षण गरिदिनु पर्यो, सुपरिवेक्षण गरिदिनु पर्ने थियो, त्यो भएन के सर। त्यसले गर्दाखेरि उनीहरूलाई कस्तो भन्दाखेरि जे गरे नि हुन्छ भन्ने चाहिँ त्यस किसिमको छ।
4: यो सहकारी भने आएर सम्बन्धित क्षेत्रमा ओडाको मान्छे त्यसमा चाहिँ समावेश छ, त्यो हुँदाखेरि उहाँहरूले गर्न सके भए अझ सजिलो हुन्थ्यो,
2: अझ सजिलो
4: है। संघीय सरकारले त ठुलो कामहरू गर्थ्यो,
2: ठुलो काम गर्थ्यो नि, नीतिगत तहमा धेरै कामहरू
4: सबै कुरा
2: सबै कुरो छ,
4: सरकारै छ,
2: सरकारै छ, स्थानीय सरकार उसलाई त जति पनि अधिकार दिएको छ नि त सर।
4: त्यसमा चाहिँ यो चाहिँ समन्वय अभाव अथवा चाहिँ उहाँहरूले नबुझेर समग्रमा, यो त फेरि अर्को प्रश्न आउँछ, संघीयताको प्रश्न उठ्छ, त्यतातिर हामी नजाउँ। अघि यहाँले अलिकति महत्वपूर्ण, अब यहाँले अघि एउटा महत्वपूर्ण कुरा सुरुमै उठाउनु भएको थियो, सहकारी धेरै किसिमको हुन्छ, यहाँ चाहिँ बचत गर्ने र ऋण दिने सबैले गर्न थालेर यो समस्या आयो भन्नुभयो, यसमा अलिकति जाउन कस्तो प्रकारको हुन्छ? यहाँको त लामो समय 20 वर्षको अनुभव छ भन्नुभयो, यो क्षेत्रमा काम गरे पनि
2: यो कस्तो छ भने सरकारले अब यो अब विदेशहरूमा हेरौँ भने सर, यो अन्तर्राष्ट्रिय स्तरमा हेरिदियो भने सहकारीको ठुलो एउटा योगदान त छ सर, कन्ट्रिब्युसन भन्ने कुरो, जिडिपीमा कन्ट्रिब्युसनका कुरा होइन, वर्ल्ड जिडिपी कन्ट्रिब्युसन पनि सहकारीका धेरै राम्रा राम्रा उदाहरणहरू पनि छन् सर. कोही अब भनौँ न विद्युत जर्मनीतिर हेऱ्यौँ भने तपाईँको विद्युतमा राम्रो लगानी गरेका तपाईँको सहकारी संस्थाहरू पनि छन् कि, त्यसरी कम्युनिटीमै आधारित भएर पनि छ. अब इङ्ल्यान्ड त त्यहीँबाट तपाईँको माथि भएकै त्यहीँबाट प्रादुर्भावै त्यहीँको छ सहकारी संस्थाको. तर हामी कहाँ के भइदियो भन्दाखेरि सबै कुरो यतातिर ल्याएर तपाईँको गर्न चाहिँ खोज्ने, तर कहाँ के नमिले मिले नमिले नमिलेको. जस्तै अब कृषि सहकारी छ, कृषि सहकारीले कृषि मात्रै उद्देश्य राखेको छ भने कृषिमा गर्नुपर्ने के हो त नि उद्देश्य चाहिँ राख्ने, तर उसले खालि लेन्डिङ र सेभिङ र लेन्डिङको काम मात्रै गर्ने, बजारबाट पैसा खरिद गर्ने अनि तपाईँको त्यसलाई फेरि बेच्ने, त्यति मात्रै हो त्यो काम त. अरू त्योभन्दा बढी केही पनि छैन. त्यही बिचमा खेल जे गर्नपर्छ त्यो सबैले गर्न पाउनुपर्छ भन्ने सबै सहकारी छ, सबै प्रकृतिका सहकारीहरू पनि छन्, सभाग प्रकृतिका छन् हेर्नुहोस्. उपभोक्ताले पनि त्यही काम गर्ने, उपभोक्ताका काम त कन्ज्युमर कोअपरेटिभ जुन छ सर,
1: त्यो ब्याङ्किङ सिस्टम जस्तो,
2: ब्याङ्किङ सिस्टम जस्तो आफूले बनाउन खोज्दै कि कति चाँडै तपाईँको त्यहाँबाट कमाउन सकिन्छ, मान्छेलाई त्यहाँ तपाईँको सदस्य बनाउने, पैसा खालि डिपोजिट गर्न लगाउने, त्यसलाई विभिन्न किसिमको लोभ प्रलोभन तपाईँको दिएर भए पनि तपाईँको त्यो त सहकारीको मूल्य मान्यता त होइन. समुदायमा आधारित हो भने त उसको सदस्यको जति अधिकार छ त्यति एउटा अधिकार त सञ्चालक समिति अधिकारको हो पनि त हो नि. वान म्यान वान भोटको कुरा गर्दैछ होइन, उसले त एउटा नेतृत्व मात्रै गर्दै आऊ. सहकारी भनेको त फेरि भोलन्टियर सर्भिस पनि हो. त्यहाँ अध्यक्ष बस्नेले कुनै दुई रुपियाँको तपाईँको कुनै किसिमको चाहिँ लोभ लालच केही पनि नगरिकन उसले आफ्नो संस्थालाई चाहिँ भोलन्टियर सर्भिस गरिरहेको अवस्था हुन्छ. तर त्यो हुँदाहुँदै पनि यस किसिमको कसरी किन दुर्घटना भइरहेछ, त कहीँ न कहीँ तपाईँको यस्ता किसिमका केही तपाईँको गलत प्रवृत्तिका मान्छेहरू पसे गए, जसले सरकारीको मूल्य मान्यता सिद्धान्त बुझेनन् होइन, त्यस आधारमा गएर सरकारको नियम कानुन मापदण्ड निर्देशिका यिनीहरूलाई पनि लागू नगर्ने होइन, स्वनियमनको नाममा चाहिँ विभिन्न किसिमको चाहिँ अब त्यहाँ अवचलनका कुराहरू पनि गरे. त्यो गएको खास कारण त्यो छ या बहुद्देशीले गरे, बहुद्देशीय भन्न त भन्नु मल्टिपर्पज भन्ने, उसले काम मात्रै एउटा मात्रै त्यस्तै लेन्डिङकै काम गर्ने सरी, त्यस किसिमले तपाईँको बचत ऋणकै कारोबार गर्ने, उसले त अब कम मैले भने हजुरलाई कन्ज्युमर कोअपरेटिभ छ, उसले कन्ज्युमर कोअपरेटिभ भनेको त त्यो मार्केटिङको कम्ती मतलब यो एरियामा तपाईँको कुनै मार्केटको सिस्टम छैन, कन्ज्युमरलाई कति एकदम आवश्यक छ, कस्तो मार्केट तपाईँले हामीले एउटा डिपार्टमेन्टली यसो खोलियौँ भने तपाईँको त्यही वरिपरिका तपाईँको सामानले तपाईँको त्यहाँ उपभोग गर्छ, त्यही सामान तपाईँको ल्याउने उसलाई तपाईँको सहुलियत दरमा तपाईँको दिने नै हुन्छ होइन. त्यस्तो किसिम अब त्यो त्यो कन्सेप्टमा तपाईँको सहकारी आएको हुन्छ त उसले के गर्छ भन्दाखेरि उपभोक्ता नभएर उसले के गर्छ आफूलाई एउटा विनियम बनाइदिने कन्ज्युमर भन्ने र काम के गर्ने भन्दाखेरि पाँच चारजना मिल्यो पाँचजना मिल्यो अनि उसले गएर तपाईँको फेरि त्यतातिर त्यही लेन्डिङ के गर्छ. त्यो समस्याहरू आयो, त्यो समस्याहरू आउँदै गर्दा अब रह्यो कुरो अब सरकारले किन त्यस बेला नियमन गरेन त, नियमनकारी निकाएको थियो सहकारी विभाग, अब सहकारी विभाग छोडी अब त्यो बेलामा डिभिजन कार्यालय थियो, जबसम्म डिभिजन कार्यालय थियो तबसम्म सब त्यत्रो ठुलो समस्या देखिएको अवस्था थिएन. जब डिभिजन कार्यालय तपाईँको पाँच छ वर्ष छ सात वर्षदेखि रहेन सहकारी विभाग मात्रै रह्यो, उसँग म्यान पावर पनि कम, दक्ष म्यान पावर पनि नहुने, कर्मचारी तपाईँको आउने छ महिनामा सर्वे हुने, रजिस्ट्रार छ महिनामा सर्वे, तीन महिनामा सर्वे हुने, अनि मोनिटरिङ कसरी गर्छ. कोअपरेटिभ सेक्टर आफैमा क्रस कटिङ इस्युज हो, त्यो क्रस कटिङ इस्युजलाई तपाईँको बुझ्न सक्ने फेरि कर्मचारीहरूमा त्यति ऊ पनि हुँदैन इन्ट्रेस्ट, अब तीन महिनामा कसरी बुझ्छ सर कोअपरेटिभको सिस्टमलाई. यी सब यावत कारणले तपाईँको अब माछाको सहकारी छ, फलफुल तरकारीको सहकारी छ, तपाईँको यतातिर मार्केटिङको सहकारी छ, यतातिर बचत ऋणको छ, मल्टिपर्पज छ, मल्टिपर्पजले सबै कुरो गर्न पाउने यी यावत छ सर. यही यस्ता यस किसिमले गर्दा दर्तामा पनि अलिकति सर बचासित बेसी
1: सुरुमै भयो, समस्या भइरहेको
2: छ, समाज सुधारणलाई समस्या भइरहेको छ. तर सरकारले चाहिँ अहिले केही स्रोत सेवा केन्द्रहरू बिस्तारै बिस्तारै अब कम गर्दै जाऊ भनेर सरकारले निर्देशन पनि दिइरहेछ. त अहिलेको सरकारले जियोस् कम्तीमा अहिले अब बचतकर्ताहरूको बचत फिर्ता हुनुपर्छ र गराउनुपर्छ भन्ने चाहिँ त्यो कुरोमा चाहिँ सरकार चाहिँ म अठोट भएको देखिन्छ कि गरौँ भन्ने चाहिँ मानसिकता देखिन्छ. र त्यस अनुरूपको अब कार्यहरू भनौँ न अब अहिले आएको अध्यादेशले पनि तपाईँको ठुलो एउटा ऊ दियो, हामीलाई एउटा मेसेज त दियो तपाईँको, र मान्छेहरू आशान्वित छन् सर, हामीले काम गर्दै गएका छौँ.
1: यसमा चाहिँ बचतकर्ताको पनि त्यत्तिकै जिम्मेवारी छ कि उहाँहरूको गल्ती
2: छ सर. बचतकर्ताको बदमासी भन्दा नि बचतकर्ता सजग
1: नभएको
5: सजग नभएकै कारणले आज यो त दुर्घटना भएको। अब मैले सर मसँग 10 रुपियाँ छ भने मेरो 10 रुपियाँ सर मेहनतले कमाएको पैसा हो नि त, त्यो मैले त्यहाँ गएर आफ्नो संस्थामा हाल्ने चाहिँ मेरो मेरो सँग आफ्नै संस्था हो भनेर समुदायको संस्था हो हाम्रै संस्था हो भनेर तपाईँले बुझेपछि त त्यहाँ तपाईँको सञ्चालक को छ, कस्तो अवस्थामा छ, कर्मचारी कस्ता छन्, त्यहाँको खाता पता कस्ता छन्, ठिकै छ सबै पढे लेखाका हुँदैनन्
4: छैन,
5: तर कम्तीमा चाहिँ मिटिङमा के भइरहेछ, साधारण सभामा के भइरहेछ, साधारण सभा गर्ने सर होटलमा गर्ने 500 रुपियाँ पाइन्छ भनेर तपाईँ आउने थपडी बजार उहाँहरू भुले अनि भुलेपछि तपाईँको एक्सिडेन्ट भइसकेपछि मेरो त बजेटको पैसा खाइदियो भन्ने
4: यो भने चाहिँ एउटा एक हिसाबले अझ यो अब सरकारी तवरबाटै हुनुपर्ने थियो यो काम, सहकारीको अवधारणा आइसके पछाडि लगत्तै जस्तो वित्तीय साक्षरता र सदस्य बन्ने खालको त्यो प्रक्रिया छ त्यसमा चाहिँ बुझाइ चाहिँ भएन,
5: बुझाउन सकिएन सर। होइन हामीले सर पहिला राष्ट्रिय सहकारी विकास बोर्ड हुँदाखेरि र विभाग दुवैजना दुइटैले मिलेर सर शिक्षा सहकारी शिक्षा सम्बन्धी सर तालिम पनि अहिले पनि सहकारी प्रशिक्षणका उसमा प्रतिष्ठानमा सर त्यहाँ तालिम चाहिने दिने एउटा ऊ छँदैछ। त्यसमा तपाईँको हामीले रेडियो मार्फत पनि हामीले गर्थ्यौँ सर कार्यक्रम, हामीसँग पनि आफ्नै रेडियो थियो होइन, हामीले पनि काम गर्थ्यौँ। दोस्रो कुरो हाम्रो पाक्षिक रूपमा तपाईँको त्यो बेलामा ऊ पनि चलिरहेको थियो सर, टेलिभिजन नेपाल टेलिभिजनबाट हामीले यो शिक्षा दिने भनेर, तर देशभरिमा अब त्यस किसिमले व्यापक रूप जुन रूपमा जानु पर्थ्यो त्यो गर्न सकिन सकिएन। यसमा अब सदस्यहरू पनि अलिकति छ अब चासो नराखिदिने के हो होइन, अब हामीले 2 लाख रुपियाँ राख्न गइरहेछौँ भने कसरी राख्ने के राख्ने ब्याज, अब हजुरलाई भन्नुहोस् त कुनै संस्थाले तपाईँको 36% ब्याज दिन्छ, 22% ब्याज दिन सक्छ, सम्भवै छैन। गभर्मेन्टले त तपाईँले स्पष्ट भनेको छ तपाईँको क्यापिङै छ, 14.75 भन्दा तपाईँको बढी राख्न 15% भन्दा बढी जानु हुँदैन, तपाईँ चाहिँ 22% दिइरहेछ भने तपाईँले बुझ्नु पर्थ्यो नि त, त्यो पढे लेखेका मान्छे पनि त्यसमा त्यसरी भएको छ क्या सर, फसेका छन् त्यस्ता लोभ लालचमा के सर, ब्याज बढी पाइन्छ भनेर लिने अनि त्यसपछि पछि गएर।
4: अब यो यसमा अर्को भने सहकारी समस्याग्रस्त हुनुको कारण यसमा यो जुन धितोको कुरा प्रश्न बेला बेला उठ्छ कि, धितो चाहिँ अनिवार्य हुनु पर्थ्यो तर धितो राख्ने राखेन, नराख्दाखेरि अन्तिममा
5: 3 लाख भन्दा बढी हुने बित्तिकै धितो राख्नु पर्थ्यो नराख्ने, तर सञ्चालकहरूको के भने त्यही छ क्या सर, अब सञ्चालकहरू मिल्ने अनि बस्ने बसेर
4: ऐनमा व्यवस्था ठिकै थियो हाम्रोमा के छ स्पष्ट
5: छ सर, छ ऐनमै पनि व्यवस्था छ, त्यो 3 लाख भन्दा बढी मापदण्डहरू निर्देशिकाहरूमा त्यो जारी भएर 3 लाख भन्दा बढीमा धितो राख्नै पर्छ भने त्यो 3 लाख राख्नलाई सामूहिक जमानी राख्नुपर्ने हो कि सर, जमानीमा दिनुपर्ने हो। तर के भन्दाखेरि अब सहकारी संस्थामा ब्याङ्कमा जाँदा झन्झटिलो हुन्छ, त्यहाँ नागरिकता र यसो सानो पैसा भन्यो अनि चट्टा चाहिँ तपाईँको दिइहाल्ने, त्यो विश्वासको भरमा पनि दिने गर्थे, तर एकैचोटि यस किसिमले अब धेरै अब एउटालाई दिँदाखेरि त्यसो हुँदा हुँदै मास भयो के सर, मास हुँदाखेरि त्यहाँ त्यहीँबाट अब ऋण असुली गर्न अप्ठ्यारो भयो, त्यसले गर्दाखेरि पनि सहकारीको त्यो समस्या आउने कारण त्यहाँ पनि छ एउटा।
4: त्यसमा यो वर्गीकरण र जोखिमका आधारमा चाहिँ त्यो बोर्ड हुँदाखेरि अनुगमन कति हुन्थ्यो त्यो अवस्थामा त्यो बेलाको
5: बोर्डको काम सर, खास राष्ट्रिय सहकारी विकास बोर्डको काम चाहिँ नीति निर्माण मात्रै थियो सर, अनुगमनको पाठ हामीलाई नियमनकारी निकाय थिएन त्यो बेला, यो प्रमोसनल पाठ मात्रै थियो त बोर्ड र नियमन अथोरिटी चाहिँ उनलाई थियो सहकारी विभागलाई, विभागले नियमन अनुगमन गर्यो ठिक हो, हामीलाई कुनै त्यस्तो अब कुनै हार्ड एन्ड फास्ट जानैपर्छ गर्नैपर्छ भन्ने थिएन, हामी त प्रमोसनल एक्टिभिटिजमा गभर्मेन्टलाई एउटा चाहिँ एडभाइजरीको रूपमा थिङ्क ट्याङ्कको रूपमा एउटा ठुलो संरचना चाहिँ बनाएको थियो, त्यो कार्यकारी समिति मन्त्री स्वयं आफै अध्यक्ष हुने, सहअध्यक्ष त्यो बेला हुन्थ्यो, सदस्य सचिव हुन्थ्यो, राष्ट्र ब्याङ्कको गभर्नर समेत तपाईँको त्यो कार्यकारी समितिको सदस्य भएको हुनाले नीति नियममै बढी चाहिँ हामी फोकस गर्थ्यौँ, अब 74 ऐन ल्याउने 2069 हामीले राष्ट्रिय सहकारी नीति पनि ल्यायौँ होइन, त्यस्तै कामहरू हामी खास गरेर राष्ट्रिय सहकारी विकास बोर्ड पनि त्यतातिर लागे, अब राष्ट्रिय अब उतातिर अब नियमनकारी निकायले नियमन गर्न चाहिँ अलिकति त्यहाँ कतै न कतै तपाईँको चुकेको चाहिँ देखिन्छ क्या सर।
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिँदै नेपाल सुनिरहनु भएको छ। आज हामी सहकारी क्षेत्र सुधारका लागि सरकारले चालेका कदम, साना बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर शुरू गरिएको रकम फिर्ता प्रक्रिया, समस्याग्रस्त सहकारीबाट ऋण असुली, सम्पत्ति व्यवस्थापन तथा कानूनी प्रक्रियालाई प्रभावकारी बनाउने प्रयासबारे राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्णसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
6: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
7: त्यसका लागि सड़कका पनि नियम हुन्छन्। पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
8: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
7: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
8: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
7: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
8: कार्यक्रम सड़क र सवारी।
9: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
11: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
10: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
11: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
12: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
10: प्राविधिक शिक्षा आजको आवश्यकता।
11: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
10: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
11: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
10: फोन 01-5121-12-21-00 97418-20-96
11: वेबसाइट www.nec.edu.np।
13: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: तपाईं अहिले सुनिरहनु भएको छ कार्यक्रम बदलिदियो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी लामो समयसम्म ग्रामीण अर्थतन्त्रलाई टेवा दिएको सहकारी क्षेत्र पछिल्लो समय वित्तीय अनियमितता कमजोर नियमनका कारण समस्यामा परेको विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कार्यक्रम बदलिदियो नेपालको दोस्रो खण्ड शुरू गरौं राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्णसँगको कुराकानीबाट।
2: सहकारी चाहिँ यसरी जथा रूपमा जुन दर्ता र सञ्चालनको कुरा गर्नुभयो, यहाँले अलिकति यसबाट शुरू गरेँ मैले।
3: अब यस्तो भयो सर, ब्याङ्क त थियो सर, ब्याङ्कको ब्याङ्क भनेको कस्तो भन्दाखेरि खास गरेर सहरमुखी मात्रै भयो कि। ब्याङ्कले आफ्नो वित्तीय कारोबार गर्ने भनेको अब अथवा जनताको चाहिँ वित्तीय पहुँच कहाँसम्म छ त भन्दाखेरि त्यही ब्याङ्क मात्रै, ब्याङ्क कहाँ छ त भन्दाखेरि सहरमा मात्रै छ। संघीयता आएपछि त्यसपछि चाहिँ अलिअलि चाहिने त्यो ऊ चाहिँ भएको देखिन्छ, भित्रभित्रसम्म अलिकति चाहिँ अलिकति फैलावट थियो,
2: अब जाँदैछ
3: जाँदैछ। तर त्योभन्दा पहिले तर सानसानो रकमका कुरा होइन, 10,000, 5,000, 20,000, 1,00,000 यस किसिमको रकमहरूलाई समेत तपाईँको गाउँघरमा जान पर्यो भने त वित्तीय पहुँच त तपाईँको अरूसँग त थिएन, विपन्न परिवार छ कहाँ जाने त, ब्याङ्कमा एक्सेसै छैन, सहरसम्म जाने स्थिति पनि अवस्था थिएन त्यो बेला पनि। कम्तीमा सहकारीले त्यो वित्तीय पहुँच त त्यहाँसम्म पुर्याएको त घर घरमा पुर्याएको थियो, पहाड़का कमरासम्म थियो, तराईको एकदमै रिमोट गाउँमा पनि हजुर जानुभयो भने एउटा सहकारी हजुरले पाउनुहुन्छ, उसले कम्तीले त्यति त कम्तीले त्यहाँ सुविधा त दिएको थियो। त्यो एउटा महत्वपूर्ण पक्ष, त्यसकारण मलाई लाग्छ त्यो बेला सहकारी संस्थाहरूलाई त्यस किसिमले डेभलप गरेको राज्यले प्रोत्साहन दियो, त्यसकारण चाहिँ त्यो बेलामा बचत ऋणको कारोबार गर्ने सहकारी संस्थाहरू चाहिँ दर्ता गर्ने प्रक्रिया त्यसरी अगाडि बढ्यो। सँगसँगै त्यसको के थियो भन्दाखेरि अलिकति नियमनकारी निकायले अथवा त्यो चाहिँ अलिकति नियमन गरिदिएको भए धेरै वर्ष पछि, पहिला त ठिक ठिकै थियो तर पछिल्लो कालमा चाहिँ खास गरेर त्यो पनि अब गाउँघरमा चलेका त सहकारी अहिले पनि राम्रा छन् सर, वित्तीय त्यो बचत ऋणकै कारोबार गरेर सहकारी अहिले पनि जानुहुन्छ। महिलामा सर कुनै समस्या देख्नुहुन्न, महिला सहकारी महिलाले चलाएको बचत ऋणको कारोबार गर्ने सहकारी त्यो अहिले पनि हजुर जानुहोस् जतिसुकै बेला जानुहुन्छ, एकदम फी एकदम फियर देखिन्छ, त्यो कुनै किसिमको तपाईँको अप्ठ्यारो छैन। तर के भन्यो मेन कुरो काठमाडौँ मा यो खास गरेर र सहर केन्द्रित जति पनि बचत ऋणका सहकारीहरू छन् त्यसैमा सब समस्या आएको देखिन्छ कि सर।
2: अब गाउँमा त पछिल्लो समय के देखिन्थ्यो भने यो समस्याग्रस्त भन्दा पहिला अलिकति अगाडि दुई चारजना मिल्ने अलिकति पैसा भयो भने सहकारी खोल्नुपर्छ,
3: हजुर
2: त्यो चाहिँ कमाइ खाने जस्तो एउटा देखियो। अब ठ्याक्कै हामी स्पेसिफिक एकमा नजोड्यौँला, तर समग्रमा त्यस्तो देखियो, त्यसैको परिणाम अहिले चाहिँ देखिरहेको छ। अब अलिकति नेपालमा सहकारीको अवधारणाको बारेमा अलिकति जाउँ, यहाँसँग अनुभव लामो भएको भएर कति सालदेखि यो सुरु भयो होइन, सरकारको उद्देश्य चाहिँ के थियो र यसले चाहिँ अर्थतन्त्रमा कस्तो खालको त्यो पुर्यायो?
3: अब यो कस्तो छ भने सर, सहकारीको 2014 सालदेखि नै यसको सर प्रारम्भ भएको देखिन्छ कि सर, त्यो ठ्याक्कै एक्ज्याक्ट मलाई त्यो सही थाहा छैन, हजुरले यसलाई अलिकति उगाडिदिनु होला। बिपी कोइराला चाहिँ नि प्रधानमन्त्री हुँदाखेरि पहिलो उहाँको भिजिट चाहिँ नि त्यहाँ इजरायल भएको रहेछ, इजरायलबाट उहाँ आएपछि र इजरायल चाहिँ नि त्यहाँ मोसाद र त कोसोबो भन्ने तपाईँको दुईवटा सहकारी छ, त्यो सहकारीले सर त्यो त्यहाँ प्रडक्सनदेखि लिएर ठुल्ठुलो तपाईँको जहाजसम्म बनाउने काम चाहिँ कोअपरेटिभबाटै गर्ने कि, कम्युनिटी बेस मात्रै छ कि त्यो सर त्यहाँ त्यहाँ। अनि त्यसकारण त्यहाँ देखेर उहाँले चाहिँ नि काठमाडौँमा आएर नेपालमा आएर नेपालमा चाहिँ नि कोअपरेटिभको चाहिँ ल अब यहाँ यस्तो सम्भावना रहेछ, कोअपरेटिभ पनि योबाट पनि विकास गर्न सकिन्छ भन्ने त्यो त्यहाँबाट आएर पहिलो सहकारी चितवनमा तपाईँको बथान सहकारी भन्ने खोलेको थियो,
2: पहिलो नेपालकै
3: पहिलो सहकारी त्यसरी त्यो हुँदै गर्दाखेरि, हुन त अब हाम्रो परापूर्व कालदेखि पनि यो के अरे यो भखारी सखारी बेला त्यो सिस्टम परमा भखारी यस्ता त्यो सिस्टम त आएको त्यहीँबाट हो, हामीले पनि ल्याएकै हो, त्यो गर्न गरे होइन। त्यसलाई चाहिँ नि अब त पछि चाहिँ नि विश्वेश्वर प्रसाद कुरालाई आइसके पछाडि प्रधान मिनिस्टर भइसके पछाडि त्यसपछि उहाँले पहिलो सहकारी विभाग पनि खोल्नुभयो, ऐन पनि ल्याउनुभयो, त्यसको कानुनै बनाएर त्यसपछि चाहिँ त्यसलाई डेभलप हुँदै हुँदै पञ्चायती व्यवस्थामा आएपछि अलिकति यसलाई कन्ट्रोल चाहिँ नि पुरा कम्प्लिटली गभर्मेन्टले मात्रै गर्यो। अब त्यो बेला हजुरले सुन्नु भएको थियो होला यो साझा किनमेल केन्द्र होइन त्यो बेला साबुन पाइन्थ्यो हजुरहरू कोही बेला
2: सानो
3: उमेर थियो जुन नजन्मेको पनि हुनुहुन्छ त्यो खाद्य संस्थाहरू थियो विभिन्न तपाईँको गाउँहरूमा अहिले पनि हजुरहरू देख्नुहुन्छ कुन कुनै सहरमा गाउँमा ठुल्ठुलो खाद्य संस्थाहरू थियो त्यहाँबाट तपाईँको साबुन यो के अरे यो नुन जति जे जति बिक्री वितरण हुन्थ्यो सरकारी संस्थैबाट हुन्थ्यो
2: उत्पादन नहुने बेच्ने
3: मात्रै काम गर्ने गर्थ्यो उत्पादनतिर क्षेत्रमा गएको थिएन तर यी यावत कुराहरूमा चाहिँ त्यो बेला सहकारी मार्फत नै चाहिँ काम गर्ने गर्थ्यो सर यसरी चाहिँ डेभलप हुँदै आएको छ सर यो हुँदै हुँदै त 48 पछि चाहिँ नै यसलाई चाहिँ सर कम्प्लिटली सहकारी ऐन 2048 ल्याए अब प्रजातन्त्र आइसके पछाडि त्यसपछि यो कोअपरेटिभमा चाहिँ नि ड्रास्टिक चेन्ज भएको छ ड्रास्टिक चेन्ज भयो यति तपाईँको फेरि मोडर्नाइजेसन ग्लोबलाइजेसन भए जस्तो देखिन्छ यसमा त्यसमा सबभन्दा बढी चाहिँ नि अब फ्री इकोनोमी भयो स्वाभाविक मान्छेले चाहिँ नि अब कतै न कतै यसलाई चाहिँ अलिकति राम्रो हिसाबले हेर्नुपर्छ हुन त मान्छेहरूलाई समाजवादी एउटा चाहिँ नि पुँजी हो भन्ने कुरो बुझाए पनि छ तर के हो भन्दाखेरि यो प्रजातन्त्र आइसके पछाडि बिस्तारै बिस्तारै अब यसलाई चाहिँ नि अब यो जिडिपीमा यसको राम्रो कन्ट्रिब्युसन पनि हुनसक्छ आर्थिक कारोबार हुन पर्यो हुन त फेरि यसलाई राष्ट्र ब्याङ्कले चाहिँ फेरि मान्दैन सर गैर बैंकिंग भन्छ गैर बैंकिंग भन्छ उनीहरूले आफ्नो मेन च्यानल भित्र चाहिँ तपाईँको राखेन कि मेन च्यानल भित्र तर कस्तो छ भने आधिकारिक ऊ नभए पनि डाटा नभए पनि करिब करिब अहिले हामीले 4-5% भन्छौँ जिडिपीमा कन्ट्रिब्युसन छ नेपालको कन्ट्रिब्युसन हाम्रो हाम्रो इकोनोमीमा त्यो स्थिति छ अहिलेसम्मको अब यसरी अब यत्रो ठुलो सर कारोबार छ 6 खर्बको कारोबार गर्ने 16 खर्बको कारोबार भइरहेको छ तर हाम्रो स्थिति अब अहिले यस्तो विस्फोटक भइदियो
2: हाम्रो अर्थतन्त्रसँग यसको तालमेल मिल्न सकेन
3: यसलाई चाहिँ सर फर्मल इकोनोमी मानेन फर्मल इकोनोमी नभएको अब हेर्नु न सर राष्ट्र ब्याङ्कले एउटा मोनिटरिङ गरेर एउटा रेगुलेटरी बडी भएर उसले तपाईँको हेर्नुहोस् सारा तपाईँको ब्याङ्किङ एक सेकेन्ड पनि तपाईँको येल्लोमा गयो रेडमा गयो कि ग्रिनमा छ उसले सबै कुरो थाहा पाउँछ कि यसको चाहिँ यत्रो ठुलो तपाईँको इकोनोमी हुँदै हुँदै पनि यसलाई तपाईँको मोनिटरिङ गर्ने अथवा यसलाई रेगुलेट गर्नुपर्छ भन्ने चाहिँ राज्यको त्यतातिर
2: पब्लिकसँग ठ्याक्कै सरकार राख्ने तर राज्यले चाहिँ त्यो रूपमा नहेर्ने
3: निजी जस्तो अब छोड्दै खासै
2: होइन भन्ने कुरामा
3: हजुर
2: खबर लेखियो पहिला
3: चाहिँ त्यसरी लेखियो तर जब यसरी चाहिँ यस किसिमको चाहिँ जब समस्याहरू आउँदै गए अथवा यसको अध्ययनहरू अनुसन्धानहरू हुँदै गए मान्छेहरू राम्रा अब भनौँ यसमाथि पनि अब अनुसन्धानहरू राम्रै मान्छेहरू गर्दै गए हेरे इकोनोमी त राम्रो इकोनोमी छ 16 खर्बको इकोनोमी भनेर सानो नटे
2: बजेटै
3: स्मल हो बजेटै हो त्यत्रो ठुलो इकोनोमी छ यसलाई किन हामीले इन्फर्मल भनेर छोडिदिइरहेछौँ यसको तपाईँको रेगुलेटरी बडी पनि छैन केही पनि छैन यो आवश्यकता पनि यस किसिमले देखियो त्यस कारण यो सहकारी नियम प्राधिकरण पनि मलाई लाग्छ अहिले अब विकृतिको कारण पनि होला अब इकोनोमी पनि ठुलो छ यसको भल्युम बढ्दै गइरहेछ त्यस कारण चाहिँ यसलाई रेगुलेटरी बडी बनाएर यसलाई रेगुलेसन गर्नै पर्छ है अब संस्थाहरूलाई भनेर गभर्मेन्टले अहिलेको गभर्मेन्टले त झन् बढी चाहिँ एकदमै प्राथमिकतै दिएर चाहिँ नि यसमा चाहिँ तपाईँको काम चाहिँ नि अगाडि बढाइरहेको अवस्था छ कारण पनि हाम्रो अलिक तरिकै छन् मन्त्रीज्यूहरू पनि एकदमै चासो लाएर क्या एकदमै तुरन्तको तुरन्तै यो गरिहालौँ भन्ने चाहिँ त्यो देखिन्छ क्या
2: हो अब यसमा एउटा महत्त्वपूर्ण कुरा अब अहिले यो प्रविधिको युग हो होइन यसलाई यसमा डिजिटल प्रणालीमा लाने कुरा यसलाई जस्तो जसरी राष्ट्र ब्याङ्कले ब्याङ्कहरूको नियमन गर्छ त्यस खालको कामहरू के भइरहेको छ अहिले प्राधिकरणले के
3: हो सर प्राधिकरणमा हाम्रो सोच त छ सर यसलाई डिजिटाइज गरौँ भन्ने होइन अब कस्तो छ भने अब हामीले यहाँ सफ्टवेयरको कुरा गर्छौँ भने अब 17,500 सहकारी छन् ती सहकारीहरू तपाईँको आफ्नै सफ्टवेयर चलाउँछन् ती सफ्टवेयर कस्ता छन् के छन् भन्ने कुरा हामीसँग पनि रेकर्ड छैन हामीले एउटा रजिस्ट्रेसनको काम अहिले गरिरहेछौँ छ बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई इजाजत सञ्चालन पत्र लिनै पर्छ सर इजाजत सञ्चालन पत्र हामीले इजाजत पत्र चाहिने सञ्चालनको लागि इजाजत पत्र चाहिने अनिवार्य भनेको छ अब त्यसको लागि लास्ट इयर हामीले मनसेदेखि खोलेको छ अहिलेसम्म पनि तपाईँको सहकारी संस्थाहरू इन्ट्री गर्ने चाहिँ सिस्टममा छँदैछ केही असार मसानसम्म राखेको छ सर करिब करिब हामी कहाँ इन्ट्री भएको सहकारी संस्था 13,360 जति मैले देखाएको छु त्यसमध्ये हामीले 4184 करिब करिब हामीले चाहिँ नि एप्रुभल गरेर लाइसेन्स नै दिइसक्यौँ. अब यदि अपरेटिङ लाइसेन्स उनीहरूसँग छैन भने अब उनीहरूले सञ्चालन गर्न पाउँदैन भन्ने यो प्राधिकरणको बुझाइ हो. अब सरकारले पनि त्यसलाई चाहिँ अलिकति अब कडाई गर्नुपर्ने. ती डाटाहरू आउँदाखेरि हामीसँग ती 4184 हजुरलाई आवश्यक परेन मलाई फलास सहकारीको डाटा दिनुहोस् भन्यो भने हजुर 2 वर्षको लेखा परीक्षण प्रतिवेदन चाहियो त्यो पनि पाउनुहुन्छ. लेखा सुपरिवेशन समिति
2: सबै प्रोफाइल
3: टोटल हामीसँग सफ्टवेयर छ. त्यो सफ्टवेयरको पनि हामीले टोटल प्रोफाइल हामीले हजुरलाई चाहिँ जस्तो एउटा रिनीका पनि तपाईँ दिन सक्नुहौ. सेभिङमा के छ तिनको पनि पाइयो. लेन्डिङ गरेका छ लेन्डिङको लागि पनि पाइयो. इएससिआर पनि कति छ त्यो पनि पाइन्छ. डाटाहरू हामीले चाहिँ कलेक्सन गरेर अहिले यिनीहरूलाई चाहिँ गरेका छौँ सर. होइन लाइसेन्स दिने हाम्रो प्रक्रिया जारी रहेको छ. पछि चाहिँ बिस्तारै त्यसलाई अगाडि चाहिँ हामी बढाउँछौँ सर.
2: अब यसमा अलिकति मैले जोड्नु पर्ने विषय थियो अहिले जुन समस्याग्रस्त भनेर अथवा बचतकर्ताहरूलाई ऋण फिर्ता भइरहेको छ यसमा चाहिँ तपाईँ आफै पनि यो काम गरिरहेको कति सन्तुष्ट बचतकर्ताहरू यसबाट कति सन्तुष्ट छन् अथवा सरकारले प्रक्रिया चाहिँ सुरु गर्यो तर ठ्याक्कै चाहिँ पीडितहरू अझै पनि समस्यामै छन् भन्ने खालको त्यस्तो
3: समस्या त छ. समस्यामा छ पीडितहरू छन् अहिले पनि. उहाँहरूलाई के छ भन्दाखेरि एस्योरेन्स हुन सक्या एस्योर्ड हुन सकेका छैन कि साँच्चीकै फिर्ता हुन्छ कि हुँदैन. किनभने विगतका काम कारवाहीबाट 4 वर्ष 5 वर्ष 7 वर्ष सड़कमा उनीहरू बसे आवाज उठाए अभियानीहरूले पनि तपाईँको त्यसमा आफ्नो आवाजहरू उठाए तर कसैले सरकारले नसुनिदिएको अवस्थामा उनीहरू निराश त निराश हुन्छन्. हामी कहाँ पनि आउँछौँ विभिन्न खालका बचतकर्ताहरू. अब कि इभन कि तपाईँको एउटा नाम्रोमा एउटा सुपारी कि चक्लेट सक्लेट राखेर तपाईँको त्यसरी बेचेर राखेका बिचरा 50,000 25,000 त्यस्ता मान्छेहरू पनि आफूलाई पनि सब विरक्त लाग्छ है. त्यस्ता मान्छेहरूको पनि हामीले 10,000 फिर्ता गराउन सकेनौँ.
2: जे होस् राज्यको निकायमा गएर अवैध ढङ्गबाट पैसा नपाएको मान्छेहरू
3: पैसा छ. अब त्यस्ता पैसाहरूलाई पनि हामीले तपाईँ गर्न सकेनौँ भने आफूलाई पनि अलिकति पश्चाताप त भइरहेको छ. तर हिजोका विगत दिनमा कस्तो भइदियो भन्दाखेरि त्यसलाई अलिकति डन्डा चलाउने कानुन भएन कि सर. त्यो कानुन नभइदिएको हुनाले सबै त फटा बदमासहरू तपाईँको निस्केर हिँड्ने. अदालतमा गयो भने पनि के गर्ने एउटा सरकारी ठगी सम्बन्धी मुद्दा हालिदिने हो. अदालतबाट तपाईँको ऊ जमानतमा छुट्छ ऊ मजाले घुम्छ ल जान त पैसा त्यहाँबाट माग त ले न अदालतबाट भनिदिने है. यस किसिमको चाहिँ त्यो विगतका दिनमा त अहिले अब कानुन अध्यादेश आइसके पछाडि चाहिँ नि अब चाहिँ नि आशान्वित चाहिँ छन् तपाईँको बचतकर्ताहरूलाई के भइरहेछ भने अब हामीले चाहिँ नि पैसा पाइन्छ है. किनभने कानुन कडा आयो कानुनले चाहिँ निश्चित रूपमा तपाईँको अब हामीलाई दिलाउँछ भन्ने त्यस कुरामा हामी पनि अलिकति अब कर्मचारी भएर पनि अलिकति हामीलाई पनि मोरली र तपाईँको भित्रबाट कहीँ न कहीँ तपाईँको इनर्जी आए जस्तो ल अब यो हामीसँग यो हतियार त छ नि त यसले गर्दाखेरि अनि यसलाई यसो गर्नपर्छ भनेपछि अहिले पनि हामीले केही मान्छेहरूलाई तुरन्तै भन्यो भने एकैछिनमा तपाईँको आएर ल हजुर गरिहाल्छौँ भन्ने
2: त्यो अवस्था छ.
3: त्यो अवस्था चाहिँ छ. यो अध्यादेशले चाहिँ ठुलो काम हो. यो नयाँ सरकारले चाहिँ त्यति चाहिँ नि अहिले हामीलाई चाहिँ बनाएको छ.
2: अब हामी यो बचतकर्ताहरूलाई अथवा आम नागरिकको मात्रै उहाँहरूलाई त्यो शिक्षा दिन सकिएन ज्ञान दिन सकिएन त्यसैले पस्नुभयो भन्छौँ. सञ्चालक र व्यवस्थापकहरूको पनि क्षमता अभिवृद्धिको प्रश्न उठ्छ होला. प्राधिकरणले त्यसतर्फ के छ सरकारी योजना के छ त्यसको लागि
3: छ सर. विभिन्न समयमा अब यस्तो छ सर. कस्तो छ भने अभियानको अवस्था हेर्नुहुन्छ भने सहकारी अभियानकर्ता सहकारी अभियानमा लागेका मान्छेहरू लाखौं मान्छे छन् सर. त्यसमा यसको आफ्नै सर सिस्टम छ सर. कस्तो भन्दाखेरि तल तपाईँको विषयगत सहकारी संघहरू छ. जस्तै बचत ऋणको एउटा कारोबार गर्ने तपाईँको एउटा जिल्लाभित्र तिनीहरू छन् भने तिनीहरूकै जिल्ला बचत संघ भन्ने छ. त्यसभन्दा माथि त्यो 3-tier 4-tier सिस्टम छ क्या 3-tier टाइपको. अनि एउटा नेप्सकुन छ त्यो जिल्लाबाट आएर केन्द्रीय स्तरको चाहिँ नेप्सकुन छ. नेप्सकुनले पनि हरेक समय आफ्नो आफूसँग आबद्ध भएको संस्थाहरूलाई उसले चाहिँ तपाईँको विभिन्न समयमा चाहिँ उसलाई ट्रेनिङ दिने उसलाई वित्तीय साक्षरता दिने सञ्चालकहरूलाई बोलाएर तपाईँको नयाँ त्यही अब एक ठाउँमा भेला गराएर अथवा वर्कसप गरेर भए पनि तिनीहरूलाई आफ्नो किसिमले कहीँ न कहीँ सहकारी शिक्षा यो भयो तपाईँको फाइनेन्सियल तपाईँको एजुकेसनहरू ती विषयमा उनीहरूले पनि तपाईँको त्यो गरिरहेकै अवस्था थियो. केही विषयमा तपाईँको सहकारी विभागले पनि दिने गर्थे त्यो बेलामा होइन. खास गरेर यी सहकारी महासङ्घ भन्ने छ यो राष्ट्रिय सहकारी महासङ्घ राष्ट्रिय सहकारी महासङ्घले पनि त्यस्ता कार्यक्रमहरू सञ्चालन गरेर त्यो कामहरू गरिरहेकै अवस्था थियो. तापनि तपाईँको अब कहीँ न केही त तपाईँको बदमासी त अब यस्तै छ, धेरै ठुलो त नभनौँ, अब त्यहाँ 17,000-18,000 छ, त्यसमध्ये 1,000-500 त्यस्तो तपाईँको सहकारी निस्केको हो, अब त्यसलाई कति नकारात्मक भन्ने कि कति सकारात्मक भन्ने,
2: त्यो हरेक क्षेत्रमा छ,
3: हरेक क्षेत्रमा नकारात्मक।
2: बचतकर्ताहरूले यो सहकारी रोज्दाखेरि मुख्य गरी के के कुरामा ध्यान दिनुपर्ने हो खासमा, कहाँ चुक्यो भन्दा पहिला आगामी दिनमा चाहिँ त्यो चाहिँ के दिन चाहनुहुन्छ सुझावको हिसाबले पनि
3: कसलाई सरकारलाई
2: बचतकर्ताहरू आम नागरिकलाई सहकारी देख्ने बित्तिकै आउँछ उसले दुई चार कुरा गर्यो त्यस पछाडि हामी त्यहाँ बचत गर्न सुरु गर्छौँ।
3: समस्या त्यही छ सर हजुर, हामीले सहकारी भनेपछि अहिले हजुरले बजारमा यसो एउटा विकृति देख्नुहुन्छ के गर्छ भन्दाखेरि, अब जस्तै मेरो पसल छ भने म सहकारीको बारेमा केही पनि बुझ्दिनँ, तर म कहाँ एकजना मान्छे बजार प्रतिनिधि भनेर आउँछन्, उसले बजार प्रतिनिधिबाट पासबुक गरेर तपाईँले यहाँ यसमा जम्मा गरौँ सङ्कल, मेरो हजुरको चिन्जानको अवस्था हो क्या, त्यो वरिपरिका हामी छौँ, यही टोलमा बस्छौँ, मेरो पसल छ, म त्यहाँ एउटा आएँ, म एउटा बजार प्रतिनिधि भएँ त्यही टोलको एउटा कुनै मान्छे, अनि हजुर अङ्कल यो फलानु छ फाइनेन्स भन्छ, सहकारी पनि भन्दैन, त्यो फाइनेन्समा चाहिँ तपाईँको 500 रुपियाँ डेली राख्नुपर्छ है अङ्कल भन्यो, अनि लग्यो राख्यो, भोलि के छ संस्थामा को हो को सदस्य छ तपाईँको त्यो शिक्षा भन्ने कुरो कम्प्लिटली छँदै छैन, मेरो संस्था हो भन्ने तपाईँको बुझाइ छँदै छैन, कोअपरेटिभको तपाईँको त्यो मूल्य मान्यता सिद्धान्तको त परै जा उसको, बचतकर्ता सजग हुनुपर्ने त्यो कुरो। दोस्रो कुरो सबभन्दा ठुलो कुरो के छ भने यो जुन ब्याज दिने जुन सिस्टम छ नि सर,
2: ब्याज दिने हो
3: ब्याज दिने जुन सिस्टम छ, त्यो ब्याज दिने सिस्टममा हजुरलाई म यति दिन्छु भनेर त्यो लोभ लालचमा लाग्ने जुन तपाईँको बचतकर्ताहरू छन्, म के कृपा गरेर उहाँहरूलाई के भन्छु भने त्यतातिर ब्याजको लोभमा चाहिँ चट्ट लग्यो, अब यतिसम्म छ कि सर रिटायर भएको कर्मचारीले समेत तपाईँको गरेर आएको छ, मेरो प्रोफेसर छ 2 करोड पैसा हालेको छ, 2 करोड पैसा म ब्याज खान्छु भनेर 22% ब्याज खान्छु भनेर उसले लगाएर आएको थिएँ, आज संस्था छैन कोही छैन, बुढा एक्लै तपाईँको सधैँ आइसियू गएर बस्छ, यो हालत छ, त्यो उसले आखिरमा एउटा पिएचडी गरेको मान्छे छ प्रोफेसर छ उसले तपाईँको अब यो एउटा संस्थाको बारेमा नबुझिदिने मैले पैसा यत्रो 2 करोड पैसा किन हाल्ने के गर्ने म पनि यो जिम्मेवार व्यक्ति हुँ यो संस्थाको भन्ने कुरो त्यो बुझ्दैन क्या सर।
2: अब यो अहिले त हामी संघीय संरचनामा तिनवटै सरकारको आफ्नो भूमिका छ, यो आम नागरिकको विषय त सबै सरकारको उत्तरदायित्वभित्र पर्छ, प्रदेश सरकारको भूमिका के छ यसमा, के देख्नुहुन्छ कि हुन्न अथवा त्यहाँबाट काम के भइरहेको देखिन्छ देखिन्न माथिबाट हेर्दाखेरि
3: छ सर संरचना हाम्रो राष्ट्रिय सहकारी नियम प्राधिकरणको त छैन, भर्खरै जन्मिने अब संस्था पर्नु सर, अब हाम्रो धेरै कुरो मन्त्रालयले पनि अहिले अब तुरन्तै गर्नुपर्छ भन्ने छ, ओएनएम अहिले भइरहेको छ, अहिले तपाईँको नियालीहरू बनाउँदैछ, मापदण्डहरू हामी जारी गर्दैछौँ, हाम्रो आफ्नै त साथै प्रदेशमा तपाईँको नेटवर्किङ छैन, तर जे जति छ सीमित स्रोत साधनको उसमा भरमा हामीले जति गर्न सक्छौँ त्यति हामी गरिरहेकै स्थिति छ, हामीले हामीसँग नभएको कुरोहरू हामी प्रदेशसँग समन्वय गरेर प्रदेशमै पनि प्रदेश अब सहकारी मन्त्रालय छ त्यही तपाईँको प्रदेश र सहकारी रजिस्ट्रारको कार्यालय पनि तपाईँको खुलेछ, उसले गर्ने काम पनि हामीले जे काम गर्छौँ उसलाई पनि त्यही अधिकार दिएको छ, त्यही प्रदेशकै कानूनमा उनीहरू टेकेर उनीहरूले आफ्नो चाहिँ मोनिटरिङ, अब कस्तो छ भने सहकारी संस्थाहरू पनि विभिन्न नियमनकारी क्षेत्रभित्र पर्छ क्या सर, कोही स्थानीयमा छ कोही प्रदेश स्तरीय छ कोही सङ्घीय छ, सङ्घीय भनेपछि देशभरि कारोबार गर्न पायो, प्रदेश भनेपछि बागमती छ भने बागमतीभित्र मात्रै गर्न पाए, एउटा पालिकादेखि अर्को पालिकामा जाने बित्तिकै प्रदेशभित्र पर्यो, अब काठमाडौँबाट ललितपुर जाने बित्तिकै प्रदेशमा गएर नियमनकारी उसको निकाय पनि त्यहाँ हो, अब दर्ता गर्ने निकाय पनि त्यही हो नियमनकारी निकाय पनि त्यही हो, अब उनीहरूले हेर्ने अब त्यही छ क्या सर, कस्तो छ भने एक्सपर्टिज छैन कि, अब वित्तीय कारोबार हुन्छ त्यहाँ वित्तीय कारोबार गर्दा हुँदा हुँदै पनि तपाईँको अब हामीले त्यहाँ वित्तीय सम्बन्धी तपाईँको एक्सपर्टी प्रदेश स्तरीय छ कोही सङ्घीय छ, सङ्घीय भनेपछि देशभरि कारोबार गर्न पाए, प्रदेश भनेपछि बागमती छ भने बागमतीभित्र मात्रै गर्न पाए, एउटा पालिकादेखि अर्को पालिकामा जाने बित्तिकै प्रदेशभित्र पर्यो,

0: मान्छे हुनु पर्यो नि त, ज्ञान भएको मान्छे हुनु पर्छ,
1: प्रशासनको
0: प्रशासनको मान्छे गएर हामी तपाईँको रहेछ सरकार कार्यालयमा राखिदिन्छौँ, हामीले के यस्तो गर्न खोज्छौँ? बढीभन्दा बढी हेरिदिने भनेको सुशासनको व्यवहार छ, उसले पाएको
1: सुशासन चिठी लेख्ने,
0: चिठी लेख्ने कारवाही गरिदिने, ल यसो गरिदिउँ उसो गरिदिउँ भन्ने मात्रै हो, तर एक्चुअल डायग्नोसिस गर्न सकिएको अवस्था छैन के सर,
1: समस्या कहाँ हो त्यो पहिले आएर त्यसलाई चाहिँ निदान गर्ने उपाय
0: हो, त्यो भएन के सर।
1: अब आगामी दिनमा सहकारी क्षेत्र सुधारका लागि होइन संसदमा पनि केही विचाराधीन कानुनहरू पनि होला सम्भवतर्फको कति छ जानकारीमा, र नीतिहरू के चाहिँ आवश्यक हो नेपालको सन्दर्भमा, के लाग्छ यहाँको अनुभवबाट अहिलेसम्म?
0: सर अहिले अब सरकारले गरेको त काम अब अहिले अध्यादेशलाई मान लाग्छ, अहिले सङ्घीय कानुन बनाउने कुरोमा पनि सहकारी ऐनमा पनि
1: प्राधिकरणले पनि केही गर्दै होला,
0: त्यसमा चाहिँ हामीले पनि केही सल्लाह सुझावहरू राखेर प्राधिकरणलाई कसरी लाने, के गर्ने, भविष्यमा यसको के तपाईँको प्रारूप हुने, लिक कतिसम्म गर्ने भन्ने कुरोहरू हामीले पनि यहाँबाट सल्लाह सुझाव दिएका छौँ। त्यो लगभग लाग्छ मलाई मसौदामा पनि परेको छ, अब त्यो केही दिनमा मलाई पास पनि हुने अवस्थामा छ, त्यो मसौदा मलाई राष्ट्रपति त्यहाँ पुगिसकेका छ, ऊ के अरे कानुनै पुगिसकेका छ, त्यो दुवै सदनबाट पास पनि भइसकेका छ जस्तो छ। अब आइसके पछाडि अब के आउँछ त्यही पनि सुधारका व्यवस्थाहरू हेर्नै पर्नेछ। अब अलिकति नेप्सकोलाई सङ्कुचित पार्ने, तीन वर्षभित्र उसले आफ्नो कारोबार गरिसक्नुपर्ने भन्ने स्थिति छ, अर्को एउटा वित्तीयमा सबभन्दा ठुलो कारोबार गर्ने एउटा सहकारी ब्याङ्क पनि छ, राष्ट्रिय सहकारी ब्याङ्क छ होइन, यसको बारेमा के गर्ने हो, एउटा छाता ऐन आउनुपर्छ कि, हामीले महसुस गरेको त के हो, राष्ट्रिय सहकारी नियमन प्राधिकरण ऐनै आउनुपर्छ कि सर, छुट्टै त्यसलाई सहकारी ऐनभित्र राखेर त चारवटा दफामा राखेर
1: हुँदैन,
0: त्यसरी चाहिँ हुँदैन भन्ने मेरो आफ्नो पर्सनली व्यक्तिगत चाहिँ मेरो धारणा हो, अब प्राधिकरणको धारणा भन्ने मलाई त्यस्तो लाग्छ। अब यो क्षेत्रलाई बनाउन त अब अहिले अहिलेको सरकारले चाहिँ केही चाहिँ अब यो डायग्नोसिस गर्ने हिसाबमा भोलिको दिशा कता हुन्छ त्यो नीतिहरू ल्याउन पर्ने आवश्यकता देखिन्छ सर, सहकारी नीति किन क्रस कटिङ इस्यु छ, एउटा मात्रै बचत ऋण मात्रै यसको समस्या त होइन, हामी प्रडक्सनतिर पनि जानुपर्छ, हाम्रो मार्केटिङ
1: समग्र देशकै अर्थतन्त्रमा धराशायी छ,
0: धराशायी
1: अवस्थामा सहकारीले कसरी उकास्ने भन्ने
0: उकास्ने भन्ने कुरो पनि त त्यो पोलिसी त आउनुपर्छ। अब मेरो आफ्नो विचारमा अहिले गभर्मेन्टले चाहिँ जसरी तपाईँको 69 एउटा राष्ट्रिय सहकारी नीति आएको थियो, त्यसलाई हरेक 10 वर्षमा रिभ्यू गर्ने भन्ने विषय थियो, गभर्मेन्टले अब त्यसलाई ध्यानमा मलाई लाग्छ अब त्यो जान पनि पर्ने हो, त्यसलाई रिभ्यू गरेर अब अहिलेको समयमा चाहिँ अब आगामी 10 वर्षपछि के गर्ने, यसको कार्ययोजनाहरू तपाईँको के हुन्छ, 20 वर्ष अलिक दीर्घकालीन टाइपको चाहिँ रणनीतिहरू के हुनुपर्छ भन्ने विषयमा चाहिँ सरकारले सोच्नुपर्छ मेरो विचारमा, किनभने त्यो त्यसको दिशानिर्देश भएन र कार्ययोजनाहरू भएन भने फेरि यस्ता किसिमका चाहिँ तपाईँको अब अहिले यतातिर देख्नुहुन्छ, फेरि अर्को त अरू त अरू त थुप्रै एरिया छ त यसको
1: छ छ छ,
0: ती एरियालाई पनि हामीले तपाईँको अहिले हेर्न सकेनौँ भने भोलि एक्सिडेन्ट नहुने भन्ने कुरो चाहिँ त्यो छैन सर, हुन सक्ने सम्भावना देखिन्छ कि। अब अहिले अब धेरै लगानी हजुरहरूले हेर्नुहुन्छ नि हाइड्रो इलेक्ट्रिसिटीमा, हाइड्रो पावर पनि छ, त्यसको कोअपरेटिभहरूको पनि आफ्नै छ, हजुरहरूले हेर्नुहुन्छ सञ्चारमा पनि छ, सञ्चारमा पनि छ, अब कोअपरेटिभ हस्पिटलहरू छन् सर,
1: सहकारी भयो भने बचत खाताको पैसा छ त्यो राम्रोसँग चल्या पनि देखिन्थ्यो,
0: होइन
1: अब पैसाको सङ्कट पनि थिएन,
0: हजुर हो त्यो यस किसिमको छ, हामीले त्यो के अरे मनमोहन जुन हस्पिटल त्यो कोअपरेटिभबाटै चलाएको त्यसलाई त राम्रै चलाएको छ नि त, कम्तीमा मतलब ठिकै छ, कम्तीमा त्यहाँको सेयर सदस्यहरूले कम्तीमा लाभ त लिइरहेका छन् नि त, ती धेरै सेक्टरहरू यस्ता छन्, प्रडक्सनको सेक्टरमा पनि सर कृषि सहकारीहरूले ठुल्ठुलो काम गरेका छ, विशेषीकृत सहकारीहरू संस्थाहरू छन्, तिनीहरूले त बिगो इन्डस्ट्रीतिर लान खोज्छ, उसले लाने हो भने उसको दिशानिर्देश के हो त, कतातिर जाने हो त, होइन कति उसको कतिसम्म तपाईँको भलुम बनाउने हो कि, ती यावत विषयहरूमा तपाईँको गभर्मेन्टले यदि यो एउटा एक खालको चाहिँ दीर्घकालीन रणनीति ल्याएन भने फेरि यसको लागि फेरि अर्को एउटा समस्या आउन सक्छ, यो त तात्कालीन समस्या नै हो, यो त अहिले अब यो बचत गर्दा बचत फिर्ता गर्ने कुरोमा अब हामी प्राधिकरण त पुरा तत्पर भएर लागेकै छौँ, मलाई लाग्छ चाँडै चाहिँ समाधान हुन्छ जस्तो लाग्छ यो बचत ऋणको बारेमा, अरू त बाँकी त अब सरकारले ल्याउने कुरा योजनाहरू यिनीहरू चाहिँ ल्याउनै पर्नेछ कि सर, अब कसरी यो सरकारी नीति 0.69 थियो त्यसलाई पनि तपाईँको रिभ्यू गर्न पर्ने स्थिति हो, हाम्रो आफ्नो स्पष्ट पोलिसी त हुनुपर्छ नि, त्यसपछि तपाईँको ल्याउनु पर्ने 20 वर्ष दीर्घकालीन एउटा रणनीति ल्याइदियो भए हुन्थ्यो सरकारीको यो है भनेर तपाईँको रोड म्याप क्लियर भइदियो भने अनि मान्छेलाई पनि ए यस्तो रहेछ यसको म्याप यतातिर जाउँ न त भन्ने हुन्छ नि त, त्यो चाहिँ नभएर पनि अलिकति मान्छे अनुमान चाहिँ छ
1: जस्तो बचतकर्ताको।

0: सहकारी सञ्चालकबाट अथवा सहकारीको सम्पत्तिबाट तिर्न सकेन भने त आखिरमा सरकारले पनि यसको फेरि वैकल्पिक व्यवस्था पनि गर्नु पर्ला। तिर्ने कुराहरूमा पनि चुनौती छ नि,
1: छ छ छ, त्यो चुनौती छ, ठुलो चुनौती छ नि सर। अब कति सञ्चालक होइन, संस्था तपाईँको गइसकेको केही पनि छैन,
0: मान्छे पनि छैन,
1: मान्छे पनि छैन, केही पनि
0: छैन,
1: सम्पत्ति पनि छैन, अब गर्ने के त? त्यहाँ तपाईँको मानव 85 लाख रुपियाँ दिनुपर्ने तिर्नुपर्ने स्थिति आयो भने त्यस्तो अवस्थामा त सरकारले अब विचार त गर्नुपर्छ।
0: अब अहिले पनि तपाईँहरूको यसो हेर्दाखेरि काम यो प्राधिकरणमा अब व्यस्त हुनुहुन्छ, मिटिङहरू बसिरहेको छ, पीडितहरू पनि आइराख्ने अथवा निवेदन आइराख्ने छ। अहिलेको सरकारको के छ यो विषयमा, विशेष गरी हुटुटी कसरी लाग्नु भएको छ मन्त्रीज्यू लगायत?
1: होइन, मन्त्रीज्यू लगायत हाम्रो प्रधानमन्त्री कार्यालयबाट पनि प्रधानमन्त्रीज्यूले पनि त्यही देख्छु होइन, चिन्ता खालि उहाँहरूको चाहिँ बचतकर्ताको बचत कसरी फिर्ता गर्ने एउटै मोटो अहिले चाहिँ नि त्यो इस्यु हामी चाहिँ त्यसलाई एड्रेस गर्न सकेनौँ भने तपाईँहरूलाई चाहिँ आफ्नो रुचा है ल है हेर्नुहोस् है हेर्नुहोस् है। हिजो भर्खरै पनि तपाईँको मन्त्रीजीको सचिवालयबाट मान्छेहरू आइपुग्नु भएको थियो, के गर्नुभयो मतलब एकै कुरामा उहाँहरूको चाहिँ नजर चाहिँ छ, आज के गर्नुभयो, भोलि के गर्ने, पर्सि के गर्ने, हिजोका दिनमा कति गर्नुभयो, त्यो एक एक रिपोर्ट चाहिँ मन्त्रालयमा अब हरेक दिन तपाईँको युनी सरलाई हाम्रो त्यो ग्राम कुमार सर हुनुहुन्छ, उहाँ पनि बडा चिन्तित आउँदा आउँदै भर्खर आउनु भएको छ 10-15 दिनको, उहाँ पनि तपाईँको दिन रात लागेर कुनै बेला तपाईँको यहाँ हामी बिहान कति बेला आउँछौँ बेलुका कति बेला जान्छौँ ऊ छैन सर, उसको उहाँको केही पनि छैन, त्यो लागेर त्यसैमा खालि चिन्तित मन्त्रीजीको फेरि सबभन्दा बढी ध्यान यहाँ त्यतिर छ, जसरी पनि बचतकर्ताको
0: विपन्न
1: वर्ग जोड्याएको छ, विभिन्न वर्ग छन्, अब मध्यम वर्ग पनि छ, विभिन्न वर्ग पनि छन्, ठुला वर्गहरू पनि जोडिएका छन्, कति त अब ठुला वर्ग त देखिन चाहँदैन, ती मध्यम वर्ग विपन्न वर्ग, विपन्न वर्गलाई बढी फोकस छ नि उहाँहरूले के छ कि
0: देखिनुहुन्छ
1: आन्दोलनमा जाने मन्त्रालयमा जाएर गएर त्यहाँ ताकेताक गर्ने मन्त्रीजी हामीलाई यस्तो भयो उस्तो भयो भने त्यो स्वाभाविक हो, उहाँहरूले आश्वासन पनि दिनुभएको छ, उहाँको घोषणा पत्रमा पनि ती कुराहरू छन्, समस्या समाधान गर्छौँ भने प्रधानमन्त्रीजीले पनि अस्ति भर्खरै मलाई लाग्छ 6 महिनाभित्रमा हामीले चाहिँ यसलाई समस्या समाधान गर्छौँ भन्नु भएको छ।
0: अहिले आम नागरिकको बुझाइ के छ सहकारीप्रतिको? अहिले जुन बेला
1: डिस्ट्र्याक्सन छ सर, डिस्ट्र्याक्सन छ, एट्र्याक्सन पहिला जुन थियो सर, ब्युटिनेसै त्यही थियो पहिला सर, यसको एट्र्याक्सन भने नै त पहिला त्यस्तो थियो, त्यो ब्युटिफिकेसन त्यही हो सहकारीको, तर अहिले अब त्यो स्थिति छैन सर,
0: क्लियर
1: भन्दाखेरि फ्याक्ट भन्दाखेरि त्यसमा केही पनि छैन सर, पहिला जस्तो एट्र्याक्सन चाहिँ छैन सर।
0: हस्, यहाँलाई समयको कुरा
1: धेरै धेरै धन्यवाद,
0: धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्णा। उहाँसँगको कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को हप्ता अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौलासँगै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।

0: कहाँबाट बाटो काट्नु लाग्नुभएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलईडी टिभी। स्यामसङ भिजन एआई टिभीमा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको
2: इएमआई।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुविसु, छिटो पनि सुरक्षित पनि।
4: थप जानकारी तथा बुकिङका लागि
7: 0942-35-888 98 0 12 35-888

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पर्सी शनिबारसम्म नै केही ठाउँमा ठूलो वर्षाको सम्भावना, आकस्मिक बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह। सरकारी कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन। स्क्यान गरिएका सामग्रीहरू विदेशी सर्भरहरूमा पुग्ने र भण्डारण हुने जोखिम। सहुलियत नदिने अस्पताललाई कार्यवाही गर्न गृह मन्त्रालयको निर्देशन। भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट। बेलारूसमा स्वतन्त्रता दिवसमा 32 जना बन्दीलाई आममाफी, 28 जना राजनैतिक मुद्दाका कैदी बन्दी। र बोस्नियालाई हराउँदै अमेरिका विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश। नेपाल खबरमा अब पूरा खबर। गैराती र बिहान पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको छ। काठमाडौँ उपत्यका सहित अरू ठाउँमा हल्कादेखि मध्यम पानी परेको छ। अहिले भने पानी पर्ने क्रम केही घटेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशको तराई भेगका केही ठाउँमा, लुम्बिनी प्रदेशको तराई भेगको थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईको एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो वर्षा र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा आड़ी घोप्टे वर्षाको सम्भावना छ। राति पनि गण्डकी र बागमती प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेग तथा पर्सी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगकामा ठूलो पानी पर्ने सम्भावना छ। ठूलो पानी पर्ने ठाउँका खोला नदीमा आकस्मिक बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कागजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी स्क्यान नगर्न निर्देशन दिएको छ। कार्यालयले परिपत्र जारी गर्दै तीनै तहका सरकारलाई यस्तो निर्देशन दिएको हो। कार्यालयको सूचना प्रविधि शाखाले जारी गरेको परिपत्र अनुसार यो कदम मुख्य रूपमा डिजिटल सुरक्षा र तथ्याङ्क गोपनीयता सुनिश्चित गर्नका लागि चालिएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार बजारमा उपलब्ध विभिन्न बाह्य मोबाइल स्क्यानिङ एपहरू प्रयोग गर्दा स्क्यान गरिएका सामग्रीहरू विदेशी सर्भरहरूमा पुग्ने र भण्डारणमा हुने जोखिम उच्च रहन्छ। यसरी राज्यका नीतिगत निर्णय, गोप्य टिप्पणी र संवेदनशील दस्तावेजहरू डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका लागि ठूलो चुनौती भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। परिपत्रमा सरकारी कामकाजमा प्रयोग हुने आधिकारिक कागजातहरूको गोपनीयता र सुरक्षित अभिलेखीकरणको सुनिश्चित गर्नु हरेक कार्यालय वा तथा कर्मचारीहरूको दायित्व भएको प्रष्ट पारिएको छ। सरकारी कार्यालयहरूमा मोबाइल क्यामेराबाट कागजात स्क्यान गर्ने वा तस्विर खिची सरकारी पत्राचार, निर्णय र अभिलेखका लागि प्रयोग गर्ने प्रवृत्ति बढ़दै जाँदा संवेदनशील सूचनाहरू अनधिकृत व्यक्तिको हातमा पुग्न सक्ने जोखिम बढ़ेको छ। राज्यका संवेदनशील दस्तावेजहरू डिजिटल माध्यमबाट बाहिरिनु तथ्याङ्क गोपनीयताको गम्भीर उल्लंघन भएको भन्दै यो निर्देशनलाई प्राविधिक सजगताका रूपमा मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्नुपर्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधिको यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानून बमोजिम कार्यवाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गर्दै कार्यविधिमा उल्लेख भए को छूट र सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छूट दिने व्यवस्था मिलाउन तथा छूट र सहुलियत नदिने अस्पताललाई कानून बमोजिम कार्यवाही गर्न भनेको छ। विपन्न, असहाय र व्यवहारिसे नागरिकका लागि अस्पतालले छुट्याउनु पर्ने कुल सयको 10% निशुल्क उपचार सेवालाई थप व्यवस्थित, पारदर्शी र पहुँचयोग्य बनाउन कार्यविधि जारी गरिएको थियो। कार्यविधि अनुसार सरकारी, गैर सरकारी, निजी, सहकारी वा गैर नाफामूलक अस्पतालहरूबाट स्वास्थ्य उपचारका क्रममा लक्षित वर्गका नागरिकहरूले कार्यविधिमा व्यवस्था भए अनुसार छूट र सहुलियत पाउनुपर्नेमा पाउन नसकेको गुनासो गर्दै आएका छन्। बिरामीको उच्च चापका कारण लामो समय लाइन बस्नुपर्ने भरतपुर अस्पताल जाने बिरामीले अब अनलाइनबाट टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन्। दैनिक 3,000 हाराहारी बिरामी पुग्दा चाप थेक्न कठिन भइरहेका बेला अस्पतालले प्रविधिको प्रयोग गरी बिरामीहरूलाई सहज बनाउन लागेको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर विश्वबन्धु बगालेका अनुसार अस्पतालहरूमा रहेका पुराना मेसिनलाई मरमत समार गरी थप अर्को मेसिन जडान गरेर परीक्षणका रूपमा टिकट काट्न र रिपोर्ट लिन मिल्ने व्यवस्था गर्न लागि छ। मोबाइल वा कम्प्युटरबाट टिकट काट्न विवरण लिन भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो। पहिला पनि अस्पतालले अनलाइन टिकट काट्ने व्यवस्था गरेको भए पनि अस्पतालमा पुगेर लाइन बसेर टिकट प्रिन्ट गर्नुपर्ने बाध्यता थियो। प्रभावकारिताका आधारमा मेसिन थप गर्दै लगिनेछ। हाल अस्पतालमा 10 काउन्टरबाट टिकट काट्ने गरिएको छ। क्रमशः नसक्नेहरूका लागि 1-2 मात्रै काउन्टर राख्ने योजना रहेको छ। मोबाइल एपबाट समेत काम गर्न सक्ने गरी योजना बनाएको डाक्टर बगालेले बताउनुभयो। स्वास्थ्य बीमा कार्ड स्क्यान गरेर बिरामीको बीमाको बाँकी रकम र मान्य अवधि समेत हेर्न मिल्ने व्यवस्था अस्पतालले गरेको छ। हिजोदेखि परीक्षण थाले पनि मेसिन र भौतिक रूपमा काउन्टरबाट टिकट काट्ने दुवै काम सँगै हुनेछ। क्रमशः काउन्टर घटाउँदै लैजाने बताइएको छ। रगत परीक्षण लगायतको रिपोर्ट पनि मेसिनबाट लिन व्यवस्था गरिएको छ। परीक्षण गर्दा दिएको रसिदमा रहेको बार कोड मेसिनमा राखेर रिपोर्ट आउने व्यवस्था गरेको अस्पतालले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण शुरू गर्ने भएको छ। राष्ट्र बैंकले सार्वजनिक सूचना निकालेर वित्तीय ग्राहकको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यका साथ सबै जिल्लामा सबै प्रकारका पालिका सेमिटर ऱ्याण्डम स्याम्पिङ विधिबाट वडा छनौट गरी 10,405 नमूना संकलन गर्ने जनाएको छ। राष्ट्र बैंकले सर्वेक्षण मार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवा सम्बन्धी ग्राहकहरूको धारणा र अनुभव संकलन गर्नेछ। सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक सर्वेक्षण तथा वित्तीय सेवाका गुणस्तर अभिवृद्धि सम्बन्धी नीति, कार्यक्रम तथा नियामकीय व्यवस्थामा सुधार गर्न सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास छ। राष्ट्र बैंकले सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन सम्बन्धित सबैमा यथार्थ तथा निष्पक्ष जानकारी उपलब्ध गराई तथ्याङ्क संकलनको कार्यमा सहयोग गर्न सम्बन्धित निकायहरूलाई आह्वान समेत गरेको छ। त्रिभुवन विश्वविद्यालय त्रिवी सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ शहरी योजनाविद किशोर थापा नियुक्त हुनु भएको छ। प्रधानमन्त्री तथा प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नु भएको हो। यसै गरी सेवा आयोगको सदस्यमा प्राध्यापक डाक्टर रेजिना मास्के नियुक्त हुनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिश समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदकहरूको अध्ययन मूल्यांकन तथा अन्तर्वार्तापछि तीनजनाको नाम कुलपति समक्ष सिफारिश गरेको थियो। त्यही सिफारिशका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गर्नु भएको हो। आर्किटेक्ट तथा शहरी योजनाविदका रूपमा परिचित किशोर थापाले नेपाल सरकारको निजामती सेवामा चार दशक भन्दा बढ़ी समय विभिन्न जिम्मेवारीमा रहेर काम गर्नु भएको छ। अब विदेशको खबर। बेलारूस सरकारले स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा 32 जना बन्दीलाई आममाफी दिएको छ। तीमध्ये 28 जना चरमपन्थी अपराध सम्बन्धी मुद्दामा दोषी ठहर गरिएका व्यक्ति रहेका एएफपीले जनाएको छ। उनीहरूलाई त्यहाँको मानवाधिकार समूहहरूले राजनैतिक बन्दीका रूपमा व्याख्या गर्दै आएका छन्। राष्ट्रपति अलेक्जेन्डर लुकान्स्केगाले आममाफी सम्बन्धी आदेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। रिहा गरिएका मध्ये 20 जना महिला र 12 जना पुरूष रहेका छन्। यद्यपि रिहा भएका व्यक्तिहरूको नामावली भने सार्वजनिक गरिएको छैन। मानवाधिकार संस्थाका अनुसार बेलारूसका विभिन्न जेलमा अझै 800 भन्दा बढ़ी राजनैतिक बन्दीहरू रहेका छन्। तीमध्ये अधिकांशलाई सन् 2020 राष्ट्रपति लुकासेन्को विवादित पुनर्निर्वाचन विरूद्ध भएका व्यापक प्रदर्शनपछि पक्राउ गरिएको थियो। सन् 1994 सत्तामा रहँदै आएका राष्ट्रपति भने बेलारूसमा राजनैतिक बन्दी रहेको आरोपलाई निरन्तर अस्वीकार गर्दै आउनु भएको छ। अब खेल खबर। फिफा विश्वकप 2026 आयोजक देश अमेरिकाले बोस्नियालाई हराउँदै अन्तिम 16 स्थान बनाएको छ। आज बिहान भएको खेलमा अमेरिकाले बोस्निया एण्ड हर्जगोविनालाई 2-0 पराजित गर्यो। अमेरिकाको तर्फबाट फ्लोरियन बोलुगुनले 44 मिनटमा गोल गर्दै शुरूआती अग्रता दिलाए। त्यसअघि उनले 31 मिनटमा गोलको प्रयास गरे पनि रेफ्रीले अफसाइड संकेत गरेपछि गोल मान्ने भएन। यस्तै 79 मिनटमा पनि क्रिस्टियन पुलिसिकको प्रहार बल पोस्टमा पसे पनि अफसाइड हुन पुग्यो। 81 मिनटमा अमेरिकाकै तर्फबाट मलिक टिलम्यानले गोल गर्दै नतिजा 2-0 बनाएका छन्। अब अमेरिकाले बेल्जियमसँग खेल्नेछ। बेल्जियमले गए राति सेनेगलमाथि पुनरागमन जित निकाल्दै अन्तिम 16 प्रवेश गरिसकेको छ। यस्तै इंग्ल्याण्डले कंगोलाई 2-1 पराजित गर्दै प्री क्वार्टर फाइनलमा पुगिसकेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पर्सी शनिबारसम्म नै केही ठाउँमा ठूलो वर्षाको सम्भावना। आकस्मिक बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह। सरकारी कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन। स्क्यान गरिएका सामग्रीहरू विदेशी सर्भरहरूमा पुग्ने र भण्डारण हुने जोखिम। सहुलियत नदिने अस्पताललाई कार्यवाही गर्न गृह मन्त्रालयको निर्देशन। भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट। बेलारूसमा स्वतन्त्रता दिवसमा 32 जना बन्दीलाई आममाथि, 28 जना राजनैतिक मुद्दाका कैदी रिहा। र बोस्नियालाई हराउँदै अमेरिका विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश।
4: नेपाल ब्याङ्क लिमिटेडका
5: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: औ जोकर बिउन न युरोपकी लाउरे वा अरबकी लाउरे यहाँको 600 मसिन ब्रस आइन युला फेरि खालडरी थेज्यो
1: ओ छमेमा गाछेङा छेङ तमाङ भाइ नि तसम तब बङ आजसम अर्को मै बनी बात भोलेगा भोज्यो

लेख्ने कलम मसँग भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो हुँदैन थियो बिछोड मलाई माफ गर चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु अर्को जुनी भएछ भने म तिम्रै हुनेछु।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: अनि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-5-16-094 98-476-39-691।

0: खुसीको खबर खुसीको खबर।
1: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
2: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ।

0: को सफल उपचार सेवा।
1: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा।
0: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आँख खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठो गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा।
2: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टिबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृय परीक्षण,
1: 24 घण्टा आकस्मिक सेवा।
0: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
2: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674220227, 0674220227।
1: मोबाइल नम्बर 98572597, 98573597,
2: 98511918918।
1: स्थान बागलुङ मेडिकल हल, स्वास्थ्य सेवा क्लिनिक,
2: बडगाउँ चौर, कुस्मा। नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
4: विशेषताहरू,
3: विषय विज्ञद्वारा अध्यापन गराइने,
4: अत्याधुनिक प्रयोगशाला,
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444, 543333।
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494-85-78।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू:
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठीघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: निरन्तरको वर्षाले कैलाली र कञ्चनपुर डुबानमा, कैलालीका केही स्थानीय तहका विद्यालयमा सार्वजनिक विदा।
0: साउन 1 गतेदेखि सरकारले काठमाडौँमा 8 ब्लू बस चलाउने, बर्दियाबाट सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू।
1: अवैध रूपमा अमेरिका पठाउन लागि गहना सहित त्रिभुवन विमानस्थलबाट 2 पक्राउ। जुम्ला र नवलपरासीमा भएका घटनामा 2 मृत्यु।
0: युक्रेनमा रूसले गरेको शक्तिशाली आक्रमणमा 10 मृत्यु, नियोजित रूपमा आवासीय भवनलाई निशाना बनाइएको युक्रेनको आरोप।
1: र अमेरिका, बेल्जियम र इंग्ल्याण्ड विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश। राम्रो प्रदर्शन गरेका सेनेगल र कंगो घर फर्किए।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
3: मिलाउँ।
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। गैरातीदेखिको निरन्तर वर्षाका कारण सुदूरपश्चिम प्रदेशका तराई जिल्ला कैलाली र कञ्चनपुर रूबानमा परेका छन्। अविरल वर्षाले खेतबारी जलमग्न भएका छन् भने प्रदेशको अस्थायी राजधानी धनगढ़ीका अधिकांश बस्ती र सड़क डुबेका छन्। खास गरी रातोपुल लगायतको व्यापारिक क्षेत्र सहितको मुख्य बजार क्षेत्र, बोराडाँडी, विशालनगर, बुद्धचोक, श्रीलंका लगायतका क्षेत्र बढ़ी प्रभावित भएका छन्। वर्षौंदेखि दोहोरिँदै आएको डुबान समस्याले व्यवसायीहरू सबैभन्दा बढ़ी मारमा परेका छन्। विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै कैलालीका केही स्थानीय तहले आज विद्यालयमा विदा समेत दिएका छन्। पानी पर्ने बित्तिकै पसलभित्र पानी पस्ने डरले रातभर सामान जोगाएर बस्नुपर्ने अवस्था रहेको स्थानीयहरू बताउँछन्। समस्या पटक पटक दोहोरिए पनि सम्बन्धित निकायले प्रभावकारी समाधान नगरेको स्थानीयको आरोप छ। कञ्चनपुरका विभिन्न क्षेत्र पनि डुबानमा परेका छन्। पछिल्लो 12 घण्टामा कञ्चनपुरको दोधारामा 175 मिलिमिटर वर्षा मापन गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदम कुमार विष्टका अनुसार अहिलेसम्म कुनै पनि मानवीय वा भौतिक क्षतिको विवरण भने प्राप्त भएको छ। अहिले पनि पानी पर्ने क्रम जारी रहेको र नदी खोलाहरूमा निरन्तर पानीको बाब बढ़िरहेकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष गरी सावधानी अपनाउन आग्रह गरिएको छ।
1: आगामी साउन 1 गतेबाट काठमाण्डु उपत्यकामा पहिलो चरणमा 8 ब्लू बस सेवा सञ्चालन गर्ने तयारी भएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निशुल्क उक्त बस सेवा सञ्चालन गर्ने तयारी अनुसार काठमाण्डुमा साउनबाट सञ्चालन गर्ने तयारी भएको हो। पहिलो 100 दिनमा 25 बस सञ्चालन गरिने पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले जानकारी दिनुभयो। बस सेवा सञ्चालनको लागि साझा यातायातले अर्थ मन्त्रालयमा राय सुझावको लागि पत्रचार गरेको छ। मन्त्रालयबाट सहमति प्राप्त भए पश्चात पहिलो चरणमा साउन 1 बस सेवा सञ्चालन गरिनेछ। प्रारम्भिक चरणमा लगनखेल बुढानीलकण्ठ रूटमा 2 र थानकोट नागढुङ्गा विमानस्थल रूटमा 2 बस सञ्चालन गरिनेछ। चक्रपथ रिङ रोड क्षेत्रमा 4 बस सञ्चालन गरिनेछ, जसमध्ये 2 क्लक वाइज र 2 एन्टी क्लक वाइज दिशामा सञ्चालन हुने मन्त्रालयले जनाएको छ।
0: सरकारले बर्दियाबाट भूमिहीन सुकुम्बासीहरूलाई लाल पूर्जा वितरण शुरू गरेको छ। आज बडैयाताल गाउँपालिका 4 29 भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लाल पूर्जा वितरण गरिएसँगै उनीहरू जग्गा धनी बनेका छन्। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानूनी रूपमा जग्गा धनी बनाउने सरकारको लक्ष्य अनुसार लाल पूर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढ़ाइने भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्री प्रतिभा रावलले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। बर्दियाबाट शुरू भएको लाल पूर्जा वितरण कार्यक्रमलाई क्रमशः देशभर विस्तार गर्दै वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानूनी स्वामित्व दिलाइने उहाँको भनाई छ।
1: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट अवैध रूपमा अमेरिका पठाउन लागि सुन तथा चाँदीका गरगहना सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा युनिक कार्गो झापाका बौद्ध स्थित संचालक 34 वर्षीय रामप्रसाद दाहाल र एपेक्स लजिस्टिक प्राली काठमाण्डुका संचालक वर्ष 46 यज्ञराज सुविधि रहेका छन्। विमानस्थल सुरक्षा कार्यालयका अनुसार हिजो र अस्ति साँझ कार्गो कम्प्लेक्स भवनमा जुत्ता पाइन्ट सारी र अन्य कपड़ाहरू उल्लेख भएको कार्गो बाकस चेक गर्दा सो गरगहना फेला पारिएको हो। उक्त सामग्रीहरू अमेरिका पठाउन लागेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। बरामद गरिएका गहना र पक्राउ परेका दुवैजनालाई आवश्यक कानूनी कार्यवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ। बरामद गरिएका गहनामा 9 गेडी ठूलो 22 थान, सानो 44 थान, 21 गेडी 14 थान सहित चन्द्रमा, शिरफूल, चाँदी र मोतीका गरगहना पनि रहेका छन्।
0: जुम्लामा हिजो साँझ परेको चट्याङमा परि हिमा गाउँपालिका 2 का 19 वर्षीय रविन्द्र रावतको मृत्यु भएको छ। स्थानीय छोटा खर्क पाटनमा हिजो साँझ एनसेल टावर नजिक परेको चट्याङमा भेड़ा गोठालो गएका रावतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो। चट्याङ लागेर सोहीवडाका 20 वर्षीय बलबहादुर रोकाया र 35 वर्षीय जगत रोकाया घाइते भएका छन्। घाइते दुवैको अवस्था सामान्य छ। चट्याङमा परि केही भेड़ा बाख्रा मरेको भए पनि संख्या भने यकिन नभएको र त्यसबारे अनुसन्धान तथा विवरण संकलन भइरहेको छ। त्यस्तै चन्दननाथ नगरपालिका 10 बोहरा गाउँस्थित सिद्धि गणेश सामुदायिक वनमा हिजै परेको चट्याङमा परि 12 वटा खसी र बाख्रा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
1: यसैबीच नवलपरासी वर्धघाट सुस्ता पूर्वको कावसती नगरपालिका 8 खरकट्टामा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार गैराती नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा हुप्सेकोट गाउँपालिका 5 निवासी वर्ष 30 का तिल बहादुर राणा मगरको मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा भेटिएका उनलाई ट्राफिक प्रहरीको टोलीले उद्धार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको लागि पुर्याएको थियो। टाउको र निधारमा गम्भीर चोट लागेका राणा मगरलाई थप उपचारको लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रेफर गरिएको थियो। उपचारकै क्रममा आज बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। ठक्कर दिने सवारी साधनको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं आख्यानकार गीता केसरीको 86 वर्षको उमेरमा आज निधन भएको छ। उहाँ अल्जाइमर र हृदय रोगका कारण चावेल स्थित ओम अस्पतालमा भर्ना भई उपचाररत हुनुहुन्थ्यो। दिवंगत केसरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ। उहाँका 1 दर्जन जति उपन्यास र केही कथा संग्रह प्रकाशित छन्। केसरीका सौगात, आवाज, मुक्ति, अन्तिम निम्तो, विश्वास लगायतका कृति प्रकाशित छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान 7 बजे भीमदत्त नगरपालिका 18 बाट भण्डारीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा पक्राउ गरिएको हो। पक्राउ परेका भण्डारीलाई अदालतमा पेश गरिएको छ। फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेश गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जिल्ला अदालत कञ्चनपुरले 2082 साल चैतमा गाली गलोज सम्बन्धी मुद्दामा भण्डारीलाई 1 महिना 7 दिन कैद र 12,100 रूपियाँ जरिवानाको फैसला सुनाएको थियो। निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले उनी विरूद्ध मुद्दा दायर गरेका थिए। 2075 साउन 10 साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बु खेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन्। यो प्रकरणका आरोपी अहिलेसम्म पहिचान हुन सकेको छैन।
0: अब अन्तर्राष्ट्रिय समाचार। रूसी सेनाले युक्रेनको राजधानी किबमा ठूलो परिमाणमा ड्रोन र मिसाइल आक्रमण गरेको छ। गैराती भएको उक्त आक्रमणमा कम्तीमा 11 जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार यस आक्रमणमा अन्य धेरै व्यक्ति घाइते भएका छन्। आक्रमणपछि शहरका धेरै क्षेत्र खाली गराइएको थियो। विस्फोटका कारण राजधानीका धेरै भवनहरू हल्लिएका थिए। यो आक्रमण युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस ठूलो स्तरको आक्रमणको तयारीमा रहेको चेतावनी दिएको केही घण्टापछि भएको हो। किव सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेनकोका अनुसार मृतक र घाइतेको संख्या उल्लेखनीय रहेको छ, जसमा बालबालिका पनि परेका छन्। रूसले फेरि पनि नियतवश आवासीय क्षेत्रलाई निशाना बनाइरहेको छ र सर्वसाधारण नागरिकको हत्या गरिरहेको उहाँले बताउनुभयो। उता रूसको रक्षा मन्त्रालयले भने हालै युक्रेनबाट भएका आक्रमणको जवाब स्वरूप ऊर्जा पूर्वाधारलाई लक्षित गरी उक्त आक्रमण गरिएको दावी गरेको छ।
1: र अब खेल समाचार। अमेरिका बेल्जियम र इंल्याण्ड फिफा विश्वकप फुटबलको अन्तिम सोह्रमा प्रवेश गरेका छन्। आज बिहान भएको खेलमा अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई पराजित गर्यो। सान फ्रान्सिस्को स्थित बे एरिया स्टेडियममा भएको खेलमा 10 खेलाड़ीमा सीमित भएको अमेरिकाले 2-0 गोलको जीत निकालेको हो। अमेरिकाको जीतमा फोलालिन बलोगन र मलिक तिलीमानले 1-1 गोल गरे। यस्तै सिएटलमा भएको खेलमा बेल्जियमले सेनेगल विरूद्ध 2-0 पछि परेको अवस्थालाई उल्टाउँदै 3-2 सनसनीपूर्ण जीत हात पारेको छ। सेनेगलका लागि खेलको 24 मिनटमा हबीब डिएरा र 51 मिनटमा इस्लामिया सारले गोल गर्दै 2-0 गोलले अग्रता लिएको अवस्थामा 86 मिनटमा रोमेलु लुकाकु र 89 मिनटमा युरी टीएलले मान्सले गोल गर्दै बेल्जियमलाई बराबरीमा ल्याए। निर्धारित समयमा 2-2 गोलको बराबरी भएपछि अतिरिक्त समयमा भएको खेलको अन्तिम मिनटमा पेनाल्टी सदुपयोग गर्दै बेल्जियमले सेनेगललाई पराजित गर्यो। गैराती नै एटलान्टमा भएको अर्को खेलमा इंल्याण्डले कंगो डीआर विरूद्ध 2-1 मुस्किल जीत निकालेको छ। खेलको 7 मिनटमै ब्रायन सिपेङ्गाले गोल गर्दै कंगोलाई शुरूआती अग्रता दिलाएका थिए। लगभग 75 मिनटसम्म पछि परेको इंल्याण्डका लागि कप्तान ह्यारी केनले उद्धार गरे। केनले 86 मिनटमा उत्कृष्ट प्रहार गर्दै व्यक्तिगत 2 गोलका साथ टोलीलाई जीत दिलाए। फिफा विश्वकप फुटबलमा आज राति 1:15 स्पेन र अस्ट्रिया तथा भोलि बिहान 4:45 पोर्चुगल र क्रोएसिया बीच खेल हुनेछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: निरन्तरको वर्षाले कैलाली र कञ्चनपुर डुबानमा कैलालीका केही स्थानीय तहका विद्यालयमा सार्वजनिक विदा।
0: साउन 1 गतेदेखि सरकारले काठमाडौँमा 8 ब्लू बस चलाउने। बर्दियाबाट सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू।
1: अवैध रूपमा अमेरिका पठाउन लागि गर गहना सहित त्रिभुवन विमानस्थलबाट 2 पक्राउ। जुम्ला र नवलपरासी पूर्वमा भएका घटनामा 2 मृत्यु।
0: युक्रेनमा रूसले गरेको शक्तिशाली आक्रमणमा 10 मृत्यु। नियोजित रूपमा आवासीय भवनलाई निशाना बनाइएको युक्रेनको आरोप।
1: र अमेरिका बेल्जियम र इंल्याण्ड विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश। राम्रो प्रदर्शन गरेका सेनेगल र कंगो घर फर्किए।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
6: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो। हुँदैन थियो बिछोड, मलाई माफ गर। सहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु। भएको जुनी भएछ भने म तिम्रै हुनेछु।

0: खुसीको खबर खुसीको खबर।
1: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
2: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे मुटुको ईसीजी सेवा हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार हरेक दिन कपाल झर्ने चाया पर्ने अनुहारको कालो पोतो डन्डी फोर पुरानो कुष्ठ रोगको सफल उपचार सेवा
3: हरेक दिन नसा मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने टोलाउने आत्महत्याको प्रयास गर्ने झन्किने पसिना आउने डराउने मन चञ्चल हुने निद्रा नपर्ने भोक नलाग्ने बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने कुरा बिर्सने रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा
2: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने आङ खस्ने खसला जस्तो हुने महिनावारी गडबडी हुने योनि चिलाउने योनिको घाउ खटिरा सेतो मैलो गनाउने पानी बग्ने पाटे घरमा रिङ राख्नु पर्ने स्तन सानो ठुलो हुने स्तनको गाँठ गुठी निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा
1: अत्याधुनिक मेसिनद्वारा थाइराइड ग्यास्ट्रिकको किरा भए नभएको सुगर जन्डिस कोलेस्ट्रोल युरिक एसिड तथा टाइफाइड निमोनिया टीबी मलेरिया निसन्तान तथा बाँझोपनको परीक्षण रगत पिसाब एवं वृक्क परीक्षण
3: 24 घण्टा आकस्मिक सेवा
2: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी
1: भडगाउँ चौर कुस्मा पर्वत फोन नम्बर 0674220227 0674220227
3: मोबाइल नम्बर 98572597 98573597
1: 98511918918
3: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक
1: भडगाउँ चौर कुस्मा नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि
4: जसको नाम नै पर्याप्त छ
5: दिदी बहिनी
4: दिदी बहिनी
5: दिदी बहिनी
4: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
5: हामी गर्न सक्छौ
4: गर्न सक्छौ

0: सामाजिक सञ्जाल जी छ्यानली जाँचीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ खुन्जु भन्दा उइसु सु खन क्या खलो सुजी फिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दीको वेबसाइट यूआरएल चेक लना आक्षेप घटना तल आफै लागि समय समय आफै न पासपोर्ट फेरदिन परिमो नै तोय तारी शङ्खलैदी भिसा बाङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगी तब त्या जोगिना
2: सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
0: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
2: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन 061-552-493-552-494-582-778।
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: सामाजिक र व्यवहारिक परिवर्तनमा जोड दिँदै लैंगिक हिंसा विरुद्ध शून्य सहनशीलता कायम गरौं।
1: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियानको अवसरमा
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: extreme energy drink.
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: त्यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-641

0: सफलता कसरी प्राप्त गर्यो त? म्याराथन धावक हुद्दा वैकुण्ठ मानन्धर अवकाश प्राप्त आफ्नो खेल जीवन सम्झँदै भन्नुहुन्छ,
1: अहिले जस्तो खेलाडीहरूले त धेरै सुविधा पाएको छ, धेरै राम्रो भएको छ, तर क्रिकेटको हेरेर चाहिँ छैन, खेलाडी हुँदैमा सबैले पाउँछ भन्ने पनि छैन, टेस्ट खेलाडीले मात्रै अलिकति केही पाइराखेको छ। त्यो हाम्रो समयमा म भन्दा अगाडिकोले झन् धेरै दुःख पाएको छ होइन, तर उनीहरूभन्दा मैले भागीमानी हो, ओलम्पिक 1976 खेल्दा थिएँ नि, त्यो बेला नेपालबाट क्यानाडा जानलाई भिसा दिनलाई नेपालमा दिल्लीमा पनि थिएन रहेछ, न्युयोर्कमा रहेछ, त्यहाँ गएर भिसा दिनु पनि रहेछ, 3 महिना अगाडि त्यहाँ भिसा दिएँ अनि भाग लिन गएँ। म भाग्यमानी खान्छु, मैले 7 गेम्समा मेरो रेकर्ड हो, फर्स्ट 7 गेममा पहिलो गोल्ड मेडल, सेकेन्ड 7 गेममा नेपालको एउटै मात्र गोल्ड मेडल, थर्ड 7 गेममा मेरो रेकर्ड, अहिलेसम्म ब्रेक भएको छैन, लगभग 39 वर्ष हुन लागि छैन, त्यो मेरो रेकर्ड चाहिँ नेपालीले ब्रेक गर्छ जस्तो मलाई लाग्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। गएको जून महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या 19.5% बढ़ेको छ। नेपाल पर्यटन बोर्डका अनुसार यस वर्षको जूनमा हवाई मार्ग हुँदै 91,363 जना पर्यटक नेपाल भित्रिएका छन्। गत वर्षको सोही महिनामा 76,425 जना पर्यटक आएका थिए। यस महिना सबैभन्दा धेरै भारत र चीनसहित दक्षिण एसियाली मुलुकबाट पर्यटक आएका छन्। अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार र प्रचार प्रसारका कारण पर्यटक बढ़ेको बोर्डले जनाएको छ। बोर्डका अनुसार आगामी पर्यटन सीजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, यूरोप तथा अन्य प्रमुख स्रोत बजारमा थप प्रवर्धनात्मक गतिविधि सञ्चालन गर्ने तयारी भइरहेको छ।
2: धितोपत्र बजार परिसूचक नेप्से आज करिब 9 अंकले बढ़ेको छ। लगातार 7 दिनसम्म घटेको शेयर बजार हिजो बुधबारदेखि सम्हालिन थालेको हो। आज 8.78 अंकको वृद्धिसँगै नेप्से परिसूचक 2661 अंकमा पुगेको छ। धेरै जसो कम्पनीको शेयर मूल्य घटे भने ठूलो पूँजी भएका वाणिज्य बैंकहरूको शेयर मूल्य बढ़ेका कारण बजारमा सुधार देखिएको हो। बजार बढ़ेसँगै आज कारोबार रकममा पनि सुधार आएको छ। हिजो 3.86 अर्ब रूपियाँको कारोबार भएकोमा आज 4.11 करोड़ रूपियाँ बराबरको शेयर किनबेच भएको छ।
1: अब विदेशका खबर। संयुक्त राष्ट्र संघीय सहायता एजेन्सीहरूले भेनेजुएलामा गएको 2 विनाशकारी भूकम्पपछि 10,000 मानिसहरू पर्याप्त आश्रयस्थल विहीन भएको पुष्टि गरेका छन्। संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीले विज्ञप्ति जारी गर्दै दिन प्रतिदिन मृतकको संख्या बढ़दै गएको उल्लेख गरेको छ। अधिकारीका अनुसार लगभग 2,000 जनाको मृत्यु भएको पुष्टि भएको छ भने अहिलेसम्म 6,400 भन्दा बढ़ी मानिसलाई उद्धार गरिएको छ। यूएनएचसीआरले बताए अनुसार संयुक्त राष्ट्र संघीय एजेन्सी ले संकटमा आफ्नो प्रतिक्रिया तथा सेवा जारी राखेका छन्। संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले 3 महिनाका लागि 1,00,000 मानिसका लागि पर्याप्त आपूर्ति गरेको छ भने यूएनएचसीआरले विस्थापित मानिसलाई आश्रय प्रदान गरेको छ। मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय ओसीएचएले दर्जनौं अन्तर्राष्ट्रिय खोजी तथा उद्धार टोलीसँग समन्वय गरिरहेको छ, जसले प्रभावित क्षेत्रमा आफ्नो कार्य जारी राखेको छ। संयुक्त राष्ट्रसंघीय विपद मूल्यांकन तथा समन्वय टोलीले सबैभन्दा बढ़ी प्रभावित समुदायहरूमा तत्कालीन आवश्यकताको आकलन गर्ने काम जारी राखेको छ।
2: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नी जापानकी समकक्षी सानाई ताकाइचीसँग शिखर वार्ता गरेका छन्।

0: त्यसमा आर्थिक सम्बन्ध विस्तार गर्ने, सेमी कन्डक्टरका लागि लचिलो आपूर्ति श्रृंखलाहरू सुदृढ़ गर्ने र महत्वपूर्ण प्रविधिहरूमा सहयोग बढ़ाउने कुरामा जोड़ दिएको छ। वार्तापछि आयोजित सभालाई सम्बोधन गर्दै मोदीले आर्थिक सुरक्षा सहयोगका लागि मार्ग क्षेत्र तयार गर्न भारत र जापानको संयुक्त प्रयासमा जोड़ दिए। भारत र जापानले रक्षा क्षेत्रमा सहविकास सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिँदै उनले कृत्रिम बुद्धिमत्ता एआई, धातु र ऊर्जा क्षेत्रमा सहयोग बढ़ाउन पनि विभिन्न सम्झौताहरू गरिएको घोषणा गरेका छन्।
1: अब खेल खबर। सरकारले अखिल नेपाल फुटबल संघ एन्फामा वर्तमान सरकारले कुनै पनि हस्तक्षेप नगरेको प्रश्न पारेको छ। मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एन्फा निलम्बन हुनुमा अहिलेको सरकार नभई विगतका हस्तक्षेप र आर्थिक अनियमितता जिम्मेवार रहेको जिकिर गर्नुभएको छ।
2: फिफाले एन्फालाई निलम्बन गरेको विषयमा म केही कुराहरू राख्छु। अहिलेसम्म हामीले हेर्दाखेरि बारम्बार सरकारबाट एन्फामा धेरैपल्ट हस्तक्षेप विगतमा भएको थियो होइन। त्यसमा अहिले एन्फामा धेरैवटा भ्रष्टाचारका उजुरीहरू पनि हामीलाई परेको छ। धेरै उजुरी परेको हुनाले हामीले चाहिँ अहिले राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षको अध्यक्षतामा हामीले छानबिन समिति पनि गठन गरेका छौं। विभिन्न उजुरी परेको हुनाले हामीले त्यसलाई एकदम संवेदनशील रूपमा लिएर उहाँहरूले त्यो छानबिनको अवस्था के छ त्यो आउने बित्तिकै हामीले थप त्यसलाई सम्बन्धित निकायमा पठाउने कुरा हामी पठाउँछौं पनि। र अहिलेको फिफाले निलम्बन अहिले एन्फाला गरेको भनेको अहिलेको सरकारले आएर हस्तक्षेप गरेर भनेर मात्र होइन, विभिन्न बेलामा विभिन्न तहबाट सरकारको विभिन्न खालको हस्तक्षेप भइरहेको थियो। यो पटक पनि उहाँले के भनिराख्नु भएको छ भने विश्वकप हेर्न आँटेकोलाई हामीलाई रोकियो भनेर गुनासो गरिराख्नु भएको छ। विश्वकपमा एन्फाको पदाधिकारीहरू अब त्यतिखेर जानुहुन्छ जतिखेर नेपालको फुटबलले केही न केही नेपालको नेपाली विश्वकपै खेल्नुपर्छ भने पनि छैन, कुनै न कुनै आशा त देखाउनु पर्यो नि। लोकल डिभिजनको केही पनि गेम भइरहेको छैन, भ्रष्टाचार धेरै भइरहेको छैन, प्रश्न उठेको छ, नेपाल फुटबल अहिलेसम्म विकास हुन सकेको छैन, योभन्दा तल जाने ठाउँै छैन एन्फालाई, त्योभन्दा तल नेपाल फुटबलले भन्दा तल कहाँ जान्छ, त्यो जाने ठाउँै छैन।
1: एन्फा फिफा विश्वकपमा राउण्ड अफ 32 अन्तर्गत थप आज तीनवटा खेल हुँदैछन्। नेपाली समय अनुसार आज राति पौने 1 बजे स्पेन र अस्ट्रिया बीच खेल हुनेछ। यस्तै भोलि बिहान पौने 5 बजे पर्चुगल र क्रोएसिया तथा बिहान पौने 9 बजे स्विजरल्याण्ड र अल्जेरिया भिड्ने भएका छन्। यो विश्वकप फुटबलको खबर हो। यसअघि आज बिहान भएको खेलमा बोस्नियालाई 2-0 हराउँदै सह आयोजक अमेरिका विश्वकपको अन्तिम 16 पुगेको छ। अमेरिकाले 24 वर्षपछि विश्वकपको नकआउट चरणमा जित निकालेको हो। यो जितसँगै प्रतियोगिताका 3 आयोजक देश अमेरिका, मेक्सिको र क्यानाडा अर्को चरणमा पुग्न सफल भएका छन्। अब क्वार्टर फाइनल प्रवेशका लागि अमेरिकाले आजै सेनेगललाई हराएको बेल्जियमसँग खेल्ने भएको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
0: कर्णालीमा गाड़ी खसेको घण्टौ बित्दा पनि उद्धार हुन सकेन। नदीमा पानीको बहाव बढ़ेकाले खोजीमा कठिनाई। 13 जनाको अवस्था अज्ञात। 1 को शव फेला।
1: प्रतिनिधि सभाबाट 3 विधेयक पारित। राष्ट्रिय सभामा 9 मन्त्रालय बजेटमाथिको प्रतिनिधि सभाबाट 3 विधेयक पारित। राष्ट्रिय सभामा 9 मन्त्रालयको बजेटमाथिको छलफल सम्पन्न। शिक्षा र कमैया श्रम सम्बन्धी नियमावली संशोधन प्रस्ताव मन्त्री परिषदबाट स्वीकृत। 8 एआईजीको सरूवा।
0: इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाड़ा समायोजन अन्तर प्रदेशमा 2% घट्यो। काठमाण्ड उपत्यका सहित देशका विभिन्न स्थानमा वर्षा। तराई र पहाड़ी क्षेत्रका 6 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम।
1: भेनेजुएलामा भूकम्पपछि 10,000 मानिसहरू आश्रयविहीन। दिन प्रतिदिन मृतकको संख्या बढ़दै। भारत र जापान बीच रक्षा साझेदारीमा हस्ताक्षर। एआई र ऊर्जा क्षेत्रमा सहयोग बढ़ाउन सम्झौता।
0: र एन्फामा कुनै हस्तक्षेप नगरेको सरकारको स्पष्टोक्ति। फुटबल निलम्बन फुकुवाका लागि फिफासँग संवाद शुरू। विश्वकप फुटबलमा आज थप 3 खेल हुँदै।
1: यसका साथै काठमाण्ड उपत्यकामा रेडियो एनआरएम 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
4: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार तनसारा मास्कोटी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा ओलम्पियन सैनिक खेलाड़ीहरूको अनुभव र खेल यात्रामा आधारित रेडियो डकुमेन्ट्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरूबाट सुन्नुहोस्। सुर्खेत स्थित पश्चिम एयर बेसले जटिल प्रसूति समस्यामा परेका चारजना महिलाहरूको हवाई उद्धार गरेको छ। बेसले असार 12 गते चोरजहारी नगर अस्पतालमा उपचाररत रूकुम पश्चिम जिल्ला सिस्ने गाउँपालिका दुईकी 24 वर्षीय प्यारी पुनलाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको छ। यस्तै असार 9 गते बेसले कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका तीनकी 18 वर्षीय जयपुरा विकलाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो भने असार 8 गते हुम्ला जिल्ला नामखा गाउँपालिका एककी 33 वर्षीय सरिता लामा र बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका पाँचकी 23 वर्षीय विपन्न सार्कीको उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। यस्तै मध्य एयरबेसले एकलडुङ्गा जिल्ला स्थित मिशन अस्पतालमा उपचाररत सुत्केरी महिला र उनको नवजात शिशुलाई असार 10 गते हवाई उद्धार गरेको छ। बेसले सुनकोशी गाउँपालिका चारकी 30 वर्षीय भद्रकुमारी श्रेष्ठ र नवजात शिशुको उद्धार गरी थप उपचारको लागि काठमाडौँ पुर्याएको हो। यसै गरी बेसले जटिल प्रसूति समस्यामा परेकी संखुवा सभा जिल्ला पाँच खपर नगरपालिका साथ बिहिबारेकी 27 वर्षीय सनिता परियारको असार 7 गते उद्धार गरी कोशी अस्पताल विराटनगर पुर्याएको छ। नम्बर एक विपद व्यवस्थापन गण र महावीरगण रेन्जरबाट खटिएको टोलीले पोखरा महानगरपालिका 6 स्थित फेवातालमा फँसेका चारजना स्वदेशी तथा विदेशी पर्यटकको असार 9 गते सकुशल उद्धार गरेको छ। तालमा बोटिङ गर्ने क्रममा हावाहुरी र वर्षाको कारण छाल आएपछि उनीहरू फँसेका थिए। यसै गरी सोही गणहरूबाट खटिएका खोज तथा उद्धार टोलीले फेवातालमा बेपत्ता भएका एक युवकको असार 9 गते शव फेला पारेको छ। फेवातालमा बोटिङ गर्ने क्रममा हावाहुरी र वर्षाको कारण पोखरा महानगरपालिका 15 का 19 वर्षीय अमर थापा बेपत्ता भएका थिए। नयाँ रणभीम गुल्म अन्तर्गत सुरक्षा पोस्ट पोखरे बगरबाट खटिएको टोलीले म्याग्दी जिल्ला बेनी जोमसुम सड़क खण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका 6 बीरकाटेमा असार 10 गते पहिरोमा पुरिएका माइक्रोबस चालकको शव निकालेको छ। टोलीले पहिरोमा पुरिएको माइक्रोबस सहित पर्सा जिल्ला वीरगंज महानगरपालिका 21 का 23 वर्षीय सोहेल मियाको शव निकालेको हो। कालीस्थिति गण इन्जिनियर्सले असार 8 गते धनुषा जिल्ला जनकपुर धाम उपमहानगरपालिका 12 स्थित मानव सेवा आश्रममा खाना खुवाउनुका साथै खाद्यान्न सहयोग गरेको छ। मध्यपूर्वी पृतनापति उपरथि श्री भुवन खत्रीको उपस्थितिमा गणले आश्रममा रहेका अशक्त बेसहारा र मानसिक तथा शारीरिक रूपमा कमजोर रहेका 63 जना र अन्य सहयोगी 15 जना गरी 78 जनालाई खाना खुवाएको हो। सोही क्रममा गणले आश्रमलाई आवश्यक खाद्यान्न सामग्री समेत वितरण गरेको छ। सैनिक श्रीमती संघले काठमाडौँको कागेश्वरी मनहरा स्थित कौशिकी वैदिक गुरूकुल विद्यालयलाई असार 12 गते खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरेको छ। सैनिक श्रीमती संघ भद्रकालीमा आयोजित कार्यक्रममा संघकी उपाध्यक्ष श्रीमती लक्ष्मी केसीले संघको तर्फबाट उपलब्ध गराइएका खाद्यान्न तथा स्टेशनरी सामग्री उक्त गुरूकुलका संरक्षक श्री दामोदर खनाललाई हस्तान्तरण गर्नुभयो। यसअघि संघले काठमाडौँको हाणीगाउँ स्थित योगी नरहरिनाथ आश्रम तथा कालोपुल स्थित खगेन्द्र गुरू आश्रमलाई समेत जेठ 28 गति खाद्यान्न सामग्री सहयोग गरेको थियो। गरूडदल गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत दोलखा जिल्ला भीमेश्वर नगरपालिका 2 स्थित दोलखा भीमेश्वर मन्दिर परिसरमा रेलिङ निर्माण गरेको छ। नवनिर्मित रेलिङ मध्यपूर्वी पृतनापति उपरथि श्री भुवन खत्रीले असार 12 गति भीमेश्वर मन्दिर तथा गुठी व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो। रणसिंह दलगणबाट खटिएको टोलीले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका 16 मजगाउँ स्थित निकुञ्जको कोर इलाकामा लागेको आगो असार 11 गते निभाएको छ। टोलीले निकुञ्ज कर्मचारी र स्थानीयको सहयोगमा आगो निभाएको हो। यस्तै कालीध्वज गणबाट खटिएको टोलीले सर्लाही जिल्ला चन्द्रनगर गाउँपालिका 7 बयल बाँस स्थित स्थानीय श्रवण शाहको घरमा लागेको आगो असार 9 गते निभाएको छ। टोलीले दमकलको प्रयोग गरी नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाएको हो। मध्य पृतना अन्तर्गतका युनिटहरूको सहकार्यमा असार 11 गते हेटौडा उपमहानगरपालिका 8 स्थित हेटौडा कपडा उद्योगमा अभ्यास हातेमालो 8 सञ्चालन गरिएको छ। सो क्रममा नम्बर 2 विपद व्यवस्थापन गण, गोरखबहादुर गण, कालीप्रसाद गण इन्जिनियर्स, महाबल गण तथा कुमारी दल गुलमली आगोलागी र भूकम्प सम्बन्धी नमूना अभ्यास सञ्चालन गरेका थिए। यसअघि सोही पृतनामा असार 9 गते विपद व्यवस्थापन पूर्व तयारीका बारेमा छलफल समेत गरिएको थियो। ईश्वरीबक्स गुल्मले असार 5 गति बाजुरा जिल्ला बढ़ी मालिका नगरपालिका 8 मार्तडीमा विपद व्यवस्थापन सम्बन्धी संयुक्त खोज तथा उद्धार सिमुलेशन अभ्यास सञ्चालन गरेको छ। गुल्मले जिल्ला प्रहरी कार्यालय बाजुराको सहकार्यमा उक्त अभ्यास सञ्चालन गरेको हो। नयाँ श्रीनाथ गणका गुल्म प्रबन्ध हुद्दा बाबुराम पौडेलले असार 12 गति एक गर्भवती महिलालाई रक्तदान गर्नुभएको छ। उहाँले जिल्ला अस्पताल भोजपुरमा उपचाररत भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका 6 की 23 वर्षीय लक्ष्मी तामाङलाई रक्तदान गर्नुभएको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। त्रिभुवन आर्मी क्लबका एथलेटिक्स खेलाड़ीहरूले असार 5 गतेदेखि 7 गतेसम्म सुर्खेतमा सञ्चालन भएको 46 नेशनल एथलेटिक्स च्याम्पियनशीपमा 36 पदक जितेका छन्। नेपाल एथलेटिक्स संघले कर्णाली प्रदेश खेलकुद विकास परिषदको समन्वयमा सञ्चालन गरेको प्रतियोगितामा सैनिक खेलाड़ीले 17 स्वर्ण 12 रजत र 7 काँस्य पदक जितेका हुन्। प्रतियोगिता अन्तर्गत पुरूषतर्फ 400 र 800 मिटर दौड़मा जमदार सोमबहादुर कुमारले स्वर्ण पदक जित्नुभयो। त्यस्तै ज्याभलिङ थ्रोमा हुद्दा रोहित चौधरी र 10,000 मिटर दौड़मा अमलदार राजन रोकायले स्वर्ण पदक जित्नुभयो। त्यसै गरी प्युठ मुकेश बहादुर पालले 1500 र 5000 मिटरमा, प्युठ परशुराम डगौराले ट्रिपल जम्पमा, सिपाही राईबहादुर शाहीले डिस्कस थ्रोमा र बन्दोबस्ती कार्य सिपाही सलिम देवानले लमजङमा स्वर्ण पदक जित्नुभयो। त्यस्तै प्युठ प्रकाश दनुवार, जमदार सोमबहादुर कुमार, अमलदार प्रेम सुनार र सिपाही सागर चौधरीको समूहले 4x400 मिटर रिलेमा तथा अमलदार प्रेम सुनार, प्युठ निश्चल महतो, सिपाही नरेन्द्र कुमार थारू र बन्दोबस्ती कार्य सिपाही सलिम देवानको समूहले 4x100 मिटर रिले दौड़मा स्वर्ण पदक जित्नुभयो। त्यसै गरी महिलातर्फ गुल्म कार्य हुँदा अमृता महतोले डिस्कस थ्रोमा, अमलदार जयरानी थारूले 200 र 400 मिटर दौड़मा तथा अमलदार पूर्णलक्ष्मी नेौपानेले 1500 मिटर दौड़मा स्वर्ण पदक जित्नुभयो। यस्तै प्युठ सरस्वती चौधरी, अमलदार जयरानी थारू, सिपाही कलेसी चौधरी र गनर अनिसा विश्वकर्माको समूहले 4x400 मिटर रिले दौड़मा र प्युठ सरस्वती चौधरी, सिपाही कलेसी चौधरी, प्युठ रंजिता अधिकारी र अमलदार जयरानी थारूको समूहले 4x100 मिटर रिले दौड़मा स्वर्ण पदक जित्नुभयो। त्रिभुवन आर्मी क्लबका खेलाड़ीले सर्लाहीको लालबन्दीमा असार 6 र 7 गते सञ्चालन भएको 4 लालबन्दी किकुसिन कान कराते राष्ट्रिय पुरूष तथा महिला खुल्ला प्रतियोगितामा 4 पदक जितेका छन्। नेपाल किकुसिन कान कराते संघको आयोजनामा सञ्चालित प्रतियोगितामा सैनिक खेलाड़ीले 1 स्वर्ण 2 रजत र 1 काँस्य गरी 4 पदक जितेका हुन्। प्रतियोगितामा 60 केजी तौल समूहमा सिपाही प्रवीण माझीले स्वर्ण पदक जित्नु भएको हो। त्रिभुवन आर्मी क्लबका महिला तथा पुरूष कुस्ती खेलाड़ीले असार 3 गतेदेखि 5 गतेसम्म जनकपुर धाममा सञ्चालन भएको राष्ट्रिय कुस्ती महिला तथा पुरूष प्रतियोगितामा 10 पदक जितेका छन्। नेपाल कुस्ती संघको समन्वय तथा मधेस खेलकुद परिषदको आयोजनामा सञ्चालित प्रतियोगितामा क्लबका खेलाड़ीले 2 स्वर्ण 3 रजत र 5 काँस्य पदक गरी 10 पदक जितेका हुन्। प्रतियोगितामा 57 केजी समूहमा प्युठ सम्झना घरती मगर र 61 केजी तौल समूहमा सिपाही अमरेश कुमार यादवले स्वर्ण पदक जित्नुभयो। विशेष फौज वाहिनी अन्तर्गतका युनिटहरूलाई सहभागी गराई जेठ 25 गतेबाट सञ्चालन भएको वाहिनीपति ट्रफी 2083 असार 8 गते सम्पन्न भएको छ। वाहिनी हाताभित्र रहेको युद्ध भैरव गढ़मा आयोजित कार्यक्रममा वाहिनीपति सहायकृति श्री दिपेन्द्र गुरूङले प्रतियोगिता समापन गर्नुभएको हो। सो अवसरमा उहाँले प्रतियोगितामा सर्वोत्कृष्ट भएको भैरवनाथ कर्णलाई वाहिनीपति ट्रफी प्रदान गर्नुभई विभिन्न खेल विधाहरूमा प्रथम र द्वितीय भएका युनिट तथा खेलाड़ीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गर्नुभयो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
4: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
3: लेख रचनाका विषय वस्तुहरू:
4: राष्ट्रिय एकता,
3: परम्परागत तथा अपरम्परागत सुरक्षा,
4: कूटनीति, र अन्तर्राष्ट्रिय सम्बन्ध,
3: नवीनतम प्रविधि,
4: राष्ट्रिय सुरक्षा,
3: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
4: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
3: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
4: पुरस्कार राशि,
3: प्रथम हुनेलाई रु 2 लाख,
4: द्वितीय हुनेलाई रु 1,50,000,
3: तृतीय हुनेलाई रु 1 लाख
4: र सान्त्वना प्रति व्यक्ति रु 10,000 प्रदान गरिनेछ।
3: लेख रचना पेश गर्ने ठेगाना
4: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-79-057 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ ओलम्पियन सैनिक खेलाड़ीहरूको अनुभव र खेल यात्रामा आधारित रेडियो डकुमेन्ट्री।
5: जीतले कहिल्यै पनि विश्राम खोज्दैन अनि विश्रामको अभिलाषा राख्नेले कहिल्यै विजयको शिखर चुम्न सक्दैन। यो भनाई सैनिक जीवन र खेल जीवन दुवैमा मिल्दछ। यसले हामी शारीरिक र मानसिक रूपमा जहिले पनि जीतका लागि अभिप्रेरित हुनुपर्छ भन्ने मर्मलाई उजागर गर्दछ, किनकि त्यो जीतभित्र व्यक्तिको सफलतासँगै राष्ट्रकै स्वाभिमान जोड़िएको हुन्छ। यही कारण प्रभातको पहिलो किरण अगावैबाट शुरू हुने दौड़, शारीरिक अभ्यास र अनुशासनको कड़ी नेपाली सेनाको दैनिकी र जीवन पद्धति बन्दछ। यही मान्यताले सैनिकहरूलाई खेलकुदमा समेत सधैँ अगाडि बनाएको छ।
6: नेपाली खेलकुदको विकास तथा प्रवर्धनमा नेपाली सेनाको इतिहास निकै पुरानो छ। सन् 1951 नै अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन थालेको नेपाली सेनाको खेलकुद यात्रा विक्रम सम्बत 2008 प्रजातन्त्र दिवसको उपलक्ष्यमा टुँडीखेलमा आयोजित एथलेटिक्स प्रतियोगिताबाट औपचारिक रूपमा शुरू भएको मानिन्छ। त्यस शुरूआतदेखि 7 भन्दा बढ़ीको अवधि पार गर्दै आजको दिनसम्म आइपुग्दा सैनिक खेलाड़ीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको नाम उचो बनाएका छन्।
5: यसै परिप्रेक्ष्यमा आज हामी खेलकुदको माध्यमबाट सैनिक खेलाड़ीहरूले अन्तर्राष्ट्रिय मंचमा पाएको उपलब्धि र सीमित स्रोत साधनका बीच पनि विश्वको सबैभन्दा ठूलो खेल मंच ओलम्पिक सम्मको खेल यात्रा तय गर्न सफल सैनिक खेलाड़ीहरूको अनुभव समेट्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार प्रकृति बस्नेत
6: र म प्राविधिक जमादार सरिना सापकोटा।

0: नेपाली खेलकुदको इतिहास हेर्दा कुनै समय नेपालका खेलाडी भनेकै नेपाली सेनाका खेलाडी हुने गर्दथे। खेलप्रतिको आकर्षण, प्रशिक्षण र अवसरहरूको उचित व्यवस्था नभएको अवस्थामा पनि नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्ने गरेको इतिहास छ। यसैको उदाहरण हुनुहुन्छ नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय पदक ल्याउने खेलाडी जमादार जित बहादुर केसी, अवकाश प्राप्त।
1: उहाँले सीमित स्रोत साधन र उपलब्धताको बावजुद आफ्नो देशका लागि एक सैनिकले कतिसम्म योगदान दिन सक्दो रहेछ त भन्ने पुष्टि गरिसक्नु भएको छ। सन् 1973 फिलिपिन्समा सम्पन्न एसियन एथलेटिक्स च्याम्पियनशीपमा नेपालका लागि काँस्य पदक जित्दा त्यस समयको सामान्य तालिम र सीमित स्रोत साधनले कसरी इतिहास रचेको थियो त? ओलम्पियन जमदार जित बहादुर केसी, अवकाश प्राप्त।
2: पहिला त हाम्रो बेलामा त केही पनि थिएन। नेपालमा जम्मा 2 लाख रुपियाँ बजेट आउँथ्यो खेलकुदमा, परिषदको परिषदमा कर्मचारी 3-4 जना थिए, तिनलाई खुवाउने कि खेलाडी पठाउने कि समस्या थियो नि एसियन गेम खेल्न गए। त्यो बेला के भने मेरो जुत्ता थिएन, पाकुरो थियो। जुत्ता मलाई 400 रुपियाँ तिरेर परिषदले छाला जुत्ता कारखानामा बनाइदिएको, आज बनायो भोलिपल्ट च्यात्यो, त्यो जुत्ता फालिदियो, भएन, जुत्तै भएन। त्यसमा चाहिँ जुत्ता भावो फर्स्ट पनि हुन सक्ने सम्भावना थियो, सेकेन्ड र म सँगसँगै जस्तो पहिलो मात्रै अलि अगाडि गएको हो, नत्र सँगसँगै थियौँ। तर मेरो चाहिँ जुत्ता नभएर 10 अमलाबाट रगत चुहिएको थियो, त्यो त जाने कोचलाई थाहा छ। त्यो बेलामा त अब न रेडियो छ, न क्यामेरा छ, न केही छ, केही पनि थिएन नि। मैले 2 घन्टा 23 मिनटमा अहिले चाहिँ एकदम गौरव लागेको छ। अहिले चाहिँ हरेक खेलाडीहरूलाई राम्रो गर्यो भने बाँच्न सक्ने उपाय आर्मीबाट र परिषदबाट पनि त्यो भइरहेको छ।
0: नेपाली सेनाका खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा पाएको सफलताको चर्चा गरिरहँदा छुटाउनै नहुने नाम हो भेटरान ओलम्पियन म्याराथन धावक हुद्दा वैकुण्ठ मानन्दर, अवकाश प्राप्त। उहाँको नाम नेपाली खेलाड़ीहरूका लागि आदर्श र प्रेरणाको स्रोत बन्दै आएको छ। दक्षिण एसियामा नेपाल चिनाउन उहाँले दिनुभएको योगदान सदैव अविस्मरणीय रहनेछ।
1: सन् 1983 आयोजित प्रथम दक्षिण एसियाली खेलकुदमा सहभागी हुनुभएका मानन्दरले पहिलो, दोस्रो र तेस्रो संस्करणसम्म म्याराथनमा लगातार स्वर्ण पदक जितेर कीर्तिमान रच्नुभयो। उहाँ दोस्रो दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने एकमात्र नेपाली खेलाड़ी हुनुहुन्थ्यो। यसै गरी उहाँले सन् 1987 भारतको कोलकातामा सम्पन्न म्याराथनमा बनाएको 2 घण्टा 15 मिनट 3 सेकेण्डको कीर्तिमान आज झण्डै 4 दशक पुग्न लाग्दा पनि कसैले तोड्न सकेको छैन। नेपाली सैनिक धावकले यो सफलता कसरी प्राप्त गर्यो त? म्याराथन धावक हुद्दा वैकुण्ठ मानन्धर, अवकाश प्राप्त, आफ्नो खेल जीवन सम्झँदै भन्नुहुन्छ।
3: अहिले जस्तो खेलाडीहरूले त धेरै सुविधा पाएको छ, धेरै राम्रो भएको छ, तर क्रिकेटको हेरेर चाहिँ छैन, खेलाडी हुँदैमा सबैले पाउँछ भन्ने पनि छैन, त्यस खेलाडीले मात्रै अलिकति केही पाइराखेको छ। त्यो हाम्रो समयमा म भन्दा अगाडिकोलाई झन् धेरै दुःख पाएको छ, होइन, तर उनीहरूभन्दा म चाहिँ भागीमानी हो। ओलम्पिक 1976 खेल्दा चाहिँ नि त्यो बेला नेपालबाट क्यानाडा जानलाई भिसा दिनलाई नेपालमा दिल्लीमा पनि थिएन रहेछ, न्युयोर्कमा रहेछ, त्यहाँ गएर भिसा दिनु पर्ने रहेछ। 3 महिना अगाडि त्यहाँ भिसा दिएँ अनि भाग लिन गएँ। म भाग्य मानिरहन्छु, मैले 7 गेम्समा मेरो रेकर्ड हो, फर्स्ट 7 गेम म पहिलो गोल्ड मेडल, सेकेन्ड 7 गेममा नेपालको एउटै मात्र गोल्ड मेडल, थर्ड 7 गेममा मेरो रेकर्ड, अहिलेसम्म ब्रेक भएको छैन, लगभग 39 वर्षै हुन लाग्यो कि छैन, त्यो मेरो रेकर्ड चाहिँ नेपालले नै ब्रेक गर्छ जस्तो मलाई लाग्छ।
0: विश्व मञ्चमा सहभागी हुँदा बज्ने राष्ट्रिय गान अनि फरफराइने राष्ट्रिय झण्डाले जो कोहीलाई पनि गौरवान्वित बनाउँछ। यस्तो क्षण सैनिकले खेलाड़ीका रूपमा राष्ट्रकै प्रतिनिधित्व गर्न पाउनु थप गौरवको विषय बन्नु स्वाभाविकै हो। यस्तै अवसर पाउनुभएकी महिला सैनिक मध्ये एक हुनुहुन्छ अमलदार सरस्वती भट्टराई। उहाँले सन् 2016 ब्राजिलको रियो डी जेनेरियोमा सम्पन्न ओलम्पिक खेलमा 1500 मिटर दौड़ 4:33.94 पूरा गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो। उक्त खेलको समापन सत्रमा राष्ट्रिय झण्डा बोकेर मैदानमा मार्च पास्ट गर्ने अवसर पाएको क्षण राष्ट्र र संस्थालाई झलझली सम्झेको ओलम्पियन धावक अमलदार सरस्वती भट्टराई बताउनुहुन्छ।
4: ओलम्पिकमा सहभागी हुन पाउँदा चाहिँ एकदमै आफूलाई चाहिँ गर्व त मैले मान्ने नै भए, किनभने म एउटा देशको प्रतिनिधित्व गरेर मेरो नेपाली सेनाको नामलाई अगाडि लिएर म गइरहेको थिएँ। त्यसमा चाहिँ हरेक खेलाड़ीको एउटा सपना बोकेको हुन्छ, मैले ओलम्पिक खेल्न पाए हुन्थ्यो, मैले ओलम्पिकको महाकुम्भमा पाइला टेक्न पाए हुन्थ्यो भन्ने हुन्छ। मैले पनि त्यो सपना बोकेर हिँडिरहेको थिएँ, जो म सफल भए त्यसमा चाहिँ म एकदमै खुसी क्षण त्यो मेरो जीवनको अविस्मरणीय क्षण रहनेछ। मैले चाहिँ एकदमै वर्ल्ड रेकर्ड होल्डर इथियोपियाको डिबाबा भन्ने लेडिज हुनुहुन्थ्यो, उहाँलाई चाहिँ भेट्ने मेरो धोको थियो, जुन चाहिँ मेरै हिटमा पर्नुभयो उहाँ। उहाँ र मैले चाहिँ सँगै दौडिने मौका पाएँ उहाँसँग, र उहाँसँग दौडिँदै गर्दा मैले पनि 26 वर्ष पुरानो नेपालको नेसनल रेकर्ड ब्रेक गर्न सफल भएँ म पनि 1500 मिटरमा। त्यसमा चाहिँ म आफ्नो ठूलो उपलब्धि चाहिँ मान्छु त्यसलाई चाहिँ।
1: जित बहादुर केसी, वैकुण्ठ मानन्दर र सरस्वती भट्टराई त उदाहरण।

0: श्री मदन जंगराणा।
1: केरो साग गेममा खेलाडी संख्या नेपालबाट टोटल 554 जना थियो, त्यसमा 186 जना मात्रै नेपाली सेनाबाट थियो। नेपालले प्राप्त गरेको कुल पदक संख्या 51 गोल्ड, 59 रजत र 94 काँस्य गरी 204 पदक प्राप्त गरेको थियो, जसमा 23 स्वर्ण, 31 रजत र 49 काँस्य गरी जम्मा 103 वटा पदक चाहिँ नेपाली सेनाका खेलाडीहरूले प्राप्त गरेका थिए। अनि त्यस्तै गरेर गत वर्ष सञ्चालन भएको विभिन्न खेलविधाहरूको राष्ट्रिय तहमा चाहिँ अब 95 चाहिँ सञ्चालन भएको रहेछ भने 11 चाहिँ अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन भएको रहेछन्। त्यसमा नेपाली सेनाको विभिन्न खेलविधाका खेलाडीहरूले राष्ट्रिय तर्फ 135 स्वर्ण, रजत चाहिँ 118 काँस्य 92 पदक प्राप्त गरेका थिए भने यो चाहिँ ओभरअल अब टिम गेमहरू र बिग इभेन्टहरूमा भयो। यो बाहेकको अरू चाहिँ इन्डिभिजुअल लेभलको गेमहरू पनि भइरहेको हुन्छ, होइन, त्यो छुट्टै छ।
0: त्रिभुवन आर्मी क्लब अन्तर्गत हाल 36 भन्दा बढ़ी खेलविधाका खेलाड़ीहरूलाई नियमित प्रशिक्षण दिने गरेको छ भने यस क्लबका खेलाड़ीहरूले उत्कृष्ट सफलता समेत हासिल गर्दै आएका छन्। गत वर्षको साउनदेखि हालसम्म 45 जना सैनिक खेलाड़ीले कुस्ती, उसु, कराते, एथलेटिक्स, बास्केटबल र रग्बी जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा 12 स्वर्ण, 7 रजत र 6 काँस्य पदक जितिसकेका छन्। त्यसै गरी सन् 1951 शुरू भएको एसियन गेम्समा मात्रै हालसम्म 97 जना सैनिक खेलाड़ीहरूले देशको प्रतिनिधित्व गरिसकेका छन्।
2: सैनिक खेलाड़ीकै उपलब्धिको चर्चा गर्दा ओलम्पियन भारोत्तोलन खेलाड़ी मानार्थ उपसेनानी श्री कमल बहादुर अधिकारीको नाम पनि स्मरणीय छ। 4 एसियन, 4 साफ, 1 ओलम्पिक र 3 एसियन च्याम्पियनशीप प्रतियोगितामा सहभागी भइसक्नुभएका उहाँले देशका लागि स्वर्ण र रजत पदक जित्नु भएको छ। आफ्ना सबै उपलब्धिको श्रेय नेपाली सेनालाई दिँदै ओलम्पियन मानार्थ उपसेनानी श्री अधिकारी भन्नुहुन्छ,
3: यो खेलमा पाएको सबै उपलब्धिहरू सर्वप्रथम त नेपाली सेनालाई दिन्छु। नेपाली सेनाले मलाई खेल सेनाको प्रतिनिधित्व गर, राज्यको प्रतिनिधित्व गर भनेर समय मौका नदिएको भएदेखि त म आज यो ठाउँमा पुग्थेन होला नि। पुग्नुको कारणले नेपाली सेनाले ल सेनाको नाम राख्ने, देशको नाम राख्ने भनेर खेल्ने समय अपर्च्युनिटी दिएको कारणले गर्दाखेरि आज मैले जे जति खेलमा उपलब्धि हासिल गरेँ त्यो सबै नेपाली सेनाले गर्दाखेरि नै, नेपाली सेनाले दिएको समयको कारणले नै आज म यो ठाउँमा पुगेँ।
0: ओलम्पिक गेममा हालसम्म नेपाली सेनाका 27 जना खेलाड़ी सहभागी भइसकेका छन् भने पारा ओलम्पिकमा समेत सैनिक खेलाड़ीहरू सहभागी भएको तथ्याङ्क छ। एउटा सामान्य व्यक्तिलाई प्रशिक्षण दिएर उत्कृष्ट खेलाड़ी बनाउने मात्र होइन, घाइते तथा अपाङ्गता भएको व्यक्तिलाई पनि ऊर्जा र प्रेरणा दिँदै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी गराउनु सैनिक खेलकुदका विशेषता हुन्। यसैका उदाहरण मध्ये एक हुनुहुन्छ उपसेनानी श्री विक्रम राणा। देश सुरक्षार्थ खटिने क्रममा विद्रोहीले थापेको एम्बुसमा परि पूर्ण रूपमा दृष्टि गुमाउनु भएका उपसेनानी श्री विक्रम राणा आफ्नो खेल जीवन र प्राप्त सफलतालाई यसरी सम्झनुहुन्छ।
4: डिसेबिलिटी भएको व्यक्तिले पनि खेल खेल्न सक्छ र राष्ट्रको नाम अन्तर्राष्ट्रिय रूपमा पनि फैलाउन सक्छ भन्ने हेतुले मैले चाहिँ यो डिसेबिलिटी भइसकेपछि नेसनल पारालम्पिक कमिटी अन्तर्गतबाट खेलकुदको शुरूआत गरे। 2063 मैले खेलकुदमा क्रिकेटबाट शुरू गरियो, पछि 65 मैले चाहिँ पारा एथलेटिक्सबाट शुरू गरे र यो दुईटा खेलकुद मैले सँगसँगै लगेर पारालम्पिक र अनि प्लान क्रिकेटको वर्ल्ड कपहरू खेल्न सफल भएको। एथलेटिक्सबाट मैले 2010 गन्जाउ पारा एसियन गेम भन्छ र 2014 पारा एसियन गेम दक्षिण कोरियाको इन्चोनमा दुईटा एसियन र अनि अर्को 2012 लन्डन प्यारालम्पिक खेले, 100 मिटर रनिङ, 200 मिटर रनिङमा पार्टिसिपेट गरेँ त्यहाँ र अर्को 2016 रियो जेनेरियो ब्राजिलमा 100 मिटरमा पार्टिसिपेट भएको। म 2080 सालमा इन्डियामा ओपन इन्टरनेसनल च्याम्पियनसिप भएको थियो, म 400 मिटरमा सेकेन्ड मेडल पनि लाथेँ मैले।
2: उपसेनानी श्री विक्रम राणाको यो अनुभवले पनि नेपालको खेलकुद क्षेत्रको विकासमा सैनिक प्रयासलाई प्रस्ट्याएको छ। यसै गरी नयाँ प्रतिभाहरूको पहिचान र नयाँ नयाँ विधामा खेलाड़ीहरूलाई क्षमता अभिवृद्धिका अवसर दिइनु सैनिक खेलकुदको थप उपलब्धिहरू हुन्। नेपाली सेनाकी ओलम्पियन सुटिङ खेलाड़ी प्युट कल्पना परियार,
5: ओलम्पिकमा जानको लागि त हामीले नेसनल सेलेक्सन दिएर हुँदैन, इन्टरनेसनल दिनुपर्छ नि त। लास्ट टाइमको सेलेक्सन कतारमा दिएको थिएँ, राम्रै थियो सेलेक्सन। पछिको अब स्कलरसिप पाइयो, स्कलरसिपमा बसेर ट्रेनिङ गरियो, फाइनल्ली अब ओलम्पिकमा जाने भनेर नाम आउँदाखेरि त त्यो खेलको त कुरै नगर्ने। उहाँबाट खेल्दाखेरि पहिले पनि खेलिरहेको भएर डर चाहिँ लागेन, ओलम्पिक खेल्न पाउँदा खुसी चाहिँ लागिरहेको थियो। त्यसरी मैले रेकर्ड गरेको थिएँ, स्कोर राम्रो थियो। राइफल पिस्तोलको हामीले हाने गोलको स्कोर हुन्छ, मेरो आफ्नो स्कोर चाहिँ मिट गरेँ मैले। सुटिङमा चाहिँ आर्मीको खेलाडीले चाहिँ राम्रोसँग टाइम दिन सकेर राम्रोसँग आफूले खेलाडीले मेहनत

0: गर्यो भने चाहिँ चान्स छ, किनभने पहिलेको भन्दा अहिले सबै हात हतियार नै आइसक्छ, ड्रेस आएको छ, गोलीहरू पनि दिइरहेको छ, त्यो भएको भएर चाहिँ पहिलेको भन्दा अहिले खेलाडी पनि राम्रो निस्केको छ। जस्तै मेरो पालामा जुन लेभलको खेलाडी त्यो भन्दा अझै हाई लेभलको खेलाडीहरू निस्किनु भएको छ है भाइ बहिनीहरू।
1: एउटा आम मानिसलाई सिपाही बनाउन अनि सिपाहीलाई खेलाडी बनाउन मात्र होइन, खेलाडीलाई सफल बनाउन समेत नेपाली सेनाले ठूलो मेहनत गरेको छ। नेपाली सेनाको यो

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।
2: नयाँ नेतृत्व नियुक्त
3: सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा श्री देवराज ढुङ्गाना मोरङलाई नियुक्ति गर्ने, अर्को राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्ने र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने।
2: विपक्षीको संसदमा विरोध कायमै, एकै दिन तीन महत्वपूर्ण विधेयक पारित, बजेट विवादले मध्य प्रदेश सभा फेरि अवरूद्ध, बैठक अनिश्चितकालका लागि स्थगित।
4: यसले भविष्यमा यसले टेक क्यारी ओभर गर्छ कि गर्दैन, यो सरकारले कुल मिलाएर यो अर्थतन्त्रलाई, यो प्रदेशको अर्थतन्त्रलाई समाप्त पार्ने पूरा रणनीतिक योजनामा अगाडि बढेको छ।
2: र रूसको किबमा ड्रोन आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु, विश्वकप फुटबलमा आज राति स्पेन र अस्ट्रेलिया खेल्दै, भोलि पोर्चुगल क्रोएसिया आमने सामने हुने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
2: भएको छ, जसको प्रत्यक्ष असर चामलको मूल्यमा देखिन थालेको छ। प्रति बोरा 300 देखि 400 रूपियाँसम्म मूल्य बढ्दा यसको सबैभन्दा ठूलो मार आम उपभोक्ताले खेपिरहेका छन्। खाद्य सुरक्षाका लागि सिंचाई विस्तार, कृषि उत्पादन वृद्धि र बजारमा कृत्रिम मूल्य वृद्धि नियन्त्रणमा सरकारले तत्काल प्रभावकारी कदम चाल्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
6: सुर्खेतबाट कालीकोटका लागि छुटेको यात्रुवाहक गाडी दैलेखको सांकेताडाबाट कडाली नदीमा खस्दा चालक सहित 10 जना भन्दा बढ़ी बेपत्ता भएका छन्। कडाली प्रदेशको बुलबुली यातायातको गाड़ी कडाली राजमार्गबाट करिब 400 मिटर तल नदीमा खसेर पूर्ण रूपमा डुबेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ, तर नदीको तीव्र बहाव र गाड़ी पूर्ण रूपमा डुबेका कारण उद्धार कार्य कठिन बनेको छ। प्रहरीले बेपत्ता यात्रुको खोजी जारी राखेको प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सीआईएनलाई जानकारी दिनुभयो।
7: सशस्त्र नेपाल प्रहरी होइन स्थानीय समुदाय सबैको त्यो उद्धारको टोली चाहिँ त्यहाँ पुगेको छ। अब एकजना चाहिँ मृत अवस्थाको भेटिएर उहाँलाई चाहिँ उसमा सड़कमा ल्याएको छ। अब एकदमै अप्ठ्यारो 400 मिटर जस्तो तल छ, अनि त्यो गाडी चाहिँ नदीभित्र छ क्या, अनि नदी पनि बढेको अवस्था छ र त्यो गाडी मा अब सवार कतिजना थिए भन्ने पनि अझै यकिन हुन सकेको छैन। उनीहरूले खानाको अर्डर गरेको भन्ने बुझिया छ होटलमा, त्यो अर्डर गरेको हिसाबले 10 जनालाई अर्डर गरेको छ। अब त्यही 10 भन्दा माथि नै हुन सक्छ। अनि यो गाडी चाहिँ अब सुर्खेतदेखि कालीकोट जानलाई हिँडेको रहेछ। गाडीको केही पार्ट पूर्जाहरू चाहिँ त्यो भिरमा अलिअलि भेटिएको छ, त्यो बाहेक अरू सबै गाडी चाहिँ नदीभित्रै छ। अब गोताखोर पनि अब परिचालन भएको अवस्था छ, तर अहिलेसम्म पत्ता लाग्न सकेको छैन। थप जिउँदै उद्धार गर्न सकिएको अवस्था पनि छैन, अब एकदमै अज्ञात अवस्थामै छ हजुर गाडीहरू पनि।
6: अन्तर प्रदेश सार्वजनिक यातायातमा 2% भाडा घटाइएको छ। घटेको भाडा दर आजदेखि 2 वा 2 भन्दा बढ़ी प्रदेश जोड्ने राष्ट्रिय रूटमा सञ्चालन हुने सार्वजनिक यातायातमा लागू भएको यातायात व्यवस्था विभागले जनाएको छ। इन्धनको मूल्य घटेसँगै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा 2% घटाउने निर्णय गरेको हो। विभागका अनुसार डिजेलको मूल्य घटेपछि भाडा दर पुनः समायोजन गरिएको हो। विभागले यसअघि इन्धन महँगिदा यात्रुवाहक र मालवाहक सवारीको भाडा 5% बढ़ाइएको थियो। अहिले इन्धन सस्तो भएपछि त्यसलाई समेत ध्यानमा राखेर 2% भाडा घटाइएको जनाएको छ। नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी पहाड़ी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी तथा तराईका मालवाहक सवारी सबैमा 2% भाड़ा घट्नेछ। सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गरेको छ। यस्तै गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुङ्गाना नियुक्त भएका छन्। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रहरी का 8 जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी को सरुवा गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
3: अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति गर्ने कानून मन्त्रालयबाट छ। अग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन एन्ड द ल अफ द सी।

0: the conservation and sustainable use of marine biological diversity of areas beyond national jurisdiction. छोटकरीमा बिबिएनजी भन्छ. त्यसलाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने गृह मन्त्रालयको छ. नेपाल प्रहरीमा कार्यरत 8 जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरवा गर्ने. अर्को पूर्वाधार विकास मन्त्रालयको छ. विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा श्री धर्मराज खड्का धनकुटालाई नियुक्ति गर्ने. अर्को भूमि मन्त्रालयबाट छ. कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने. अर्को शिक्षा मन्त्रालयको छ. शिक्षा 10 औं संशोधन नियमावली 2083 स्वीकृत गर्ने. अर्को संचार मन्त्रालयबाट छ. गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा श्री हिक्मत बहादुर रावल कैलालीलाई नियुक्ति गर्ने. अर्को पनि संचार मन्त्रालयकै छ. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा श्री देवराज ढुङ्गाना मोरङलाई नियुक्ति गर्ने. अर्को राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्ने र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने.
1: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारले संसदमा पटक पटक उठाएका विषयलाई व्यवस्था गरेको भन्दै विरोध जनाएका छन्। आज बैठक शुरू हुनासाथ विपक्षी सांसदहरूले आफ्नो स्थानबाट उठेर सीमा समस्या लगायत विभिन्न सार्वजनिक सरोकारका विषयमा सरकारले कुनै चासो नदिएको भन्दै विरोध जनाएका हुन्। विरोधपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खड्ग बहादुर बुढालाई बोल्न समय दिनुभएको थियो। सांसद बुढाले सरकारले कानून शासन र सुशासनको मर्ममाथि प्रहार गरेको आरोप लगाउनुभयो। वहाँले राहदानी छपाई खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको विषय सार्वजनिक भएकाले त्यसको निष्पक्ष पारदर्शी र कानून अनुसार छानबिन हुनुपर्ने माग गर्नुभयो।
2: पासपोर्ट प्रकरणको जरा समय पुगेर निष्पक्ष अनुसन्धान होस्। हिजोका प्रधानमन्त्री वा परराष्ट्र मन्त्री जोसुकै दोषी ठानिए पनि कार्यवाही होस्, हाम्रो साथ रहनेछ। तर बाहिर सुशासनको सल्लाहकारहरूको आधारमा प्रधानमन्त्री कार्यालयबाट विगतका ओम्नी जस्तै अरम्भ काण्ड थप्ने काम किमार्थ स्वीकार्य हुने छैन।
1: यसैबीच प्रतिनिधि सभाले आज 3 महत्वपूर्ण विधेयक बहुमतले पारित गरेको छ। बैठकले सहकारी पहिलो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 र सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पारित गरेको हो। विधेयकहरू दफादार छलफलपछि बहुमतले पारित भएको हो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर सोनी मगले सम्पत्ति शुद्धिकरण अनुसन्धानलाई थप प्रभावकारी बनाउन कानूनी व्यवस्था सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो। बजेटलाई लिएर उत्पन्न विवादका कारण मध्य प्रदेश सभाको बैठक फेरि अवरूद्ध भएको छ। प्रमुख प्रतिपक्षी दल जसपा नेपाल र जनमत पार्टीले बजेट संशोधनको माग गर्दै आज पनि बैठक चल्न नदिएपछि सभामुखले बैठक अनिश्चित समयका लागि स्थगित गर्नुभयो। बैठक शुरू हुनासाथ जनमत पार्टीका सांसद संजय कुमार यादवले सरकारले 1 करोड़ रूपैयाँका साना साना योजनामा बजेट बाँडेर संहिताको मर्म कमजोर बनाएको आरोप लगाउनुभयो।
3: यसो हेर्दाखेरि 1 अरब 66 करोड़ अहिले 2-3 वटा मन्त्रालय भन्दा बढ़ीको बजेट छ। अहिले हामीले समानुपातिक हिसाबले सबै जिल्लामा सबै पालिकामा बजेट विनियोजन भएन भनेर जुन भन्दैछौ, यसले त झन डिफरेन्सेस ल्याउँछ। 1 अरब 66 करोड़को तपाईँले रेड बुकमा भउँदै नभएको योजना टेन्डर गरिदिएपछि यसले भविष्यमा यसले टेक क्यारी ओभर गर्छ कि गर्दैन? यो सरकारले कुल मिलाएर यो अर्थतन्त्रलाई, यो प्रदेशको अर्थतन्त्रलाई समाप्त पार्ने पूरा रणनीतिक योजनामा अगाडि बढेको छ। तपाईँले यो संहितालाई समाप्त पार्ने षड्यन्त्र कहाँबाट तपाईँले शुरू गर्नुभयो?
1: अहिले देशका धेरै स्थानमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकांश भूभागमा आज राति पनि मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको छ। विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार विशेष गरी सुदूरपश्चिमका पहाड़ी र तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सीआईएनसँग कुरा गर्दै वरिष्ठ मौसमविद वरूण पौडेल भन्नुहुन्छ।
4: विशेष गरेर यो पश्चिमी क्षेत्रमा वर्षा भइरहेको छ। पूर्वी लगायत यो मध्य र पश्चिम क्षेत्रमा, पश्चिमको सुदूरपश्चिम क्षेत्रको तराई भूभागमा बढी वर्षा भएको छ। त्यहाँ चाहिँ भारीदेखि धेरै भारी वर्षा पनि भएको छ। विशेष गरेर कञ्चनपुर एरिया, कैलाली क्षेत्र चाहिँ 175-144 मिलिमिटर वर्षा भएको अवस्था छ। अन्यत्र चाहिँ पहाड़ी भूभागमा मध्यमदेखि भारी वर्षा छ। त्यस्तै चाहिँ हाम्रो यो कपिलवस्तुमा 118 मिलिमिटरसम्म वर्षा भएको छ। अन्यत्र चाहिँ भलगतिको मध्यम वर्षा छ। त्यो भावनाले अब मनसुन चाहिँ देशभरि फैलिएको अवस्था छ। भएर त्यसै गरेर बेलुकाको समयमा चाहिँ वर्षा हुन सक्ने देखिन्छ। तर त्यस्तो ठुलो चाहिँ पहाडी भूभागमा लगातारको झरी अथवा त्यस्तो खालको चाहिँ ठ्याक्क देख्दैन। अब अर्को हप्ताबाट फेरि मनसुनले अझ अलिक केही सक्रिय हुन सक्छ।
1: यसैबीच आज एक घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा बढ़ी 8 मिलिमिटर वर्षा मापन भएको छ। काठमाण्डु सहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा हल्का वर्षा भइरहेको विभागले जनाएको छ। आगामी केही घण्टासम्म वर्षा जारी रहने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। उता वर्षा अघि तराईमा गर्मी भने कायम रहेको छ। आज दिउँसो वर्षाको वीरगंजमा सबैभन्दा बढ़ी 37.1 डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ। यसैबीच सुक्खा पहिरोका कारण अवरूद्ध भएको मुगलिङ नारायणगढ़ सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ। चितवनको जलबिरी क्षेत्रमा खसेको पहिरो डोजरको सहायताले हटाएपछि सड़क दुवैतर्फबाट सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। साझा खबरमा अब विदेशका खबर। रूसले युक्रेनको राजधानी किवमा रातभर व्यापक ड्रोन र मिसाइल आक्रमण गर्दा कम्तीमा 18 जनाको मृत्यु भएको छ, 90 जना घाइते भएका छन्। आक्रमणपछि भोलि किवमा शोक दिवस घोषणा गरिएको छ। आक्रमणमा एम्बुलेन्स सेवा केन्द्र, आवासीय भवन र अन्य नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। उद्धार टोलीले भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। अब खेल खबर। विश्वकप फुटबलको नकआउट चरणको खेलमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन्। यो खेल राति 12:45 अमेरिकामा हुनेछ। स्पेन समूह एचको विजेता र अस्ट्रिया समूह जेको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। यसैबीच फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान 4:45 पोर्चुगल र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुनेछ। पोर्चुगल समूह केको उपविजेता र क्रोएसिया समूह एलको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 9:45 स्विजरल्याण्ड र अल्जेरिया खेल्दैछन्। अहिलेसम्म 10 वटा टोली प्री क्वार्टर फाइनलमा पुगेका छन्।
5: राप्ती पुलको लम्बाई घटाइएको भन्दै स्थानीयवासी आक्रोशित।
6: पहिलेदेखि नदीको विभाग छुट्याएको छ, अब अर्को ड्याम यहाँ लगाइदियो भने त्यो नदीको बहाव कम भइहाल्छ। उता हाम्रो राप्ती सोनारीमा पनि डुबाउँछ, यता डुडोतिर पनि डुबाउनु हुन्छ। त्यो कारणले चाहिँ यदि पुल बनाउनुहुन्छ भने ठिक छ, पुल बनाउँदैन भने हामी ड्याम लगाउन दिन्न।
5: पुल पूरा लम्बाईमै बनाउन स्थानीयको माग। रिपोर्टसँगै लागू औषद ऐन समय सापेक्ष बनाउनु पर्ने माग बढ्दो। संवाद श्रृंखला, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
8: क्लासिक टेक को वाईफाई 6 राउटर नाम 1 घामन 1 शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि छोयो
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बाँकेको डुडुवा गाउँपालिका अन्तर्गत राप्ती नदीको सिदुनिया घाटमा निर्माणाधीन पुल पूरा लम्बाईमा निर्माण गर्न स्थानीयवासीले माग गरेका छन्। पुल अधूरो छाडेर बाँध मात्रै निर्माण गरिए आफ्ना नम्बरी जंगामा बाँध बनाउन नदिने उनीहरूले चेतावनी दिएका छन्।
10: बाँकेको डुडुवा गाउँपालिका स्थित राप्ती नदीको सिदनिया घाटमा निर्माणाधीन राप्ती पुलको लम्बाई घटाइएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। शुरूमा 1140 मिटर लामो पुल बनाउने योजना भए पनि अहिले 700 मिटर मात्रै निर्माण भइरहेकाले बाँकी भागमा पुलको सट्टा बाँध बनाउन खोजिएको उनीहरूको आरोप छ। निर्माण स्थलमै पत्रकार सम्मेलन गर्दै स्थानीय जनप्रतिनिधि र सरकारवालाले मूल डिजाइन अनुसार नै पूरा लम्बाईमै पुल निर्माण गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले पुल अधुरो छोडेर बाँध मात्रै निर्माण गरिए आफ्ना नम्बरी जग्गामा बाँध बनाउन नदिने चेतावनी समेत दिएका छन्।
6: पहिलेदेखि नदीको विवाद छुटाएछ, अब अर्को ड्याम यहाँ लगाइदियो भने त्यो नदीको बहाव कम भइहाल्छ, उता हाम्रो राप्ती सोनारीमा पनि डुबाउँछ, यता डुडुवातिर पनि डुबान हुन्छ। त्यो कारणले चाहिँ यदि पुल बनाउनुहुन्छ भने ठिक छ, पुल बनाउँदैन भने हामी ड्याम लगाउन दिन्न।
10: नेपालगंजलाई राप्ती सोनारी हुँदै पूर्व पश्चिम राजमार्गसँग जोड्ने वैकल्पिक सड़कका रूपमा यो पुलको महत्व बढ़दै गएको अवस्थामा पुलको लम्बाई घटाउनु उचित निर्णय नभएको उहाँको भनाइ छ।
11: त्यति बेलाको चाहिँ हुलाकी सड़कको कार्यालयले चाहिँ टिप्पणी गरेको चाहिँ 1140 मिटरको यो पुलको चाहिँ टिप्पणी उठाएको हो यहाँबाट। यो रोडलाई चाहिँ अहिले हुलाकी राजमार्गको रूपमा जोडिसकेपछि र यो सानो पुलले अहिले पनि 700 मिटरको पुलले चाहिँ यसलाई फ्याँक्न सक्दैन, किन हामीले यहाँ बाढी पटक पटक बाढी आउँदा हामीले प्रत्यक्ष रूपमा चाहिँ यसको अनुभूति गरेका छौँ।
10: स्थानीय वासीका अनुसार पुलको सट्टा बाँध निर्माण गरिए वर्षायाममा पानीको प्राकृतिक बहाव अवरूद्ध हुने, खेतीयोग्य जमिन डुबानमा पर्ने र डुडुवा तथा राप्ती सुनारी क्षेत्रमा बाढ़ीको जोखिम अझ बढ़ने स्थानीयहरू बताउँछन्।
12: एक त राप्तीले पुरा डुङ्गरी जग्गा काटेर त्यस्तै बनाइसक्यो, अब जस्तै ड्याम बाँधिन्छ भने त्यो गाउँ पनि ध्वस्त हुन्छ, पुरै गाउँ खतम हुन्छ।
10: राप्ती सुनारी गाउँपालिका छका वडाध्यक्ष लवराज खरेलले 2071 र 74 सालको विनाशकारी बाढ़ी स्मरण गर्दै दीर्घकालीन समाधानका लागि पूरा लम्बाईको पुल नै आवश्यक रहेको बताउनु भएको छ।
13: 71 र 74 को बाढ़ी हेरेका छौँ हामीले, ड्यामले गर्दाखेरि पानी थुनिएर खल्ला टपरी बस्तीमा ढलैया गुल्मीका बस्तीहरूमा काखमा बच्चा बोकेर निरही भएर बाबामाहरूले सम्पत्ति बगेको निरही भएर हेरिरहेको अवस्था छ। त्यो कहारी लाग्दो दृश्य आज पनि कुरा गर्दै गर्दा आँखामा झल्किन्छ। सम्बन्धित निकायले यहाँको जनताको आवाजलाई एकदमै आत्मसात गर्दै यो पुललाई 420 मिटर थप दिएदेखि हामी यो क्षेत्रकै यो भूगोलकै सबै वासीहरू आभारी हुन्थ्यौं।
10: करिब 3 वर्ष अघि शुरू भएको यो पुल निर्माण आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य छ। हाल करिब 1,19 करोड़ रूपियाँ लागतमा 700 मिटर पुल निर्माण भइरहेको छ, तर स्थानीय भने पुलको लम्बाई नबढ़ाइए समस्या समाधान नहुने र भविष्यमा बाढ़ी र डुबानको जोखिम झन बढ़ने अडानमा छन्। निशु जोशी, सीआईएन रेडियो कृष्णसार, नेपालगंज, बाँकी।
5: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। 50 वर्ष पुरानो लागू औषध ऐन संशोधनको माग बढ्दै
14: कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौं। तपाईहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै पारिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौ।
5: विज्ञको सुझाव समेट्दै संशोधन गरिने सांसदको प्रतिबद्धता। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-3553।
17: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाई सामुदायिक सूचना नेटवर्क CIGNले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
19: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा लागू औषध नियन्त्रण सम्बन्धी उपलब्ध कानून र कार्यान्वयनको अवस्था, सुधारका लागि विभिन्न संसदीय समिति र राजनैतिक दलमा आबद्ध सांसदहरूको प्रतिबद्धता तथा विचारबारे छलफल गर्दैछौ।
20: गृह मन्त्रालयको केन्द्रीय तथ्याङ्क विभागको पहलमा 2077 निकालेको तथ्याङ्क अनुसार नेपालमा कड़ा लागू औषध प्रयोगकर्ताको अनुमानित संख्या 130,432, जसमा पुरूष 121,692 अर्थात 93.7%, 8,732 अर्थात 6.7% महिला भएको भनेर यो तथ्याङ्क कुरा भयो। मनमा लागेको कुरा पनि हुन सक्छ र अथवा भोलिको संसद अथवा संसदीय समिति मार्फत यो कानूनलाई सच्याउने अथवा अझ समृद्ध बनाउने विषयमा यहाँहरूको प्रतिबद्धता सहित के छ त्यो मानिजहरूबाट अब हामी सुन्न सुरु गर्छौं।
21: म सुशीला ढकाल आचार्य झापा जिल्लाबाट 3 नम्बर क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय संसद।
14: कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौं। तपाईहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै पारिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौं।
20: यो कार्यक्रममा आएर यहाँ कुनै समयमा त्यो दलदलमा फसेर फेरि राम्रो अरूको लागि पनि अभियान चलाइराख्नु भएको छ, त्यो सबै कुरा सुन्दाखेरि हजुरको प्रतिबद्धता के हो? अब हजुरले
14: तपाईँहरूले जुन चलाउनु भएको छ मैले अघि नै भने त्यसमा चाहिँ म धेरै प्रभावित छु। त्यसमा तपाईँहरूका लागि सहयोग गर तपाईँहरूले कुनै ड्राफ्ट गरिरहेको छलफल फेरि पनि सानो छलफल अथवा सुझाव दिनुभयो भने कानून बनाउने ठाउँमा हात उठाएर मेरा सुन्ने समयमा पनि राख्नेछु। यति कुरा भन्दै म धेरै कुरा भन्दिनँ। यो महत्वपूर्ण छ, यो आवश्यकता छ। पानीलाई फिल्टर गरे जस्तै यो मानिस जीवनका लागि दुर्गति हो, निर्मूल गर्नका लागि हामी संसदमा केही साथीहरू सहित यसलाई मुद्दा उठाउन हामी तयार छौँ भन्ने दुईटा कुरा यहीँ टुङ्ग्याउँछ। धन्यवाद।
20: धन्यवाद। नजिकै मानिसजी हुनुहुन्छ उहाँको पनि।
22: मेरो नाम मनमाया विश्वकर्मा, म झापा क्षेत्र नम्बर 2 को प्रतिनिधित्व गर्छु। मेरो पार्टी चाहिँ नेपाली कंग्रेस हो। धेरै महत्वपूर्ण विषय छ, थुप्रै कानूनहरू यस्ता छन् जुन महत्वपूर्ण छ हाम्रो समाजको लागि, र कानूनी शिक्षाको अभाव पनि छ नेपालमा त रहेछ, र त्यसमा सरकारको दूरदर्शिता पनि रहेन रहेछ, त्यो पनि मैले थाहा पाएँ अहिले। अब यिनै विषयहरूमा मेरो भूमिकालाई म सशक्त बनाउनेछु, र मेरो चाहिँ कानूनले कस्तो किसिमले कानून निर्माण भयो भने हामीलाई सहजता हुन्छ समातिएका
20: छन्। यो कुरा चाहिँ
22: यो कुरा म सशक्त रूपमा उठाउनेछु र यो मलाई एकदमै गढेको विषय पनि हो। तपाईँहरूले दिनुभएको सल्लाह सुझावलाई जुन जुन समय मैले पाउँछु त्यो समयमा एकदम व्यापक उठाउँछु र म यसलाई मेन मुद्दा बनाउँछु, मेरो प्रतिबद्धता हो।
20: माननीय बलावती शर्मा,
23: सर्वप्रथम त कडा कानून भनेर भन्नुभएको छ, कानून त चाहियो नै, कानून बनाउनु पर्छ, र त्यो कानून बनाउनको लागि त्यो कानून समितिमा नै भएको हुनाले र यो सबै भोगेको हुनाले मैले कहाँ कहाँ के गर्नुपर्छ, तर कडा कानूनले मात्रै म अर्को के सहमति छु भने हुँदो रहेनछ। त्यसमा स्कूल लेभलदेखि करिकुलम जो अहिले बनाइराख्ने भन्नुभएको छ, यो पञ्चवर्षीय गुरु योजना त्यसमा के छ हामीले पनि हेरौँ, त्यसलाई चाहिँ कार्यान्वयन गर्नु पर्यो, र 50 वर्षको पुरानो कानूनलाई तुरन्तै संशोधन गरेर नयाँ कानून ल्याउनु पर्यो। पुनर्स्थापना गर्ने कुरा पनि एकदमै जरुरी रहेछ, र करिकुलमदेखि नै कोर्समा राखेर त्यसलाई चाहिँ यसो यो गर्नु हुँदैन हामीले भन्न त पर्यो, यो लागू औषध खाँदा यस्तो कानून छ, यस्तो हुन्छ, यस्तो हुन्छ भन्ने कुरा चाहिँ अवेरनेस प्रोग्राम चाहिँ सँगसँगै स्कूल लेभलदेखि नै लग्नुपर्छ। कडा कानूनले मात्र यो नियन्त्रण हुन्छ जस्तो मलाई लाग्दैन। हामी संसदमा भएको हुनाले यसलाई उठाउने कुरा, बोल्ने कुरा, त्यहाँ कानून बनाउने कुरा र सहयोग गर्ने कुरा, अब बिल त्यहाँ संसदमा आउँदाखेरि त्यसमा लागेर चाहिँ यसलाई अगाडि बढाउने कुरामा चाहिँ प्रतिबद्धता रहनेछ। हस्त धन्यवाद।
24: कार्यक्रम आयोजक सम्पूर्णमा फेरि धन्यवाद दिन चाहन्छु। म हरिना देवी कामी डडेलधुरा प्रतिनिधि सभा सदस्य। यो धेरै कुराहरूलाई आत्मसात गर्दै आगामी मैले गर्नुपर्ने संसदमा बोल्नुपर्ने कुराहरूमा अब यो नियन्त्रणका लागि हामीले कानून बन्यो तर कार्यान्वयन हुन सकेको छैन भन्ने विषयमा हामी पुगेका छौं। त्यसकारण यसका लागि हामीले बोल्ने कुराहरूमा यो सबै कुराहरूलाई मैले

0: सभापतिजीले धेरै त्यहाँ हाम्रो मान्यजी धेरै बोलिराख्नुहुन्छ, उहाँहरूले कति विचार गर्नुभएको छ। म दुईचोटि यो ड्राग अब्युजको बारेमा आई हेभ रेज्ड अलरेडी क्वेसन्स ट्वाइस,
1: दुईपटक कुरा उठाइसक्नु भयो
0: दुईचोटि। या यसको बारेमा फिल कस कसले गर्छ होला, एउटा डाक्टरले, एउटा परिवारले र जो रिहेबिलिटेसनसँग जोडिएको छ भनौँ न, नत्र अरू त अब यहाँहरू कुरा गर्नुहुन्छ होला होइन, बुझेर पढेर होइन कति कुरा यु क्यान फिल।
2: नमस्कार, म सरस्वती लामा धादिङबाट, म चाहिँ राप्रपाबाट चाहिँ प्रतिनिधित्व गर्छु। गाजर खेती, अहिले गाजर खेती गर्नुपर्छ भनेर व्यापक भइरहेछ कि है, गाजर खेती चाहिँ उद्योगसँग जोडिएको त छ, देशको अर्थतन्त्रसँग जोडिएको पनि छ, तर त्यसो भन्दैमा हामीले गाजर खेतीलाई चाहिँ प्रोत्साहन दिने होइन कि, त्यसलाई चाहिँ कन्ट्रोल गर्नलाई निकाय पहिला चाहिँ तयार हुनु पर्यो, के अरे आमदानी पनि हुन्छ, देशको लागि एकदमै राम्रो हो होइन, उद्योग धन्दा पनि चल्छ, त्यसको हरेक चिज हरेक जरादेखि लिएर बीजदेखि लिएर सबै चिजको अब धागो सागो सबै हुने सबै हुन्छ होइन, हामीले बिर्सिनु हुँदैन कि त्यो लागू पदार्थ हो, त्यसलाई चाहिँ सरकारी निकायबाट कसरी कन्ट्रोल गर्छ, सरकारी निकायबाट कन्ट्रोल गरेर त्यसलाई प्रोत्साहन दिनु चाहिँ ठिकै छ होइन, त्यतातिर चाहिँ सोचौं। तपाईँहरूले चाहिँ कानूनको तर्फबाट मात्रै हेर्नुहुन्छ, उहाँले अनुसन्धानको तर्फबाट मात्रै हेर्नुहोला होइन, कसैले के को तर्फबाट मात्रै हेर्नुहोला, तर हामीले पनि त्यसमा फेरि कस्तो खालको विचार गर्छौं भने हामीले गाउँघरमा आफ्नो समाजमा के चलिरहेछ होइन, त्यसलाई त्यो कानून ठ्याक्कै प्रयोग गर्दाखेरि त्यो बनाउँदाखेरि समाजलाई कस्तो असर पर्छ त्यसलाई पनि हामीले ध्यान दिएर हामी त्यहाँ सदनमा उठाउँछौँ, पूर्ण रूपले हामी चाहिँ यो लागू पदार्थ निर्मूल होस् भन्ने हामी चाहन्छौ कि, लागू पदार्थको त्यो सेवन गर्नु चाहिँ निर्मूलै होस् त्यही प्रतिबद्धता जाहेर गर्छ, हामी तपाईँहरूले बनाएर दिनुभएको चिज चाहिँ हामीले संसदमा हामी आवाज उठाउँछौ। धन्यवाद।
3: सम्वाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। कर्णालीमा यात्रुवाहक गाड़ी नदीमा खस्दा 10 जना भन्दा बढ़ी बेपत्ता, खोजी कार्य अझै जारी रहेको प्रहरीको भनाई छ। पहिरो हटेपछि मुगलिन नारायणगढ़ सड़क खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आज राति बागमती र गण्डकीका केही स्थानमा ठूलो पानी पर्ने मौसमविदको चेतावनी छ। अन्तरप्रदेश सार्वजनिक यातायातको भाड़ा आजदेखि 2% घटेको छ। राष्ट्रिय सदाचार र विज्ञापन नीति पनि स्वीकृत भएको छ भने गोर्खापत्र र सुरक्षण मुद्रण केन्द्रमा नयाँ नेतृत्व नियुक्त गरेको छ। विपक्षीको संसदमा विरोध कायमै छ। एकै दिन 3 महत्वपूर्ण विधेयक पारित भएको छ। बजेट विवादले मधेस प्रदेश सभा फेरि अवरूद्ध भएको छ। बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। र रूसको किबमा ड्रोन आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। विश्वकप फुटबलमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन्। भोलि पोर्चुगल र क्रोएसिया आमने सामने हुँदैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दरभाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हाम्रो सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व।

0: कार्यक्रम साझा आवाजको आज तेस्रो भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ़ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोर्याबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले रातिको ठिक 8 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: देखिएको छ। चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा मात्रै 1121 जना श्रमिकको मृत्यु भएको छ। गत आर्थिक वर्ष 2081-82 वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउनेको संख्या 1544 थियो। त्यसअघि आर्थिक वर्ष 2080-81 पनि 1492 जनाले र 79-80 1205 जनाले ज्यान गुमाएका थिए। पछिल्लो 3 वर्षको तथ्याङ्क हेर्दा संख्या बढ़दो क्रममा रहेको पाइएको छ। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार गत साउन 1 गतेदेखि जेठ 31 गतेसम्म वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएर विभिन्न कारणले नेपाल फर्केका बेला 299 जनाले ज्यान गुमाएका छन्। सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्समा 224 जना नेपाली कामदारको मृत्यु भएको छ। दोस्रोमा मलेसिया रहेको छ, त्यहाँ 178 जनाको मृत्यु भएको हो। तेस्रोमा साउदी अरबमा 155 जना, कतारमा 79 जना, कुवेतमा 61 जनाको मृत्यु भएको छ। त्यसै गरी रोमानियामा 21 जना, दक्षिण कोरियामा 15 जना, जापानमा 11 जना, क्रोएसियामा 10 जनाले ज्यान गुमाएका छन्। ओमान र बहराइनमा 18 जना, मौरिसस, मालदिव्स र साइप्रसमा 5-5 जना, माल्टामा 4 जना, मेसिडोनियामा र बुल्गेरियामा 2-2 जना नेपाली श्रमिकको मृत्यु भएको छ। कोलम्बिया, इटली, स्लोभेनिया, जोर्डन, क्यानाडा, ग्रीस र ब्रुनेईमा 1-1 जना श्रमिकको मृत्यु भएको तथ्याङ्क छ।
2: कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा खस्दा उद्धार कार्यमा कठिनाई भएको छ। नदीमा जलसतह बढ़ेको र गाड़ी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो। उहाँले उद्धारका सामग्री सहित जिल्ला स्थित नेपाल प्रहरी सशस्त्र प्रहरी बल माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेसका जनशक्तिले संयुक्त रूपमा खोज उद्धारको कार्य गरिरहेको थाहा संचार नेटवर्कलाई बताउनुभयो।
3: घटना 11:30 घटना हो, त्यहाँ हामी लगतै 15-20 मिनट पनि हाम्रो टोली पुगेर खोजी कार्य भइरहेछ। हजुर, सशस्त्र प्रहरीको गोताखोरको टोली पनि आइपुगेको छ। अब अहिलेसम्म त एकजनाको भेटिएको, के अरे गाडी पनि भेटिएको छैन। अब अरू
4: जुन मान्छे फेला पर्नु भएको छ उहाँको बारेमा थप खुलासा भयो,
3: भेरिफाई गर्दैछौँ सर।
4: त्यसमा चाहिँ अनुमानित कतिजना सवार यात्रु थिए भन्ने त्यस्तो केही जानकारी आयो कि बाँकी नै छ?
3: अब यकिन भइसकेको छैन, त्यही 5-6 जना कि भन्ने पनि बुझिएको छ। यकिन गर्न त अहिले पानी त परेको छैन, तर अब त्यो नदीको बाह चाहिँ ठूलो छ, त्यो अलिक छ कि भिड छ।
2: सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको गाड़ी आज बिहान दैलेखको चामुण्डा बिन्द्र सैनी नगरपालिका साथ साङ्गेत डाँडा स्थित कर्णाली नदीमा खसेको थियो। भौगोलिक अवस्था जटिल भएकाले घटनास्थलका बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
1: हाल देशभर मनसुनी वायुको प्रभाव परेको छ, जसका कारण सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई तथा पहाड़ी भूभागका केही स्थानमा वर्षा भइरहेको छ। लगातार एक नासले परिरहने झरी नभए पनि वर्षा हुने रोकिने क्रम चलिरहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकामा भएको वर्षाले सड़कहरूमा पानी भरिएको थियो। आगामी हप्तादेखि मनसुन अझ बढ़ी सक्रिय हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 6 घण्टामा देशका केही स्थानमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ। आज राति देशका सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद वरूण पौडेलले जानकारी दिनुभयो।
5: भारी वर्षा विशेष गरेर सुदूरपश्चिम क्षेत्रमा चाहिँ भारी वर्षा जस्तै भयो होइन, आज कपमा चाहिँ अब राति त्यस्तो भारी ठुलो भारी वर्षा छैन। यो अलिकति यो गण्डकी प्रदेश होइन, अनि त्यस्तै यो पश्चिममा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, त्यस्तै कर्णाली प्रदेशका एक स्थानमा चाहिँ भारी वर्षा हुन सक्छ। साथसाथै त्यसको चाहिँ सुदूरपश्चिम कुरामा चाहिँ भारी वर्षाको सम्भावना छ, बाँकी भागमा चाहिँ मध्यम वर्षाको देखिन्छ।
2: चितवनको इच्छा कामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतलाई निर्माण व्यवसायीले कुटपिट गरेका छन्। अधिकृत बस्नेतलाई गाउँपालिकाको कार्यकक्षभित्र प्रवेश गरी निर्माण व्यवसायी लालबहादुर तामाङ सहितका छ जनाको समूहले आज हातपात गरेका हुन्। घटनापछि सामान्य घाइते भएका प्रमुख प्रशासकीय अधिकृत बस्नेत इच्छा कामना आधारभूत अस्पतालमा भर्ना भई उपचार गराइएको प्रहरीले जानकारी दिएको छ। घटनामा संलग्न दुईजनालाई पक्राउ गरिनुका साथै अनुसन्धान प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।
6: उहाँमाथि आज कार्यकक्षमै चार पाँचजना मान्छे गएर दुर्व्यवहार गरेको जानकारी छ हामीलाई होइन। अनि त्यो गाडी नम्बर पनि एउटा खुलेको छ, त्यो गाडी सहित दुईजना मान्छे चाहिँ समातिएको छ। त्यो विषयमा थप कुराहरू अब अनुसन्धान भइरहेको छ। त्यो बीचमा के थियो कि पुरानो के रिसिप्ट थियो के थियो त्यो बुझ्ने काम भइरहेको छ।
2: गाउँपालिकाका कर्मचारीका अनुसार आक्रमणकारीहरूले खोलाबाट ढुङ्गा गिट्टी उत्खनन सम्बन्धी मुद्दामा गाउँपालिकाले अदालतबाट जितेको विषयलाई लिएर आक्रमण गरेका हुन्। हिजो जिल्ला अदालत चितवनमा मुद्दाको सुनवाई थियो। अदालतको फैसला गाउँपालिकाको पक्षमा आएपछि त्यसको रिसमा कुटपिट भएको गाउँपालिका स्रोतले दावी गरेको छ। प्रहरीले भने अनुसन्धान प्रक्रियामा रहेको जनाएको छ।
1: पेट्रोलियम पदार्थको मूल्य घटेको दुई दिनपछि यातायात व्यवस्था विभागले बल्ल अन्तर प्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारी साधनको भाड़ा दर घटाएको छ। विभागले आज सूचना निकालेर आजदेखि नै लागू हुने गरी 2% सार्वजनिक यातायात तथा मालवाहक सवारी साधनको भाड़ा घटाएको हो। विभागले पछिल्लो पटक भाड़ा दर समायोजन गर्दा भएको डिजेलको औसत मूल्य प्रति लिटर 235.83 रहेको थियो। हाल 193.83 कायम भएकाले स्वचालित प्रणाली अनुसार नयाँ भाड़ा समायोजन गरिएको हो। गत वैशाख 12 गतेको मन्त्री स्तरको निर्णय अनुसार सवारी साधनको भाड़ा 5% वृद्धि भएको थियो।
2: नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ। सर्वोच्च अदालतले पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरिदिएको हो। सर्वोच्चका न्यायाधीश द्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले पौडेलको हकमा उनकी श्रीमती दोमायाको रिट खारेज हुने फैसला सुनाएको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। प्रवक्ता कोइरालाले आदेशको लिखित प्रति आउन केही दिन लाग्ने बताउनु भएको छ। पौडेललाई राजनीतिक प्रतिशोधका आधारमा गैर कानूनी थुनामा राखिएको दावीसहित बन्दी प्रत्यक्षीकरण रिट दायर गरिएको हो। सर्वोच्चले रिट खारेज गरेपछि विभागलाई सम्पत्ति शुद्धिकरणमा छानबिन गर्न सहज भएको छ। पौडेल विरूद्ध विशेष अदालतबाट आज तेस्रो पटक 6 दिन म्याद थप भएको छ। हिजो सर्वोच्चले पौडेलसँग विवादमा जोड़िएको भनिएका व्यापारी दीपक भट्ट लगायतमाथि दायर सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाका कागजात झिकाउन आदेश दिएको थियो।
1: डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान 7 बजे भीमदत्त नगरपालिका 18 भण्डारीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा समातिएको हो। पक्राउ परेका भण्डारीलाई अदालतमा पेश गरिएको छ। फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरेर कारागार चलान गरिएको छ। जिल्ला अदालत कञ्चनपुरले 2082 साल चैतमा गाली गलौ सम्बन्धी मुद्दामा भण्डारीलाई 1 महिना 7 दिन कैद र 12,100 रूपियाँ जरिमानाको फैसला सुनाएको थियो। निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले भण्डारी विरूद्ध मुद्दा दायर गरेका थिए। 2075 साल साउन 10 गते साथीको घरमा पढ्न जान्छु भन्दै निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखु बारीमा मृत भेटिएकी थिइन्। यो प्रकरणका आरोपी अहिलेसम्म पनि पहिचान हुन सकेको छैन। नेपाल परिवेशमा संघ सरकारदेखि स्थानीय तहसम्म बजेट पारित गर्न ध्याउनमा लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ। कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षामा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्। यस्तो सूचना कर्जाको पुनर् संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ। सही सूचना सुरक्षित कर्जा वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
8: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
9: मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन भरको।
11: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
2: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रिया अन्तर्गत निर्माण भएको सिस्टम बारे सांसदहरूलाई जानकारी र साइबर सुरक्षा सम्बन्धी सचेतना दिने भएको छ। रासपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पीयूएलएसई आरएसपी नामक सिस्टम बारे प्रतिनिधि सभा सदस्यहरूलाई जानकारी दिने र साइबर सुरक्षा सम्बन्धी सचेतना समेत दिने गरी सभापति रवि लामिछानेको उपस्थितिमा संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक राखिएको हो। भोलि बिहान 10:30 बजे रासपा संसदीय दलको कार्यालयमा बैठक बस्ने सचेतक बुर्लाकोटीले जानकारी दिनुभयो।
1: संघ सरकारदेखि स्थानीय सरकारसम्म अहिले बजेट पारित गर्ने ध्याउन्नमा छन्। प्रतिनिधि सभाले पारित गरेर पठाएको बजेट शीर्षकमाथि राष्ट्रिय सभामा मन्त्रालयगत छलफल चलिरहेको छ। राष्ट्रिय सभाले पनि बजेट पारित गरेर फेरि प्रतिनिधि सभामा पठाउनेछ। आज बसेको प्रतिनिधि सभाको बैठकले भने 4 प्रतिस्थापन विधेयक पारित गरेको छ। सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 आज दफावार छलफल सकेर निर्णयार्थ प्रस्तुत गरिएको हो।
2: विपक्षी दलको अवरोधका कारण गण्डकी प्रदेश बाहेकका 6 प्रदेशमा आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफल प्रभावित बनिरहेको छ। गण्डकी प्रदेशमा भने बजेट असार 14 गते बहुमतले पारित भइसकेको छ। प्रदेशसभाका सूचना अधिकारी प्रभाकर घिमिरेका अनुसार बजेट निर्धारित प्रक्रिया अनुसार पारित गरिएको हो। कोशी प्रदेशसभामा असार 11 गते बजेटमाथिको सैद्धान्तिक छलफल सम्पन्न भए पनि विपक्षी दलको अवरोधका कारण मन्त्रालयगत छलफल शुरू हुन नसकेको प्रदेशसभा सचिव सुदर्शन खड्काले बताउनुभयो। कोशी प्रदेशसभाको बैठक भोलि बस्नेछ। मधेस प्रदेशसभामा पनि बजेट प्रस्तुत भएदेखि नै विपक्षी दलहरूले संशोधनको माग गर्दै बैठक अवरूद्ध गर्दै आएका छन्। प्रदेशसभाको आजको बैठक पनि अवरोधकै कारण अनिश्चितकालका लागि स्थगित भएको छ। यससँगै बजेटमाथिको औपचारिक छलफल समेत शुरू हुन सकेको छैन। बागमती प्रदेशमा भने नियमित कार्यसूची अनुसार मन्त्रालयगत छलफल जारी रहेको छ। प्रदेशसभा सचिव पूर्णबहादुर दर्जीका अनुसार भोलिको बैठकबाट बजेट पारित हुने सम्भावना छ। लुम्बिनी प्रदेशमा बजेट प्रस्तुत भए पनि दलहरूबीच सहमति जुट्न नसक्दा छलफल अघि बढ़न नसकेको सूचना अधिकारी कमला पोखरेल पौडेलले बताउनुभयो। उहाँका अनुसार छलफलका लागि असार 21 गते पुनः बैठक बोलाइएको छ। कर्णाली प्रदेशमा पनि विपक्षी दलको अवरोधका कारण आर्थिक विधेयकमाथिको छलफल रोकिएको छ। सुदूरपश्चिम प्रदेशमा भने बजेट प्रदेशसभामा टेबल समेत हुन नसकेको प्रदेशसभा सूचना अधिकारी युवराज जैसीले बताउनुभयो। जैसीका अनुसार 23 गते बजेट टेबल गर्ने कार्यसूची तय गरिएको छ। त्यसपछि सरकारको निर्णय अनुसार बजेटमाथिको प्रक्रिया अघि बढ़ाइनेछ। असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
1: प्रदेश सरकारहरूलाई बजेट पारित गर्न हम्मे हम्मे परेका बेला समयमै बजेट ल्याउन नसकेका स्थानीय तह कार्यवाहीको दायरामा परेका छन्। संघीय मन्त्रालयले 23 पालिकासँग 3 दिने स्पष्टीकरण नै सोधेपछि उनीहरू नैतिक संकटमा परेका छन्। हामीले यसअघि जनकपुर धाम र धनान उपमहानगर र रौतहट जिल्लाको गरूडा नगरपालिकाका जनप्रतिनिधिसँग बजेट ल्याउन नसकेको कारण सोधिसकेका छौं। आज हामीले सर्लाहीको हरिवन नगरपालिकाको तयारी बुझ्दा यही असार 28 गते बजेट पास ल्याउने र पास गर्ने तयारी छ। असार 10 मई नीति तथा कार्यक्रम पेश गरिसकेको यो पालिकाले यसपटकको बजेटमा सामुदायिक विद्यालयहरूका लागि विद्युतीय सवारी साधन किनेदेखि सब वाहनको व्यवस्थापनसम्मका कार्यक्रम समावेश गरेको छ। रेबिज नियन्त्रणका लागि भूसेहा कुकुरहरूको बन्ध्याकरण गर्ने अभियान गत वर्षदेखि नै शुरू गरेको यस पालिकाले उक्त कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने भएको छ। एन्टी रेबिज सुई लगाउने र बन्ध्याकरण गरेपछि रेबिज रोग र कुकुरको संख्या नियन्त्रणमा आउने नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले बताउनुभयो।
12: केही निरन्तरता छ, केही नयाँ छ। हामीले अर्को कुरा चाहिँ यो भुस्या कुकुरहरूको बन्ध्याकरण गर्ने थालेको छ, हामीले त्यसलाई पनि कन्टिन्यू गर्छौँ। हामी यस्तो सालबाट सुरु गरेको त्यसलाई कन्टिन्यू दिन्छ। रेबिज नियन्त्रण गर्ने ठुलो अचूक चिज रहेछ। हामी त्यो रेबिजको एन्टी रेबिजको इन्जेक्सन पनि लाउने, त्यसपछि थाई बन्ध्याकरण गरेपछि अरू थप बच्चा उत्पादन हुँदैन। त्यो त अहिले रेबिजको मान्छेको रेबिजको इन्जेक्सन लाउने मान्छेकै संख्या घटेको छ। अब रेबिज लागेर मर्नेकै संख्या घटेको।
1: नीतिगत कुरा नमिल्दा बजेट ल्याउनमा ढिलाइ गरेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले पनि यसअघिका अधुरा योजनालाई आगामी वर्षको बजेट मार्फत पूरा गर्ने जनाएको छ। यस वर्ष नगरपालिकामा हेल्दी सिटी नगरपालिका हेल्दी सिटीमा समेत परेकाले बजेटमा पनि यो विषयका कार्यक्रम समेटिने, बाल मैत्री र पोषण मैत्री नगर बनाउनका लागि विशेष पहल गर्ने र गर्ने गरी बजेटको व्यवस्था गरिएको नगर उप प्रमुख उमा प्रधानले जानकारी दिनुभयो।
13: र कृषिलाई र विशेष गरी शिक्षा जस्तोलाई अगाडि बढाउने र यो वर्ष हाम्रो मेलम्ची नगरपालिकामा चाहिँ हेल्दी सिटी पनि परेको कार्यक्रम पनि भएको हुनाले विशेष गरेर हेल्दी सिटीका विविध कार्यक्रम र बाल मैत्री पोषण मैत्री बनाउनको लागि विशेष पहलहरू भइरहेको छ बजेटमा।
1: स्वास्थ्य समस्याका कारण बजेट ल्याउन ढिलाइ भएको जनाएको महोत्तरीको जलेश्वर नगरपालिकाले असार 21 गते बजेट सार्वजनिक गर्ने जनाएको छ। स्वास्थ्य कृषि र दलित समुदायको उत्थानका क्षेत्रमा यसपटक बढ़ी केन्द्रित गरेर नयाँ बजेट थप गरिने योजना रहेको नगरपालिकाका प्रमुख सुरेश शाह सोनारले बताउनुभयो।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रबन्धक मनोज कुमार झा विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सेवा प्रवेश तथा बढ़ुवा लिएको आरोपमा आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार झाले सेवा प्रवेश गर्दा सन् 1998 मगध विश्वविद्यालय बोधगया भारतबाट प्राप्त बीएससी तहको नक्कली शैक्षिक योग्यताको मार्कशीट, इमिग्रेशन सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट र प्रोभिजनल सर्टिफिकेट पेश गरेका थिए। उनले 2064 सालमा ती नक्कली प्रमाणपत्रका आधारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रमुख सहायक केमिस्ट पदमा शुरू नियुक्ति लिएका थिए। पछि सोही झुट्टा कागजात पेश गरी सहायक प्रबन्धक सातौं तहमा बढ़ुवा भई ओहदा लाभ र सुविधा लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: Summer, some food, a can of back is bonus pound.
1: It's a cup and a dish full. Here's a bunch of pizza, what they hold.
0: भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिस होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। आजदेखि बर्दियाबाट जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा वितरण अभियान शुरू गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आजदेखि बर्दियाबाट जग्गा धनी प्रमाण पूर्जा वितरण अभियान शुरू गरेको हो। बर्दियाको बडैया ताल गाउँपालिका 4 का 29 जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लाल पूर्जा उपलब्ध गराइएको हो। भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानूनी रूपमा जग्गा धनी बनाउने सरकारको लक्ष्य अनुसार लाल पूर्जा वितरणलाई थप प्रभावकारी अघि बढ़ाइने भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।
3: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका 4,000 भन्दा बढ़ी प्रवेश पास, कर्मचारी सरूवा अवकाश, राजीनामा वा सेवा छाड़िसकेपछि पनि प्रणालीमा सक्रिय रहेको पाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थालाई थप सुदृढ़ बनाउन प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले ती पासहरूलाई अहिले निष्क्रिय बनाउने प्रक्रिया शुरू गरेको छ।
4: सरकारले शुक्लाफाटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन टोली गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले हालसम्म विभिन्न आयोगका सिफारिशहरूको अध्ययन गर्न 4 सदस्यीय समिति गठन गर्दै विस्थापित परिवारको समस्या सम्बोधन गर्न लाग्नु भएको हो। समितिलाई 1 महिनाभित्र विस्थापित परिवारहरूको उचित व्यवस्थापनका लागि समाधानको मार्गचित्र तयार गरी समस्या समाधानका उपाय सिफारिश गर्न भनिएको छ।
3: हिजो 44 अंकले बढ़ेको शेयर बजार परिसूचक निप्से आज थप 8 अंकले बढ़ेको छ। ब्याङ्किङ समूहको उच्च वृद्धिले समग्र शेयर बजारलाई बढ़ाएको छ। त्यससँगै निप्से परिसूचक 2661 बिन्दुमा कायम भएको छ। 7 कारोबार दिनसम्म लगातार घटेको बजारले हिजोदेखि वृद्धिको लय समातेको छ। आज कारोबार रकम पनि बढ़ेको छ। हिजो 3,86,00,00,000 कारोबार भएकोमा आज 4,11,00,00,000 रूपियाँको शेयर किनबेच भयो। यद्यपि आज धेरैजसो कम्पनीको मूल्य घटेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले पर्सियन खाड़ी र हर्मुज जलमार्गको सुरक्षा व्यवस्थापनमा अमेरिकी नेतृत्व स्वीकार्य नभएको स्पष्ट पारेको छ। क्षेत्रीय सुरक्षा बाह्य सैन्य गठबन्धनबाट नभई सम्बन्धित देशहरूले नै सुनिश्चित गर्नुपर्ने इरानले अडान दोहोर्याएको हो। इरानका कानूनी तथा अन्तर्राष्ट्रिय मामिला सम्बन्धी उपविदेश मन्त्री काजिम गरिबावादीले बहराइनमा सम्पन्न अमेरिकी नेतृत्वको क्षेत्रीय सुरक्षा सम्मेलनको आलोचना गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो। गरिबावादीले सामाजिक सञ्जाल एक्स मार्फत हर्मुज जलमार्ग इरानको सुरक्षा अवधारणा अन्तर्गत पर्ने उल्लेख गर्दै त्यसको व्यवस्थापन अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले निर्धारण गर्न नसक्ने बताउनुभयो। यसैबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले एक विज्ञप्तिमा अयातोल्लाह अली खामेनीको रगतको बदला लिने घोषणा गरेको छ। अयातोल्लाह अली खामेनीको रगतको बदला उनका हतियारहरूबाट लिने विज्ञप्तिमा भनिएको छ। इरानका सर्वोच्च नेता खामेनीको फेब्रुअरी 28, 2026 हत्या गरिएको थियो। यसै दिन अमेरिका र इजरायलले इरानमाथि पहिलो आक्रमण गरेका थिए। बीबीसी फारसीका अनुसार अली खामेनीको अन्त्येष्टि समारोह जुलाई 4-8 तेहरान कुम र मसहदमा आयोजना गरिनेछ।
2: विश्वकप फुटबल विशेष।
3: फिफा विश्वकप फुटबल अन्तर्गत नकआउट चरणमा आज स्पेन र अस्ट्रिया आमने सामने हुँदैछ। लस एन्जलस स्टेडियममा हुने दुई टोली बीचको खेल नेपाली समय अनुसार राति 12:45 शुरू हुनेछ। विश्वकपमा अहिलेसम्म स्पेनले 1 गोल पनि बिहोरेको छैन। समूह चरणका सबै खेलमा क्लीन सीट राख्ने टोलीमध्ये स्पेन र मेक्सिको मात्र रहेका छन्। उरुग्वे विरूद्धको पहिलो चरणको अन्तिम खेलमा दुई महत्वपूर्ण खेलाड़ी घाइते भएपछि स्पेनलाई टोली छनौटमा चुनौती थपिएको छ। अस्ट्रिया भने पूर्ण फिट टोलीसहित नकआउट चरणमा प्रवेश गरेको छ। समूह चरणमा स्पेनले पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेको थियो। त्यसपछि साउदी अरेबियामाथि 4-0 को सहज जित निकाल्दै अन्तिम खेलमा उरुग्वेलाई 1-0 हराएर समूह एसको विजेता बनेको थियो। अस्ट्रियाले भने पहिलो खेलमा जोर्डनलाई 3-1 हराए पनि दोस्रो खेलमा अर्जेन्टिनासँग 2-0 हार बेहोरेको थियो। अन्तिम खेलमा अल्जेरियासँग 3-3 बराबरी निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो। विश्वकपका रोचक प्रतिस्पर्धा सहित सहकर्मी दिनेश जोशी।
5: फिफा विश्वकप 2026 समूह चरण र नकआउट चरणको राउण्ड अफ 32 सनसनीपूर्ण प्रदर्शन गर्दै केप भर्डे, पाराग्वे, मोरक्को र क्यानाडा जस्ता टोलीले सबैभन्दा ठूलो सरप्राइज दिएका छन्। साना र कमजोर मानिएका राष्ट्रले बलियो मानिएका पूर्व विश्व विजेताहरूलाई स्तब्ध पार्दै यसपटकको विश्वकपमा नतिजा आफ्नो पोल्टामा पार्न सफल भएका छन्। विश्व चर्चित खेलाड़ीहरूले भरिएका र फिफा वरियताको निकै अगाडि रहेका टोलीलाई कड़ा टक्कर दिए पनि केही टोलीले भने हार बेहोर्न बाध्य बने। त्यसमध्येकै एक हो सेनेगल। सेनेगलले शुरूआती अग्रता जोगाउन नसक्दा बेल्जियमसँग नमिठो हार बेहोर्नु परेको थियो। अर्को निकै प्रतिस्पर्धात्मक खेलमा कंगोले इंग्ल्याण्डलाई कड़ा टक्कर दिँदा पाँच पटकको विश्व विजेता ब्राजिललाई एसियाली पावर हाउस जापानसँग जित निकाल्न हम्मे हम्मे परेको थियो। पेनाल्टीमा चुक्दा चार पटकको विश्व विजेता जर्मनी विश्वकपबाटै बाहिरिएको छ। नकआउट चरणमा पाराग्वेसँग पेनाल्टीमा पराजित हुँदा जर्मनी बाहिरिन पुगेको हो। फिफा वरियतामा 10 स्थानमा रहेको जर्मनी र 41 स्थानमा रहेको पाराग्वे बीचको यो नतिजालाई विश्वकप नकआउट चरणकै सबैभन्दा ठूलो हार मानिएको छ। हारसँगै जर्मनी जारी विश्वकपबाट बाहिरिने दोस्रो पूर्व विजेता बनेको हो। यस अघि नै उरुग्वे समूह चरणबाटै बाहिरिसकेको थियो। पाराग्वेले भने दोस्रो पटक विश्वकपमा नकआउट चरण को खेल जितेको हो। अण्डर डगको टोलीको रूपमा उदाएको केप भर्डे फिफा विश्वकपमा नकआउट चरणमा पुगेको छ। समूह चरणका तीनै खेलमा शानदार प्रदर्शन गरेको केप भर्डेले पहिलो सहभागितामै नकआउट चरणमा पुगेर चर्चा कमाएको हो। समूह चरणको पहिलो खेलमा विश्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोक्दै शानदार शुरूआत गरेको ब्लू सार्क टोलीले दोस्रो खेलमा दुई पटकको च्याम्पियन उरुग्वेलाई 2-2 बराबरीमा रोक्दै सनसनी मचाएको थियो। समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेको केप भर्डे अपराजित रहँदै नकआउट चरणमा पुगेको हो। केप भर्डेसँगै जारी विश्वकपमा डेब्यू गरेका कुराकाओ, जोर्डन र उज्बेकिस्तान भने समूह चरणबाट नै बाहिरिएका छन्। 3 आयोजक राष्ट्र अन्तिम 16 प्रवेश गरिसकेका छन्। अमेरिकाले 24 वर्षपछि विश्वकपको नकआउट चरणमा जीत निकालेको छ। यसअघि 2002 विश्वकपमा अमेरिका क्वार्टर फाइनलमा पुगेको थियो। त्यस यता दोस्रो चरणबाटै बाहिरिँदै आएको थियो। इक्वेडरमाथि जीत निकाल्दै मेक्सिको 40 वर्षपछि प्री क्वार्टर फाइनलमा पुगेको छ। दक्षिण अफ्रिकालाई 1-0 गोल अन्तरले हराउँदै सह आयोजक क्यानाडा पहिलो पटक फिफा विश्वकप फुटबलको अन्तिम 16 प्रवेश गरेको छ। विश्वकपको नाटकीय खेलमा मोरक्कोले नेदरल्याण्डसलाई पेनाल्टी सुटआउटमा 3-0 गोल अन्तरले पराजित गर्दै अन्तिम 16 आफ्नो स्थान सुरक्षित गरेको छ। निर्धारित 90 मिनट र अतिरिक्त समयमा खेल 1-1 बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो।
4: र महिला टी20 विश्वकप क्रिकेटको दोस्रो सेमी फाइनलमा आज इंग्ल्याण्ड र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति 11:15 लण्डनको ओभलमा शुरू हुनेछ। यी दुई टोली तेस्रो पटक सेमी फाइनलमा आमने सामने हुन लागेका हुन्। यस खेलको विजेताले फाइनलमा 6 पटकको च्याम्पियन अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिका अघिल्ला दुवै टी20 विश्वकपको फाइनलमा पनि पुगेको थियो। अर्कोतर्फ इंग्ल्याण्डले यसपटक समूह चरणका सबै खेल जितेर सेमी फाइनलमा पुगेको हो। दुवै टोलीले अहिलेसम्म 28 खेल खेलेका छन्। इंग्ल्याण्डले यीमध्ये 23 जितेको छ भने दक्षिण अफ्रिकाले केवल 4 खेल जितेको छ। एउटा खेल बराबरीमा सकिएको छ।
3: भर्खरै प्राप्त समाचार अनुसार नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्रेको छ। उच्च अदालत जनकपुरले हिजो हत्यामा 5 कैद सजाय सुनाइएका उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरेको उनीमाथि थमनवीको हत्या प्रकरणमा दोषी अदालतले ठहर गरेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: पछिल्लो 11 महिनामा वैदेशिक रोजगारीमा गएका 1121 श्रमिकको मृत्यु, यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा खस्ता, उद्धार कार्यमा कठिनाई,
3: ठेकेदारद्वारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट, गण्डकी बाहेक 6 प्रदेशमा बजेट पारित गर्न विपक्षीको अवरोध,
4: देशभर मनसुनी वायुको प्रभाव, आगामी हप्तादेखि मनसुन अझ बढ़ी सक्रिय हुने, आज राति 4 प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना,
3: होर्मुजमा अमेरिकी भूमिका प्रति इरानको आपत्ति, खामेनीको हत्याको बदला लिने चेतावनी,
4: र विश्वकप फुटबलमा आज स्पेन र अस्ट्रिया आमने सामने हुने, महिला T20 विश्वकपमा फाइनल प्रवेशका लागि आज इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पकेट लयो पहिरोले छैन खानी अन्न अन्न छैन भन्ने कुरा कता जानु भन्न बरु जन्म
1: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छाना मुनि किनमेल गर्न चाहनुहुन्छ यदि चाहनुहुन्छ भने आउनुहोस् मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट हामी कहाँ लत्ता कपडा खाद्य सामग्री खाना नास्ताका पसलहरू बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छाना मुनि उपलब्ध छ अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट मीन भवन नयाँ बानेश्वर काठमाडौँ
2: Gandaki College announced registration open for plus two computer science along with hotel management, business studies, management, humanities, education and law. Our feature outstanding both result, psychological, practical, social and academic environment. For more detail, Gandaki College, Maiti 16, Kathmandu. Phone 01496623598510183

0: सीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सरकारद्वारा भूमिहीन सुकुम्बासीलाई लाल पूर्जा बाँड्न शुरू, अबका योजनाबारे भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता भन्छन्।
1: निरन्तरता दिने हो 77 जिल्लामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी जुन क्याटेगोरीमा पर्नुहुन्छ सोही बमोजिम व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ।
0: सरकारी कागजातको मोबाइल स्क्यानमा किन गरिँदैछ कडाई?
2: बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि सामूहिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि त्यसलाई निरुत्साहित गर्नलाई रोकेको।
0: र कियेभमाथिको पछिल्लो रूसी हमलामा कम्तीमा 20 जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पपछि भग्नावशेषमा एक सातासम्म पुरिएका एक पुरूषको जीवितै उद्धार गरिएको छ। हर्नान गिल तटीय शहर काटिया लामार स्थित आफूले सुरक्षा गार्डका रूपमा काम गर्ने शपिङ सेन्टरको भग्नावशेष मुनि पुरिएका थिए। सोमबार उनी कहाँ छन् भन्ने पत्ता लागेपछि सात देशका उद्धार टोलीहरूले 24 घण्टा निरन्तर उद्धार अभियान चलाएका थिए। उद्धारका क्रममा उनलाई पानी उपलब्ध गराइएको थियो भने उद्धार कर्मीहरूले अस्थिर संरचनाबाट अत्यन्त सावधानीपूर्वक भग्नावशेष हटाउँदै धेरै घण्टाको प्रयासपछि सुरक्षित रूपमा उनलाई बाहिर निकालेका हुन्। भूकम्पमा हालसम्म करिब 2300 मानिसको मृत्यु भएको पुष्टि भएको छ। रूसले रातभरि गरेका ठूला आक्रमणहरूमा युक्रेनको राजधानी कियेभमा मृत्यु हुनेहरूको संख्या बढ़ेर कम्तीमा 20 पुगेको छ। युक्रेनको हवाई फौजका अनुसार रूसले गएराती युक्रेनमाथि करिब 500 ड्रोन र 74 क्षेप्यास्त्र प्रहार गरेको थियो। बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन्, त्यहाँ हामीले निरन्तरको आक्रमणका कारण भत्किएका आवासीय भवनहरूको भग्नावशेषमा मानिसहरू पुरिएको आशंकामा उद्धार कर्मीहरूले अझै खोजी कार्य जारी राखेको पायौं। त्यसमा एक किशोरी पनि छन्। बीबीसीकी सारा रेन्सफोर्डको भनाई। यसैबीच युरोपेली आयोगले आज रूसमाथि नयाँ प्रतिबन्धहरूको घोषणा गर्दैछ। ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टार्मरले दोस्रो विश्वयुद्ध पछिका दशकहरूमा जबरजस्ती गरिएका धर्मसन्तानका रूपमा दिइने फोर्स्ड एडप्सन घटनामा राज्यको भूमिकाका लागि औपचारिक रूपमा माफी मागेका छन्। अनुमानित 1,85,000 शिशुहरूलाई उनीहरूका आमाबाट अलग गरिएको थियो। विवाह नगरेका कारण हजारौं महिलालाई आफ्ना सन्तान त्याग्न दबाव दिइएको थियो। प्रधानमन्त्री स्टार्मरले संसदमा यो अभ्यासलाई उनकै शब्दमा इतिहासको एउटा कलंक भनेका छन्। भारत सरकारले व्हाट्सएपलाई प्रयोगकर्ताले फोन नम्बरको सट्टा छुट्टै युजर नेम प्रयोग गरेर च्याट गर्न सक्ने नयाँ सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ। सरकारले यस्तो सुविधाले अनलाइन ठगी र साइबर अपराध बढ़न सक्ने बताएको हो। भारतमा व्हाट्सएपका 85 करोड़ भन्दा बढ़ी प्रयोगकर्ता रहेका छन्। र थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रमा प्रहरीले 11 वर्षीय एक बालकले कसरी एउटा पिकअप ट्रक चलाएर सड़कमा हिँडिरहेका बौद्ध भिक्षुहरूको समूहलाई ठक्कर दियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। उक्त दुर्घटनामा 8 जना भिक्षुको मृत्यु भएको छ भने 20 जना भन्दा बढ़ी घाइते भएका छन्। बालकको उमेर आपराधिक जिम्मेवारी वहन गर्न पुगिसकेको छैन, तर उनका अभिभावकमाथि पर्याप्त निगरानी नगरेको आरोपमा मुद्दा चल्न सक्ने बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सरकारले भूमिहीन दलित र सुकुम्बासी परिवारलाई लाल पूर्जा वितरण गर्न शुरू गरेको अधिकारीहरूले जनाएका छन्। त्यसक्रममा आज बर्दियाका 29 सुकुम्बासी परिवारलाई पूर्जा दिइएको भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र वास्तोलाले बीबीसीलाई जानकारी दिए। उनका अनुसार साविकको भूमि आयोगमा दर्ता भएका निवेदनलाई हालको भूमि समस्या समाधान समितिले आवश्यक प्रक्रिया अघि बढ़ाएर लाल पूर्जा वितरण गर्न शुरू गरिएको हो। समितिमा भूमिहीन र दलितका करिब 3 लाख र अवस्थित बसोबासीका 9.5 लाख जति गरी 12.5 लाखको हाराहारीमा लाल पूर्जाको माग गर्दै निवेदनहरू परेका बताइएको छ। साथै छुटेकाहरूलाई समेट्ने गरी निवेदन दिन आह्वान गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्। हालै प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले असारको 3रो साताबाट लाल पूर्जा बाँड्न थालिने बताएकी थिइन्। यसै सन्दर्भमा हामीले उक्त मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टलाई टेलिफोन सम्पर्क गरी शुरूमा अब यो प्रक्रिया कसरी अघि अघि बढ्छ भनेर सोधेका छौँ।
1: नेपाल सरकारले गठन गरेको विगतका आयोगहरू र अहिलेको चाहिँ भूमि समस्या समाधान समिति मार्फत चाहिँ हामीले चाहिँ जे जति निवेदनहरू हाम्रो कलेक्सन भएको छ, झन्डै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी पर्नुहुन्छ र अहिले वर्तमान सरकारले भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखी काम अगाडि बढ्ने गरी लक्ष्य राखेको छ। अब यसलाई निरन्तरता दिने हो 77 जिल्लामा 753 पालिकामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी अब जुन क्याटेगोरीमा पर्नुहुन्छ सोही बमोजिम चाहिँ व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ।
0: तपाईँको आशय चाहिँ जुन 12.5 लाख जति अथवा त्योभन्दा बढी निवेदन परेका छन् जसमा चाहिँ अव्यवस्थित बसोबासीहरू पनि छन् उहाँहरूले क्रमशः दिन उचित लागेमा सरकारले ठानेमा अथवा त्यो मापदण्ड पूरा भएमा उहाँहरूले क्रमशः जग्गा धनी पूर्जा प्राप्त गर्दै जानुहुन्छ भन्ने हो?
1: हजुर हो। पहिलो चरणमा हामीले प्रत्येक निवेदनहरूलाई चाहिँ हामीले प्रमाणीकरण गर्छौँ र भूमिहीनको क्याटेगोरीमा प्रमाणीकरण भएका परिवारलाई चाहिँ सम्भव भएसम्म उहाँहरू बसोबास गरेकै स्थानमा नभए उपयुक्त स्थानमा खोज गरी उहाँहरूलाई जग्गा उपलब्ध गराइन्छ भने अब यसो बसोबासीहरूको केसमा चाहिँ कानूनले वर्जित गरेका ठाउँ बाहेक दिन मिल्ने भनिएका जग्गाहरूमा चाहिँ राजस्वली उहाँहरूको व्यवस्थापन गर्न सक्ने गरी कानूनी व्यवस्था छ, त्यो कामलाई अगाडि बढाइन्छ।
0: भट्टजी, तपाईँको हिसाबले चाहिँ जुन 12.5 लाख निवेदनहरू छन् ती सबै निवेदनहरूको छिनोफानो हुनको लागि कति समय लाग्ने देखिन्छ अहिले तपाईँहरूले गरिराख्नु भएको पहल अनुसार?
1: अहिलेको हाम्रो लक्ष्य 500 दिनको लागि हो अहिलेको लक्ष्य, तर अब कहिलेकाहीँ कतिपय जग्गाहरू चाहिँ कानूनी जटिलताको कारणले गर्दा लक्ष्य प्राप्ति गर्न सकिँदैन। तथापि अहिलेको हाम्रो अभियान चाहिँ वर्तमान सरकार गठन भएको 500 दिन भित्रै चाहिँ यी सबै आवेदनहरूको सम्बोधन गर्ने हाम्रो प्रयास हुन्छ।
0: अहिलेसम्म जति पनि पहलहरू भए ती चाहिँ अब असफल जस्ता अथवा अपूर्ण जस्ता देखिएका थिए, यो तपाईँले भने चाहिँ 500 दिनभित्र चाहिँ त्यो समाधान हुन्छ भन्ने आधार चाहिँ के त?
1: विगतमा हामीले चाहिँ जे जति कानूनी अडचनहरू अनुभव गरेका थियौँ ती अडचनहरू समाधान गर्ने प्रयास भइराखेको छ। त्यसै गरी अब यो प्रमाणीकरण लगायतको विषयमा अब अहिले हामीसँग यो हाम्रो जुन भू सूचना प्रणाली छ त्यो प्रणाली पनि पूर्ण रूपमा देशभर चाहिँ लागू भइसकेको अवस्था भएको हुनाले हामीलाई प्रमाणीकरण गर्न पनि सहज हुने अपेक्षा राखेका छौँ र यसबाट चाहिँ हामीले सोचेकै समयमा लक्ष्य प्राप्ति गर्छौँ भन्ने अहिलेको चाहिँ हाम्रो आशा छ।
0: अब अर्को चाहिँ एकातिर तपाईँहरूले समस्या समाधान गर्न खोजे जस्तो पनि देखिन्छ अथवा अहिलेको सरकारले त्यो पहल लिइराख्या जस्तो पनि देखिन्छ, तर अर्कातिर चाहिँ काठमाडौँका होल्डिङ सेन्टरहरूमा बसेका सुकुम्बासी परिवारहरूलाई त्यहाँबाट पनि बाहिर पठाउन खोजे जस्तो देखिन्छ, उहाँहरूको गुनासो पनि बाहिर आइराखेका देखिन्छ। यो सरकारको दुई थरीको व्यवहार चाहिँ किन अहिले कि यी दुईटा अलग अलग कुरा हुन्?
1: अब यस्तो छ, उहाँहरूको व्यवस्थापनको लागि अब यहाँले पक्कै पनि सञ्चार माध्यमबाट जानकारी पाइसक्नु भएको होला, उहाँहरूको व्यवस्थापनका लागि पनि निश्चित उहाँहरूलाई सहयोग रकम उपलब्ध गराउने गरी काम भइराखेको छ र उहाँहरूलाई तुरन्तै प्राथमिकता साथ सम्बन्धित ठाउँमा चाहिँ जग्गा उपलब्ध गराउने गरी पनि काम भइराखेको छ। काठमाडौँ उपत्यकाहरूमा यो हाम्रो साबिकको शहरी विकास मन्त्रालय मार्फत चाहिँ व्यवस्थापनको काम अगाडि बढिराखेको छ र पछि जग्गा उपलब्ध गराउने कुरालाई चाहिँ नि क्रमशः चाहिँ यसलाई प्राथमिकता साथ अगाडि बढाइन्छ।
0: तपाईँले केही कानूनी चुनौतीहरू छन् तिनीहरूलाई पनि चिर्न खोजिएको छ भनेर भन्नुभयो, अनि कतिपय चाहिँ अब यो प्रमाणीकरण लगायतका मापदण्डमा पर्ने हो कि होइन भनेर छुट्याउने विधिमा पनि अलिकति लामो प्रक्रिया लागेको जस्तो देखिन्छ। यी बाहेक चाहिँ के चुनौतीहरू तपाईँहरूले सामना गरिराख्नु भएको छ यो समाधानको तर्फ?
1: विगतको भन्दा हामीले अलिकति यो समयावधिलाई घटाएका छौँ। अब हाम्रो चुनौती भनेको चाहिँ कतिपय यो अव्यवस्थित बसोबासीहरू चाहिँ कानूनले वर्जित गरेका जग्गाहरूमा पनि उहाँहरूको अव्यवस्थित बसोबास छ, त्यस्ता ठाउँमा अब जग्गा दिन नसकिने अवस्था हुन सक्छ। त्यसैले तिनै चुनौतीहरू हुन्। अब यो काम गर्दै जाँदाखेरि उहाँहरूको बसाइको प्रकृति, अब हामीले चाहिँ पहिला उहाँहरू अव्यवस्थित बसोबासी अथवा कुन क्याटेगोरीमा निवेदन दिनुभएको छ त्यो अनुसार प्रमाणीकरण गरेर अनि बल्ल उहाँहरू प्रमाणीकरण भइसके पश्चात उहाँहरू अहिले चाहिँ कहाँ बसिराख्नु भएको छ त्यो ठाउँमा हामी नाप जाँच गर्छौँ। त्यसपछि चाहिँ अब यो हाम्रो भूमि सम्बन्धी ऐनले चाहिँ यो ठाउँमा जग्गा दिन मिल्ने यस्तोमा नमिल्ने भनेर चाहिँ उल्लेख गरेको छ, त्यो अनुसारको चाहिँ जग्गा दिन नमिल्ने भन्ने लेखिएको उल्लेख भएको ठाउँमा छ भने त्यस्तो ठाउँमा केही चुनौतीहरू देखा पर्न सक्छन् भन्ने अहिलेको आकलन हो।
0: भनेको विगतको पहलको तुलनामा अहिलेको पहलले दीर्घकालीन समाधान दिन्छ भन्ने तपाईँको तर्क?
1: हाम्रो प्रयास चाहिँ दीर्घकालीन समाधान नै गर्ने गरी अगाडि बढ्ने नै छ अहिले।
0: उनी थिए भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्ट। अब अर्को प्रसंग, कतिपय सरकारी कागजात सार्वजनिक रूपमा बाहिरिएको पाइएपछि तीनै तहका सरकारलाई मोबाइल एप प्रयोग गरेर सरकारी कामकाजका आधिकारिक कागजात स्क्यान नगर्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यसबारे कार्यालयको सूचना प्रविधि शाखाले हिजो एक परिपत्र जारी गरेको थियो। डिजिटल सुरक्षा र तथ्याङ्कको गोपनीयता सुनिश्चित गर्ने उद्देश्यले कड़ाई गर्न खोजिएको अधिकारीहरूले बताएका छन्। एक रिपोर्ट। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार आधिकारिक रूपमा सार्वजनिक नगरिएका केही सरकारी कागजात सामाजिक सञ्जालमा अपलोड भएको पाइएपछि यस्तो निर्देशन जारी गर्नु परेको हो। सरकारीका आधिकारिक कागजात स्क्यान नगर्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यसबारे कार्यालयको सूचना प्रविधि शाखाले हिजो एक परिपत्र जारी गरेको थियो।

0: हुने गरेका छन्। राज्यका नीतिगत निर्णय, गोप्य टिप्पणी तथा अन्य संवेदनशील दस्तावेज डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका दृष्टिले गम्भीर चुनौती भएको उक्त कार्यालयको ठम्याइ छ। खास गरी कतिपय निशुल्क एपहरूले चुनौती बढ़ाएका प्रवक्ता अरियालले बताए।
1: सबै एप्सहरूमा होइन, पेड वर्जनमा होइन, अरू एप्सहरूमा हेर्दै जाँदाखेरि कतिपय अब बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि, चिठी पत्रहरू पनि सामाजिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि कहीँ कतै कुनै त्यस्ता पी एप्सहरूको प्रयोगले गर्दाखेरि त्यसको कारणले आयो कि भन्ने छ। त्यो भएको कारणले हामीले त्यसलाई चाहिँ अब निरुत्साहित गर्नलाई रोकेको।
0: मोबाइलमा सहजै डाउनलोड गर्न सकिने कतिपय निशुल्क स्क्यानिङ एप प्रयोग गर्दा स्क्यान गरिएका कागजात अनधिकृत व्यक्ति वा समूहको पहुँचमा पुग्ने जोखिम रहने साइबर सुरक्षा मामिलाका जानकारहरू बताउँछन्। साइबर सुरक्षा विज्ञ सन्तोष शर्मा यस्ता एपको प्रयोग निरुत्साहित गर्नु सकारात्मक कदम भए पनि त्यसको सुरक्षित विकल्प समेत उपलब्ध गराउनु अझ प्रभावकारी हुने बताउँछन्।
2: गरेकै राम्रो, आजकल फेरि गाह्रो पनि छैन एआईले गर्दाखेरि चाहिँ एउटा कुनै बनाइदिएर गभर्मेन्ट एप्रुभ टुलहरू बनाइदियो भने बेस्ट हुन सक्छ। आफ्नै लोकल मोडल अथवा पेड सर्भिसहरू युज गर्यो भने त्यो त्यही नै बस्छ नि त, डाटा बाहिर नजाने प्रोभिजन पनि गर्न सकिन्छ, तर त्यो मोस्टली पेडमा मात्र पोसिबल छ। सेयरमा चाहिँ त्यति धेरै सेक्युरिटी प्रोभिजन हुँदैन, जसले पनि लिङ्क पायो भने हेर्न मिल्ने चाहिँ हुन सक्छ।
0: यद्यपि सरकारले निशुल्क स्क्यानिङ एपलाई प्रतिस्थापन गर्नु छुट्टै आधिकारिक एप भने विकास गरेको छैन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता अरियाल भन्छन्,
1: विकल्प भनेको हामीले जस्तै अरू मल्टिफंक्सन प्रिन्टरहरूमा त्यो अभाइलेबल छँदैछ होइन, अथवा मोबाइलमै पनि त्यसलाई कुनै एप्सबाट स्क्यानिङ गर्नुको सट्टा मोबाइलमा फोटो खिचेर त्यसलाई चाहिँ पीडीएफमा रूपान्तरण गरेर गर्न सकिन्छ।
0: प्रधानमन्त्रीको कार्यालयले उक्त निर्देशनलाई प्राविधिक सजगता मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्न पनि भनेको छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, रूसी सेनाले गएराती युक्रेनको राजधानी किएवमा गरेको ठूलो स्तरको ड्रोन तथा क्षेप्यास्त्र हमलाका कारण कम्तीमा 20 जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। यो हमलालाई किएवका मेयरले युक्रेनी राजधानीमा भएको सबैभन्दा ठूलो भनी व्याख्या गरेका छन्। मस्कोले रूसी पूर्वाधारमा भएको आक्रमणको बदला स्वरूप आफ्नो सेनाले सैन्य केन्द्रहरूमा प्रहार गरेको बताएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
3: किएव शहरका मेयर भिटाली क्लिचकोले हमलामा लगभग 90 जना घाइते भएका बताएका छन्। उनले हमलाबाट प्रभावित भएका ठाउँहरू मध्ये एउटा एम्बुलेन्स केन्द्र पनि रहेको बताए। उनले शुक्रबार शोक मनाउने घोषणा गरेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टापछि नै शहरभरि भएका हमलाहरूले भवनहरू हल्लाएपछि वरपरका धेरै बस्तीहरू खाली गराइएको थियो। हताहत हुनेहरूमा ठूलो संख्यामा बालबालिकाहरू पनि रहेको किएवको सैन्य प्रशासनका प्रमुखले बताएका छन्। उनकै शब्दमा शत्रुले फेरि पनि जानाजान आवासीय क्षेत्रहरूलाई निशाना बनाएको र गैर सैनिकहरूको ज्यान लिइरहेको बताएका छन्। रूसको रक्षा मन्त्रालयले आफूहरूले हालैको युक्रेनी हमलाको जवाफमा ऊर्जा उत्पादन केन्द्रहरूलाई निशाना बनाएको दावी गरेको छ। अमेरिकाबाट प्रत्यक्ष सैन्य सहायता लगभग बन्द भइसकेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र स्वदेशमै उत्पादन गर्न अनुमति दिन वाशिङटनसँग आग्रह गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
5: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
4: इट्स 9 PM

मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै समक्षमा हुनेछौं।

नयाँपन, नयाँ उत्साह, नयाँ विचार, नयाँ पाइला र नयाँ सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुतिमा

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
2: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
3: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 MHz सहकार्यमा कुष्म नगरपालिका पर्वत।
5: एकछिन कल्पना गर्नुहोस् त, दुईवटा परिवार एउटा कोठामा चिया पिउँदै गफ गरिरहेका छन्।
6: एउटा सामान्य पारिवारिक जमघट जस्तै
5: हो, ठ्याक्कै। उनीहरू बीच कुनै पैसाको लेनदेन भएको छैन, कसैले कसैलाई धम्काएको पनि छैन, अनि कसैलाई शारीरिक चोट पनि पुगेको छैन नि। उनीहरूले भर्खरै एउटा कुरामा सहमति मात्र जनाएका छन् कि विवाहपछि बेहुला पक्षले केही सुन र नगद उपहारको रूपमा लिनेछ।
6: सुन्दा त यो हाम्रो समाजमा हुने एकदमै सामान्य पारिवारिक छलफल जस्तो लाग्छ नि, होइन र?
5: हो नि, तर अचम्मको कुरा के छ भने, नेपालको कानून अनुसार त्यो चियाको टेबलमा बसेर सहमति जनाउने व्यक्तिहरू त्यही बिन्दुबाट अपराधी ठहरिन्छन्।
6: बाफ्रे, मंजूरी गर्दा पनि?
5: लेनदेन नहुँदै। आज हामी रेडियो दिदी बहिनी, कुष्मा नगरपालिका र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त कानूनी जानकारीका स्रोतहरूमा आधारित रहेर यस्तै गहिरा विषयहरूको यो गहन छलफलमा चिरफार गर्दैछौ।
6: यो साँच्चै नै एउटा शक्तिशाली कानूनी अवधारणा हो क्या। अपराध भइसकेपछि सजाय दिनु त छँदैछ, तर अपराध हुनुभन्दा अगाडिको मानसिकतालाई नै अपराध मानेर रोक्न खोज्नु यो कानूनको एकदमै गहिरो पाटो हो। दाइजोको हकमा कानूनले सलाई कोरिसकेपछि आगो निभाउने होइन कि सलाई बोक्न नै प्रतिबन्ध लगाएको छ भन्न सकिन्छ नि।
5: एकदम सही कुरा, अनि यही कुराले मलाई हाम्रा आजका स्रोत सामग्रीहरूप्रति एकदमै आकर्षित गर्यो क्या। हामी प्राय कानून भन्नासाथ खै लामा र निरस दफाहरूको सूची मात्र सम्झिन्छौ नि त,
6: सुन्दै बोर लाग्ने खालको।
5: तर यसलाई अर्कै तरिकाले पनि हेर्न सकिन्छ। जस्तै कुनै पनि देशको संविधान भनेको एउटा घरको बलियो जग जस्तै हो। तर जग जति नै बलियो भए पनि त्यसले मात्र आधी बिहारीबाट त बचाउँदैन,
6: माथि केही त चाहियो नि।
5: हो, मुलुकी अपराध संहिता र घरेलु हिंसा ऐन जस्ता कानूनहरू चाहिँ त्यो घरका पर्खाल र छाना हुन् क्या, जसले वास्तविक रूपमा समाजका आधी बिहारी र दुर्व्यवहारबाट मानिसलाई जोगाउँछन्।
6: त्यो जग र छानाको उपमा एकदम सान्दर्भिक लाग्यो मलाई, किनभने हामीले जतिसुकै राम्रा पर्खालहरू बनाए पनि यदि जग नै कमजोर छ भने त त्यो घर टिक्दैन नि त।
5: हो नि,
6: नेपालको सन्दर्भमा त्यो जग भनेको संविधानको धारा 18 र धारा 38 हो।
5: त्यही नै मलाई अलिकति अलमल हुन्छ क्या। हामी अक्सर समानताको हकको कुरा गर्छौं, धारा 18 समानताको कुरा गर्छ भन्ने त पढियो, तर समाज त व्यवहारमा एकदमै असमान छ नि।
6: त्यो त हो,
5: महिला र पुरूष बीचको शक्ति सन्तुलन, आर्थिक अवस्था, सामाजिक हैसियत, यी सबै कुरा यति फरक छन् कि एउटा कागजमा सबै समान हुन् भनेर लेख्दैमा त्यो कसरी लागू हुन्छ र?
6: कानून निर्माताहरूलाई पनि यो कुरा के अरे राम्ररी नै थाहा थियो कि समाज असमान छ, त्यसैले धारा 18 समानताको हक सुनिश्चित गर्दा गर्दै एउटा असाधारण व्यवस्था गरेको छ नि।
5: कस्तो व्यवस्था?
6: लिंगका आधारमा भेदभाव गर्न नपाइने स्पष्ट व्यवस्था त छँदैछ, तर सँगसँगै यसले सकारात्मक विभेद अर्थात पोजिटिभ डिस्क्रिमिनेशनको लागि विशेष व्यवस्था गर्न सकिने बाटो पनि खुला राखेको छ क्या।
5: ए हजुर,
6: ऐतिहासिक रूपमै पछाडि तारिएका वर्ग विशेष गरी महिलाहरूको लागि राज्यले विशेष कानून वा सुविधा बनाउन सक्छ भन्ने यसको मर्म हो।
5: एकैछिन है, म यहाँ अलिकति रोकिन चाहन्छु। यो सकारात्मक विभेद भन्ने शब्द नै आफैमा अलि विरोधाभासपूर्ण लाग्दैन र?
6: सुन्दा त्यस्तै लाग्छ।
5: धेरै मानिसहरूको तर्क के हुन्छ भने, समानता भनेको त सबैलाई एउटै तराजुमा राख्नु हो, सबैलाई एउटै नियम लगाउनु हो नि त, अनि फेरि कसैलाई विशेष सुविधा दिनु अर्थात विभेद गर्नु कसरी समानताको बाटो हुन सक्छ?
6: बाहिरबाट हेर्दा यो साँच्चै विरोधावास जस्तो लाग्न सक्छ, तर यसलाई खै एउटा दौड़ प्रतियोगिताको रूपमा हेरौं न।
5: दौड़ प्रतियोगिता
6: मानौ, एउटा ट्र्याकमा दुईजना धावक छन्। एकजना एकदम स्वस्थ छ र उसले महिनौदेखि तालिम लिएको छ, अर्को धावकको चाहिँ खुट्टामा चोट लागेको छ र उसलाई भारी पनि बोकाइएको छ।
5: बाफ्रे,
6: अब समानताको नाममा दुवैलाई एउटै शुरूवाती रेखाबाट दौड़ाउनु र एउटै नियम लगाउनु न्याय हो त? पक्कै होइन नि।
5: अह, त्यो त सिधै अन्याय भइहाल्यो नि। चोट लागेको मान्छे त सुरुमै हार्छ।
6: हो, ऐतिहासिक, सामाजिक र सांस्कृतिक रूपमा महिलाहरूलाई त्यही भारी बोकाइएको छ क्या। उनीहरूलाई शिक्षा, सम्पत्ति र निर्णय प्रक्रियाबाट सयौं वर्षसम्म टाढा राखियो नि त।
5: एकदम सही कुरा।
6: त्यसैले अहिले आएर अचानक ल अब सबै समान छौ, सँगै दौड भन्नु वास्तविक समानता होइन। त्यो भारी बिसाउन र त्यो चोट निको पार्न राज्यले जुन विशेष अवसर र आरक्षण दिन्छ त्यसैलाई सकारात्मक विभेद भनिन्छ।
5: ए, भनेपछि यो समानताको विरूद्धमा छैन?
6: बिल्कुल छैन, यो समानताको विरूद्धमा होइन, बरु समानतामा पुग्ने एउटा पुल हो क्या।
5: कस्तो राम्रो कुरा। भनेपछि समानता भनेको सबैलाई एउटै व्यवहार गर्नु मात्र होइन रहेछ, आवश्यकता अनुसारको व्यवहार गरेर सबैलाई एउटै स्तरमा पुर्याउनु पो हो त।
6: ठ्याक्कै।
5: यो कुराले धारा 38 बुझ्न अझ सजिलो बनायो मलाई। धारा 38 महिलाको हकको कुरा गरिएको छ र त्यहाँ एउटा लाइन छ जसले मेरो ध्यान एकदमै तान्यो।
6: कुन चाहिँ लाइन?
5: त्यसमा स्पष्ट भनिएको छ कि धार्मिक, सामाजिक, सांस्कृतिक वा परम्पराको नाममा कुनै पनि प्रकारको शारीरिक, मानसिक, यौनजन्य वा मनोवैज्ञानिक हिंसा गर्न पाइने छैन।
6: यो व्यवस्था दक्षिण एसियाटिक सन्दर्भमा एउटा क्रान्तिकारी कदम मानिन्छ नि, किनभने हाम्रो समाजमा हुने धेरैजसो हिंसाहरू त अपराधको रूपमा होइन संस्कार वा परम्पराको आवरणमा आउँछन् क्या।
5: हो नि, हाम्रो त चलनै यस्तै हो वा धर्मले यस्तै भन्छ भन्ने कुरा हामीले कति सुनेका छौं, होइन र?
6: एकदम। छाउपडीदेखि लिएर बोक्सी प्रथा र दाइजोसम्मका कुराहरूलाई हिजोसम्म समाजले परम्पराकै नाम दिन्थ्यो। घरभित्र बुहारीलाई दिइने मानसिक यातनालाई संस्कार सिकाएको भनिन्थ्यो। तर संविधानले नै तिम्रो धर्म वा तिम्रो परम्पराले मानव अधिकार हनन गर्न पाउँदैन भनेर एउटा स्पष्ट रेखा कोरिदिएको छ। धर्मभन्दा माथि मानिसको ज्यान र सम्मान हुन्छ भन्ने कुरालाई यसले स्थापित गरेको छ।
5: यो त भयो संविधानको जगको कुरा। तर अघि मैले भने जस्तै जगले मात्र त पानी छेक्दैन, एउटा दफाले मात्र घरभित्र भइरहेको हिंसालाई तत्काल कसरी रोक्छ त?
6: यो राम्रो प्रश्न हो।
5: जब ढोका बन्द हुन्छ र त्यहाँभित्र आर्थिक वा मानसिक यातना शुरू हुन्छ, तब यो समानता र हकका कुराहरू कसरी व्यवहारमा लागू हुन्छन्? कानूनले यस्ता अपराधलाई चाहिँ कसरी हेर्छ नि?
6: त्यही नै हामी मुलुकी अपराध संहिता र घरेलु हिंसा ऐनभित्र प्रवेश गर्छौं क्या। बन्द ढोकाभित्र हुने अपराधलाई कानूनले अत्यन्तै सूक्ष्म रूपले परिभाषित गरेको छ।
5: जस्तै
6: घरेलु हिंसा भन्नाले केवल कुटपिट वा शारीरिक चोटलाई मात्र मानिँदैन। यदि कसैले घरभित्र मानसिक तनाव दिन्छ, अपशब्द प्रयोग गर्छ वा सबैभन्दा महत्वपूर्ण कुरा आर्थिक रूपमा यातना दिन्छ भने त्यो पनि घरेलु हिंसा हो।
5: साच्चै आर्थिक यातनालाई पनि कानूनले घरेलु हिंसा मान्ने कुरा निकै रोचक छ नि। यसको मतलब कसैले कमाएको पैसा खोस्नु वा खाना लाउन नदिनु पनि कुटपिट सरहकै अपराध हो?
6: बिल्कुल हो, र यसको सजायको व्यवस्था पनि स्पष्ट छ नि त। यस्तो कसुर गर्नेलाई 3,000-25,000 रुपियाँसम्म जरिवाना वा 6 महिनासम्म कैद वा दुवै हुन सक्ने व्यवस्था छ। अझ यसमा उद्योग गर्ने अर्थात हिंसाको प्रयास मात्र गर्ने वा हिंसा गर्न मदत गर्ने व्यक्तिलाई पनि मुख्य अपराधीले पाउने सजायको आधा सजाय हुन्छ।
5: ए, त्यो पनि छ। तर यी सबै व्यवस्थाहरू मध्ये मलाई सबैभन्दा अनौठो लागेको एउटा नियम छ है। हाम्रा स्रोतहरूका अनुसार यदि घरेलु हिंसा गर्ने व्यक्तिले कुनै सार्वजनिक पद धारण गरेको छ भने
6: त्यो विशेष व्यवस्था,
5: मानौ कोही वडा अध्यक्ष हो, कुनै विद्यालयको शिक्षक हो, प्रहरी हो वा सरकारी कर्मचारी हो भने उसलाई थप 10% सजाय हुन्छ नि। म त यो व्यवस्था देखेर केही बेर घोरिए क्या। यो त एउटा वडा अध्यक्ष र एउटा सामान्य नागरिकलाई एउटै अपराधमा फरक फरक सजाय दिए जस्तो भएन र?
6: सुन्दा त्यस्तै लाग्छ, तर यसको पछाडिको कानूनी दर्शन धेरै गहिरो छ नि। राज्यले कुनै पनि व्यक्तिलाई सार्वजनिक पद दिँदा उसलाई एउटा विशेष विश्वास पनि सुम्पेको हुन्छ क्या। समाजले त्यो व्यक्तिलाई आदर गर्छ र कानूनको पालना गराउने अपेक्षा गर्छ।
5: ए, भनेपछि यो केवल हिंसा मात्र भएन, मलाई त यो सुन्दा कस्तो लाग्यो भने कानूनले उनीहरूमाथि एउटा विश्वासघातको कर जस्तै लगाइरहेको छ क्या।
6: हो, ठ्याक्कै।
5: जस्तै तपाईँसँग समाजको विश्वास थियो, तपाईँले त्यो भत्काउनु भयो, त्यसैले अब तपाईँले सामान्य नागरिक भन्दा बढी मूल्य चुकाउनु पर्छ, मेरो मतलब एउटा ब्रिच अफ ट्रस्ट ट्याक्स जस्तो।
6: एकदम सठिक विश्लेषण। जो व्यक्ति समाजलाई बाटो देखाउने कुर्सीमा बसेको छ उसैले कानूनको उल्लंघन गर्नु भनेको त दोहोरो अपराध हो नि।
5: हो नि।
6: एउटा त उसले घरभित्रको व्यक्तिमाथि हिंसा गर्यो र अर्को उसले पद शक्ति र समाजले दिएको विश्वासमाथि घात गर्यो। त्यसैले कानूनले सार्वजनिक पद धारण गर्नेहरूलाई बढ़ी जवाफदेही बनाएको हो।
5: कति गहिरो कुरा। अब अघि हामीले शुरूमा कुरा गरेको त्यो चिया टेबलको दाइजो सम्बन्धी प्रसंगमा फर्काउन।
6: हुन्छ।
5: घरभित्र हुने हिंसाको एउटा ठूलो कारण दाइजो पनि हो नि। कानूनले दाइजोको लेनदेनलाई कसरी हेर्छ त?
6: दाइजोको हकमा कानून झनै कड़ा छ क्या। यदि कसैले दाइजो माग्छ वा दाइजोका कारण दुःख दिन्छ भने 3 वर्षसम्म कैद वा 30,000 रूपियाँसम्म जरिवानाको व्यवस्था छ। तर तपाईँले अघि सुरुमै भने जस्तै यसमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको लेनदेनको मंजूरी मात्र गर्नु पनि अपराध हो।
5: त्यही त, पैसाको लेनदेन भएकै छैन, सुनको हार किनेकै छैन, तर ल ठिक छ बिहेपछि दिउँला नि त भनेर बोलेको भरमा अपराधी ठहरिने, यो त मानसिकतालाई नै कानूनले समात्न खोजेको जस्तो देखियो नि। यो कसरी प्रमाणित हुन्छ र किन यति कड़ा बनाइएको होला?
6: यसलाई कानूनको भाषामा भन्नुपर्दा प्रिभेन्टिभ मेजर अर्थात रोकथामको उपाय भनिन्छ क्या।
5: ए हजुर।
6: दाइजोका कारण पछि गएर महिलामाथि हुने शारीरिक यातना, जलाइने घटना वा मानसिक प्रताड़नाको जड़ भनेकै विवाह अगाडि हुने त्यही मंजूरी वा सम्झौता हो नि त।
5: हो, शुरूआत त त्यहीबाट हुन्छ।
6: जबसम्म लेनदेनको सम्झौतालाई नै अपराध मानिँदैन तबसम्म दाइजो प्रथा रोकिँदैन। कानूनले यहाँ स्पष्ट सन्देश दिएको छ, विवाह भनेको दुई व्यक्तिको मिलन हो, कुनै व्यापारिक सम्झौता होइन।
5: साँच्चै आगो लाग्न नदिनु नै सबैभन्दा राम्रो उपाय हो नि। घरभित्र हुने आर्थिक र मानसिक हिंसाको कानूनी दायरा त हामीले बुझ्यौं। अब अलिकति गम्भीर शारीरिक सुरक्षा र महिलाको शरीरमाथिको अधिकार, जसलाई हामी बडीले अटोनोमी भन्छौ नि, त्यसतर्फ लागौं न।
6: हुन्छ। शरीरमाथिको अधिकार त मानव अधिकारको सबैभन्दा आधारभूत पक्ष हो क्या। मेरो शरीरमाथि मेरो मात्र अधिकार छ भन्ने कुरालाई कानूनले कसरी संरक्षण गर्छ भन्ने कुरा जबरजस्ती करणी वा बलात्कार सम्बन्धी सजायको व्यवस्थाबाट प्रष्ट हुन्छ।
5: स्रोत सामग्रीहरू हेर्दै गर्दा मैले सजायको वर्गीकरण देखे र मलाई त एकदमै गणितीय लाग्यो क्या। कानूनले उमेर अनुसार सजायलाई एकदमै खण्डीकृत गरेको रहेछ नि।
6: हो, कानूनले उमेरलाई सजायको मुख्य आधार मानेको छ यहाँ।
5: जस्तै यदि पीड़ित 10 वर्षभन्दा कम उमेरकी बालिका छिन् भने सिधै जन्म कैद अर्थात 20 वर्षको सजाय छ। 10 देखि 14 वर्षसम्मको हकमा 18 देखि 20 वर्ष कैद, 14 देखि 16 वर्षसम्म भए 16 देखि 18 वर्ष कैद, 16 देखि 18 वर्ष भए 14 देखि 16 वर्ष कैद र 18 वर्ष वा सोभन्दा माथि भए 10 देखि 12 वर्ष कैद। उमेर अनुसारको यो यति स्पष्ट र सूक्ष्म वर्गीकरण किन आवश्यक पर्यो होला?
6: खै, सुन्दा अलि धेरै नै गणितीय लाग्न सक्छ।
5: के यसको उद्देश्य अदालतमा धेरै बहस नगरी सिधै सजाय तोक्न सजिलो होस् भनेर हो र?
6: छिटो न्याय दिन त यसले पक्कै मदत गर्छ नै, तर यसको मुख्य कानूनी दर्शन अर्कै छ नि। कानूनले भल्नराबिलिटी अर्थात जोखिममा पर्न सक्ने अवस्थाको मापन गरेको हो क्या।
5: ए, जोखिमको मापन
6: हो। उमेर जति कम हुन्छ प्रतिकार गर्न सक्ने क्षमता, घटनाको प्रकृति बुझ्न सक्ने मानसिक परिपक्वता र शारीरिक सामर्थ्य त्यति नै कम हुन्छ नि त।
5: ए, भनेपछि एउटी 10 वर्षकी बालिकाले त आफूमाथि के भइरहेको छ भनेर बुझ्न पनि सक्दिनन् नि त।
6: ठ्याक्कै, त्यस्तो अवस्थामा हुने अपराधलाई कानूनले क्रूरताको चरम सीमा मान्छ। राज्यको दायित्व कमजोर र असुरक्षित नागरिकलाई बचाउनु हो। जति सानो उमेर त्यति नै बढ़ी सुरक्षाको आवश्यकता र त्यति नै कड़ा सजाय।
5: एकदम सही।
6: यसले अपराधीलाई यो सन्देश दिन्छ कि तिमीले जति निहत्था र कमजोर व्यक्तिमाथि हात हाल्छौ राज्य त्यति नै कठोर रूपमा प्रस्तुत हुनेछ।
5: यो तर्कले साँच्चै नै त्यो गणितीय वर्गीकरणलाई अर्थपूर्ण बनायो क्या। शारीरिक स्वायत्तताकै कुरा गर्दा अर्को एउटा व्यवस्था छ जसले हाम्रो समाजको परम्परागत सोच र विवाहको परिभाषालाई नै चुनौती दिन्छ, त्यो हो वैवाहिक